0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल

0: जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भिसे सहर 8 नारायण स्थान चोक नबिल बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
4: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
3: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
4: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
3: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
4: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
3: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
4: मोबाइल 97460054
3: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ
6: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
7: मर्सेंग डीएफएम 95 मेगाहर्ज

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 16 गते शनिबार, सन् 2026 अगस्त 1 तारीक असार कृष्ण पक्षको तृतीया तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सर्वपक्षीय सक्रियतापछि तराई मधेसमा देखिएको तनाव साम्य हुँदै ठाउँ ठाउँमा सद्भाव र्याली, तराईका जिल्लामा उच्च प्रहरी अधिकृत परिचालन।
0: सरकार र लघु वित्त पीड़ित बीच पाँच बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता।
1: पछिल्ला 10 आर्थिक वर्षमा कोदोको उत्पादन र क्षेत्रफल घट्दै अनुकूल जमिन प्रशस्त हुँदा पनि उपेक्षामा कोदोका परिकार भने थपिँदै।
0: भारत

0: को आसाममा बाढ़ी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 80 पुग्यो, झन्डै 3,00,000 मानिस प्रभावित भएको अनुमान।
1: र नेदरल्याण्डमा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो।
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
4: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
8: फोन 056-494-333-493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। सरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरू, संघ संस्था र जिल्लाका स्थानीय समुदायबीच सद्भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थिति बीच तराई मधेसमा देखिएको तनाव साम्य हुँदै गएको छ। सुनसरी, सिराहा, सप्तरी र धनुषामा कर्फ्यू र पर्सामा निषेधाज्ञा लगाएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढ़ाएको छ। प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेसकामा उच्च अधिकृतहरूलाई नै खटाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काफलेका अनुसार सबै पक्षको अपील र सद्भावको पहलपछि मधेसको परिस्थिति साम्य हुँदै गएको छ। शान्ति र सद्भावमा असर पुर्याउन खोज्ने 38 जनालाई कोशी र मधेसबाट नियन्त्रणमा लिएको छ। अहिले सप्तरीमा खटिनुभएका काफ्लेले भन्नुभयो, निगरानीका लागि सादा पोशाकमा टोली खटाइएको छ, ड्रोनबाट समेत निगरानी भइरहेको छ। गृहमन्त्री सुधन गुरूङले सुनसरी र सिराहामा पीड़ित पक्षसँग भेटेर सम्वाद र सहमति गरेपछि माहौल शान्त बन्दै गएको उहाँले बताउनुभयो। गृहमन्त्री गुरूङले अस्ति राति नै पीड़ित परिवारलाई भेटेर सहमति गर्नुभएको थियो। तनावग्रस्त क्षेत्रमा सुरक्षा उपस्थितिको बढ़ाएसँगै प्रधानमन्त्री बालेन्द्र शाहले पनि हिजो तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र विभिन्न राजनीतिक दलका नेतासँग सम्वाद गर्नुभएको छ। तनावग्रस्त जिल्लामा शान्ति र सद्भाव कायम गराउन सर्वपक्षीय पहल भएका छन्। प्रशासन, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज र नागरिकले सम्वाद, संयम र सहिष्णुता मार्फत सामाजिक सद्भाव जोगाउने प्रयासलाई तीव्र बनाएका छन्। तनावबीच देशका विभिन्न ठाउँबाट सामाजिक सद्भाव कायम राख्न विभिन्न तरिकाले फरक सन्देश प्रवाह भइरहेको छ। पूर्वको पाँच थरमा परेवा उडाएर शान्तिको कामना गरिएको छ भने विराटनगर, सप्तरी र नेपालगंजमा सद्भाव र्याली आयोजना गरिएका छन्। रौतहटमा सर्वपक्षीय बैठक बसेको छ भने बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पाठ मार्फत मेलमिलाप, सहिष्णुता र आपसी विश्वास कायम राख्न आह्वान गरिएको छ। राजनीतिक दल, उद्योगी व्यवसाय र नागरिक समाजले पनि हिंसाको विकल्प सम्वाद र सहकार्य भएको बताउँदै आएका छन्। विविध जाति, भाषा, धर्म र संस्कृतिले बनेको नेपाली समाजको आधार सह अस्तित्व र आपसी विश्वास भएको भन्दै पालिकादेखि राष्ट्रिय राजनीतिक नेतृत्वसम्म संयमता अप्नाउनु पर्ने आवाज उठ्न थालेको छ। कुनै एक घटनाको असर समुदाय बीचको सम्बन्धमा नपरोस् र सामाजिक सद्भाव खलबलिन नपाओस् भन्ने साझा उद्देश्यका साथ विभिन्न जिल्लामा नागरिक स्तरका पहल अघि बढ़िरहेका खबर कान्तिपुरले लेखेको छ।
1: तराईका जिल्लामा 4 एआईजी सहित 15 उच्च प्रहरी अधिकारी परिचालन भएका छन्। नेपाल प्रहरीले सुनसरी घटनापछि तराई मधेशमा विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै 4 अतिरिक्त महानिरीक्षक एआईजी सहित 15 जना उच्च प्रहरी अधिकारीलाई तराईका विभिन्न जिल्लामा विशेष जिम्मेवारी सहित परिचालन गरेको हो। सुनसरीमा दुई समुदाय बीच भएको हिंसात्मक घटनापछि तराईका विभिन्न जिल्लामा साम्प्रदायिक तनाव फैलन थालेपछि प्रहरीले उच्च प्रहरी अधिकारीलाई फिल्डमा खटाएको हो। सुरक्षा सतर्कता बढ़ाउँदै सम्भावित जोखिम नियन्त्रण, शान्ति सुरक्षा कायम राख्ने तथा स्थानीय प्रशासनसँगको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो कदम चालेको नेपाल प्रहरीले जनाएको छ। सुनसरी घटनापछि विकसित सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै शान्ति सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन प्रदेश तथा जिल्लामा विशेष जिम्मेवारी सहित उनीहरूलाई खटाइएको हो। प्रहरी मुख्यालयका अनुसार खटाइएका अधिकृतहरूले प्रहरी जनशक्ति तथा स्रोत साधन परिचालनको प्रभावकारिता मूल्यांकन गर्ने, आवश्यक नीति निर्देशन दिने, सुरक्षा योजनाको कार्यान्वयनको अनुगमन गर्ने, सूचना संकलन तथा विश्लेषण गर्ने तथा आवश्यकता अनुसार फिल्डमा समेत परिचालित हुने जिम्मेवारी दिएको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्रेले बताउनुभयो। उनीहरूले सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय तथा सहजीकरण पनि गर्नेछन्। यस्तै मधेस प्रदेश सरकारले शान्ति, सामाजिक सद्भाव र सुरक्षा व्यवस्था सुदृढ़ बनाउन पालिकाहरूलाई 7 बुधे निर्देशन जारी गरेको छ। गृह संचार तथा कानून मन्त्रालयले शुक्रबार हिजो प्रदेशको सबै पालिकालाई पत्राचार गर्दै प्रदेश सुरक्षा समन्वय समितिको अस्तिको बैठकका निर्णय तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो। निर्णय अनुसार प्रदेशदेखि वडा तहसम्म राजनैतिक दललाई सक्रिय संवाद र समन्वयमा परिचालन गरिनेछ। साम्प्रदायिक रूपमा संवेदनशील विषयलाई संवाद मार्फत समाधान गर्न जिल्ला प्रशासन कार्यालयहरूले आवश्यक सहजीकरण गर्ने व्यवस्था गरिएको छ। नयाँ पत्रिका दैनिकमा खबर छ।
0: सरकार र लघु वित्तीय संस्थाबाट पीड़ित नागरिकहरूबीच 5 बुधे सहमति भएको छ। वार्ता टोलीका पदाधिकारी र लघु वित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिबीच हिजो सहमति जुटेको हो। सहमति भएसँगै संघर्ष समितिले देशभर गरिरहेको सबै आन्दोलन तथा अनशनका कार्यक्रमहरू फिर्ता लिएका छन्। लघु वित्त पीड़ितहरूको समस्या समाधानका लागि गठित कार्यदलले 2081 साउन 22 गते बुझाएको प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिश गर्ने सहमति भएको छ। समस्यामा परेका ऋणीहरूको पुनरुत्थानका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने तथा कालो सूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन लगायतका विषयमा कार्यान्वयन योग्य विकल्प सहित सिफारिश गर्ने दुई पक्षबीच सहमति भएको छ।
1: विश्व प्रसिद्ध पर्वतारोही निर्मल पूर्जा अर्थात निम्स दाई पाकिस्तानको काराकोरम हिम श्रृंखला स्थित 8,047 मिटर अग्लो ब्रोड पीकमा गएको हिम पहिरोपछि सम्पर्कविहीन हुनुहुन्छ। शिखर आरोहणका क्रममा अस्ति बिहिबार दिउँसो गएको हिम पहिरोमा परेपछि उहाँसहित 10 जना सम्पर्कविहीन भएका हुन्। बेपत्ता मध्ये हिजोसम्म 4 जनाको शव भेटिए पनि निम्स सहित अन्य 6 जनाको खोजी निरन्तर भइरहेको पाकिस्तानी अधिकारीले जनाएका छन्। निम्स सहित हराइरहेका आरोहीको खोजी तथा उद्धार अभियान जारी रहेको पाकिस्तानका अधिकारीले बताएका छन्। मौसम प्रतिकूल भएकोले गैराती खोजी कार्य स्थगित गरिएको छ। पाकिस्तानी अधिकारीहरूले खोजी अभियान आज बिहानैदेखि थालिने बताएका बीबीसीले जनाएको छ। नेपालसहित अन्तर्राष्ट्रिय पर्वतारोहण समूहले उनीहरू सकुशल भेटिने आशा पनि व्यक्त गरिरहेका खबर नागरिक दैनिकले छापेको छ।
0: गैराती, कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी परेको छ। लमजुङको कुञ्चा वर्षा मापन केन्द्रमा सबैभन्दा धेरै पछिल्लो 6 घण्टामा 120 मिलिमिटर पानी परेको छ। यस्तै सुनसरीको धरान बजारमा 88.2 मिलिमिटर र चितौन र गोर्खामा पनि ठूलो पानी परेको छ। आज दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यसैबीच लगातार पानी परेपछि धादिङको जोगीमारामा पहिरो खसेको छ। त्यहाँ सड़क अवरूद्ध रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यस्तै पानी परेर मुगली नानगढ़ सड़क खण्ड पनि अवरूद्ध भएकोमा अहिले खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कायाकैरनमा ग्यास अभावको विषयमा आयल निगमका प्रवक्तासँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा साउन 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: NBL सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप
2: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
5: हिमस्टार फर अ कम्प्लिट होम
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सर्वपक्षीय सक्रियतापछि तराई मधेसमा देखिएको तनाव साम्य हुँदै ठाउँ ठाउँमा सद्भाव र्याली तराईका जिल्लामा उच्च प्रहरी अधिकृत परिचालन सरकार र लघु वित्त पीड़ित बीच 5 बुँदे सहमति आन्दोलनका सबै कार्यक्रम फिर्ता पाकिस्तानमा हिम पहिरोपछि सम्पर्कविहीन निर्मल सहित 6 जनाको खोजी चल्दै गैराती कोशी बागमती गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षा धादिङको जोगीमारामा सड़क अवरूद्ध लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर भूगोलका हिसाबले सहज र गुणका हिसाबले बहुगुणी बाली भए पनि कोदोको उपेक्षा गरिँदै आएको छ। केही वर्ष यताको तथ्याङ्क हेर्ने हो भने कोदोको खपत बढ़दै गए पनि उत्पादन भने घटिरहेको छ। अझ वर्षेनी कोदोको आयात पनि भइ नै रहेको छ। सरकारले गएको वर्षदेखि साउन 16 राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको हो। यस वर्षको नारा कोदोबाली संरक्षण र प्रवर्धन खाद्य तथा पोषण सुरक्षा सम्वर्धन राखिएको छ। यसपालि कृषि विभागले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको पिङ डाँडामा कोदो दिवस मनाउँदैछ। सिन्धुपाल्चोक कोदो उत्पादन धेरै हुने जिल्ला मध्येको एक हो। कोदोका लागि अनुकूल प्रशस्त भूगोल हुँदा पनि उपेक्षामा पर्दै आएको छ। पछिल्ला वर्षमा त करोड़ौं रूपियाँको कोदो आयात हुने गरेको छ। 77 जिल्लामा उत्पादन गर्न सकिने कोदोको खेती 60 मिटरदेखि 3650 मिटर उचाइसम्म हुने कृषि मन्त्रालयले बताएको छ। उत्पादनको हिसाबले सबैभन्दा बढ़ी सम्भावना कर्णालीमा रहेको नेपाल कृषि अनुसन्धान परिषद नार्कले जनाएको छ। कोदो प्रवर्धनमा विभिन्न कार्यक्रम सञ्चालनमा रहेको पहाड़ी बाली अनुसन्धान कार्यक्रमका संयोजक राजेन्द्र कुमार भट्टराईले बताउनुभयो। पछिल्लो समय दोलखा एक नामको जात सिफारिश गरेको पनि उहाँले बताउनुभयो। कोदो खेती ज्यादै झन्झटिलो र श्रमसाध्य भएकोले पनि किसान आकर्षित नभएको र खेती गर्दै आएको उहाँले बताउनु भएको छ। कोदो घाँसे परिवार पोएसी अन्तर्गत पर्ने अन्नबाली रहेको कृषि वैज्ञानिक सुशील राज सुवेदी बताउनुहुन्छ। उत्पादन र उत्पादकत्वको हिसाबले यो धान गहुँ र मकैपछि नेपालको चौथो सबैभन्दा महत्वपूर्ण बाली हो। पछिल्लो 10 आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने कोदोको उत्पादन र क्षेत्रफलको हिस्सा क्रमशः घट्दै गएको छ। आर्थिक सर्वेक्षण 82-83 अनुसार 2,15,000 हेक्टरमा कोदो रोपिएकोमा 2,85,000 टन उत्पादन हुने अनुमान छ। पहिले कोदोको खोले ढिँडो र रोटी मात्रै खाने चलन भए पनि पछिल्लो समय कोदोका विभिन्न परिकार समेत बनाउन थालिएको छ। पछिल्ला 10 आर्थिक वर्षमा उत्पादन र क्षेत्रफल घट्दै गएको अनुकूल जमीन प्रशस्त हुँदा पनि कोदोबाली उपेक्षामा परेको तर यही कारण वर्षेनी करोड़ रूपियाँको कोदो भित्रिने गरेको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: बजारमा फेरि खाना पकाउने एलपी ग्यासको अभाव हुन थालेको छ। सिलिण्डर लिन डिपो र डिलरहरूमा उपभोक्ताको लामो लाइन लागेको छ। साथी महेश केवालीले नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरलाई अहिले बजारमा फेरि किन ग्यास अभाव छ भनेर सोध्नु भएको छ।
7: ग्यास अभावभन्दा पनि हामी आफै उपभोक्ताहरू मिलेर चाहिँ अभाव हो कि भनेर देखायौँ कि जस्तो पनि लाग्छ मलाई। फागुनको 29 गते हामीले 7.1 केजीमा गयौँ होइन, मासिक रूपमा हाम्रो 45,000 मेट्रिक टन खपत थियो भने 7.1 गइसके पश्चात चाहिँ चैत वैशाख देशको हेर्नुहोस् त 38,000 मेट्रिक टन, 32,000 मेट्रिक टन, 33,000 मेट्रिक टन त्यसरी खपत भयो। जुन अनुपातमा खपत हुनुपर्ने हो उहाँहरूले राख्नुपर्ने त्यो अनुपातमा राखिएन र अहिले जब बजार सहज भई सबैतिर माग उठेपछि बजारमा 14.2 केजीको ग्यास पठाउन सुरु गर्यो। के भन्दाखेरि एकैचोटि त सबै डिमान्ड त पूर्ति गर्न त सकिँदैन, 45-90 मेट्रिक टन त हामी एकैचोटि त गर्न सक्दैनौँ। मान्छेलाई सबैलाई एकैचोटि ग्यास चाहिएको अवस्थामा त थोरै क्राइसिस त देखिन्छ बजारमा। यो चाहिँ ग्यास नआएर क्राइसिस छैन कि डिमान्ड बढी भएर चाहिँ बजार अलिकति असहज देखिएको हो। अब हामीले पनि उद्योगीहरूसँग र विक्रेताहरूसँग बुझ्दाखेरि चाहिँ अलिअलि चाप चाहिँ देखिएको छ, किनभने जुन होल्ड भएर बसे नि 7.1 केजी ग्यास सिलिन्डरहरू नभरिकन राखिए ती सिलिन्डरहरू चाहिँ बजारमा देखिएको छ।
8: आयात र आपूर्तिको दैनिक परिमाणमा चाहिँ खासै फरक छैन भनौँ, नि भारतबाट आउने बुलेट अथवा मात्रामा चाहिँ कुनै फरक छैन भनेर बुझ्नु पर्यो।
7: आपूर्तिमा हाम्रो कुनै पनि समस्या छैन। अहिले यहाँले साउन महिनाको मात्रै कुरा गर्नुहुन्छ भने साउनको यो 14 गतेसम्म हेर्नुहुन्छ भने 25-26 हजार मेट्रिक टन आइसकेको छ। हामीले नियमित आपूर्ति 100 बुलेट भन्दा माथि लोडिङ डेली भइरहेको छ इन्डियन अयलबाट, र त्यही अनुपातमा चाहिँ करिब 100 बुलेटको आधारमा चाहिँ हाम्रो विभिन्न राज्यबाट चाहिँ भन्सार भित्र रहेको अवस्था छ। र 81 डिमान्ड बढ्दाखेरि चाहिँ बजार अलिकति असहज देखिएको र यो जुन 7.1 चाहिँ 14.2 जाँदै गर्दाखेरि चाहिँ यो सिलिन्डरको रोटेसन पनि सबैतिर एकैचोटि नभएको कारणले पनि समस्या देखिएको।
8: यो अस्थायी चाप चाहिँ कहिलेसम्म रहिराख्ला अथवा अलिक सामान्य बनाउनको लागि चाहिँ केही तयारी भइरहेको छ?
7: यस्तो छ, यसमा चाहिँ वाणिज्य विभागले पनि अनुगमन थाल्नु भएको छ, त्यस्तै जिल्ला प्रशासनले पनि निगमको प्रतिनिधि सहितको एउटा समितिले बजार अनुगमन गरिराख्नु भएको छ। हामीले समस्या कहाँनिर भयो भन्दाखेरि जोसँग सिङ्गल सिलिन्डर छ र उहाँको ग्यास सकिन साथै बजारमा जाँदाखेरि चाहिँ नपाइने जुन अवस्था देखिएको छ, विगतमा पनि त्यो देखिएको थियो। विद्यार्थी वर्ग, निम्न वर्ग जसले चाहिँ एउटा मात्रै सिलिन्डर प्रयोग गर्नुभएको छ उहाँहरूलाई चाहिँ अलिकति समस्या देखिएको छ, किनभने उहाँको ग्यास सकिन साथ बजारमा जाँदाखेरि तत्कालै नपाइने अवस्था, किनभने जुन ग्यास विक्रेता कहाँको डिलर कहाँ आएका छन् उहाँहरूले तत्काल क्यूमा भएकोलाई बाँडेर सकिरहेको अवस्था छ। म के पनि आग्रह गर्छु भने हाम्रो विक्रेताहरूलाई अलिकति जो रेगुलर ग्राहक छ तपाईँलाई थाहा छ यदि उहाँहरूको घरमा अलरेडी ग्यास दिनुभएको छ भने उहाँलाई बरु पालोमा पुर्याउनुहोस्। जो चाहिँ जसलाई तत्काल आवश्यक छ त्यसलाई चाहिँ प्रायोरिटी दिएर चाहिँ ग्यास पठाइदिने पनि अनुरोध गरे यहाँको एफएम मार्फत पनि। अर्को चाहिँ आवश्यकताभन्दा बढी चाहिँ ग्यास होल्ड नगरौँ, किनभने हामीलाई आपूर्तिमा कुनै पनि समस्या छैन र त्यसले गर्दाखेरि जसलाई चाहिँ तत्काल आवश्यक छ उहाँहरूलाई चाहिँ ग्यास पाउन चाहिँ सहज भन्न चाहिँ अनुरोध गर्ने।
6: उहाँ हुनुहुन्थ्यो नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर। ग्यास अब सहज हुन्छ भनेर जानकारी दिँदै काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
10: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
9: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर युट्युब टिकटक र इन्स्टाग्रामका रिल्स स्क्रोल गर्दा आजभोलि रेशम फिरिरी झम्के गुलेली माथि माथि त्यो काली लेक बाला जोबन वारी जमुना पारी जमुना आमा रुदै गाउँवेसी मेलैमा आमाले सोधलिन्नी पानको पात ढुङ्गे धारामा जस्ता नेपाली लोकगीत अनगिन्ती नयाँ स्वरमा सुनिन्छन्। अधिकांश एआई अर्थात कृत्रिम बुद्धिमत्ताले ताल लय र शब्द भत्ता भुङ्ग पारेर गाएका गीत हुन्छन्। ती गीत अचेल अनौठो भंगीमा धेरै मानिसमा पुगिरहेका छन्। प्रविधिले लोकगीतलाई नयाँ स्वरूपमा ढालेर विश्वभर पुर्याइरहेको छ भन्ने तर्क गर्नेहरू पनि छन्। वनपाखा मेलापा चौतारी देउरालीमा गुन्जर्ने नेपाली मौलिक भाका यति बेला एआईसँग अस्तित्व बचाउन संघर्ष गरिरहेको छ। ती लोकगीत केवल मनोरञ्जनका माध्यम थिएनन्, नेपाली समाजको स्मृति भूगोल भाषा संस्कृति र सामूहिक जीवनका अभिलेख थिए। पूर्वको पालाम हाकपारेदेखि मध्यको सेलो पश्चिमको देउडा सालैजोदेखि पहाड़को ख्याली तराईको मैथली भोजपुरी गीत सांस्कृतिक सम्पदा हुन्। यस्तो लाग्छ एआईले यति बेला नेपाली सांस्कृतिक सम्पदालाई इन्टरनेटको दुनियाँमा नाङ्गेझार पारेर घिसारिरहेको छ। नेपाली लोकगीत कुनै एक दिनमा बनेको सांगीतिक विधा होइन, यो गाउँघरको जीवन श्रम संस्कार पर्व प्रेम र पीड़ासँगै पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा हो। यो सम्पदा निर्माण गर्न कैयन शस्त्रले जीवन सुम्पिएका छन्। वनपाखा मेलापा चौतारी देउरालीमा गुन्जिने नेपाली मौलिक भाका यति बेला अस्तित्व बचाउन एआई संघर्ष गरिरहेको छ नयाँ पत्रिका दैनिकले छापेको छ।
5: भारतको असममा मनसुनी बाढ़ी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 80 पुगेको छ। यो संख्या गएको आइतबार यता बाढ़ीमा परि ज्यान गुमाउनेको कुल संख्या रहेको भारतीय संचार माध्यमले जनाएका छन्। अत्यधिक मनसुनी वर्षाका कारण एसियाकै ठूलो नदी मध्ये एक ब्रह्मपुत्र नदीको बाँध फुट्दा असममा हजारौं मानिस प्रभावित भएका हुन्। विशेष गरी बाढ़ीले असम राज्यका 7 जिल्ला प्रभावित भएका छन्। त्यहाँका झण्डै 3,00,000 मानिस प्रभावित भएको प्रारम्भिक अनुमान छ। चराइदेव जिल्ला बाढ़ीबाट सबैभन्दा धेरै प्रभावित भएको छ, जहाँ 1,37,000 भन्दा धेरैको संख्यामा नागरिक प्रभावित भएका छन्। त्यसपछि शिवसागरमा 84,000 र जोहाटमा 49,000 मानिस प्रभावित भएका छन्। यसैबीच भारतको मौसम विज्ञान विभागले आज पनि असम तथा छिमेकी राज्य अरूणाञ्चल र नागाल्याण्डका केही क्षेत्रमा ठूलो पानी पर्न सक्ने पूर्वानुमान गरेको छ।
6: अब खेल खबर आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा भएको त्रिदेशीय एकदिवसीय श्रृंखलामा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। टोली हिजो बेलुका काठमाण्डु आइपुगेको हो। यो श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्डस र नामिबियासँग समान दुई दुई खेल खेलेको थियो, जसमा नेदरल्याण्डसँग 57 रन र 6 विकेट तथा नामिबियासँग 3 रन र 8 विकेटले पराजित भएको थियो। तिरुवनन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले नेदरल्याण्डस भ्रमणमा 4 हारको सामना गर्नुपर्दा समर्थक भन्दा आफ्नो टोली नै निराश रहेको बताएका छन्। यो नतिजाले लीग टूको अंक तालिकामा धेरै असर पुगेको उल्लेख गर्दै उनले आउँदो श्रृंखलामा राम्रो गर्दै एक दिवसीय मान्यता जोगाउने विश्वास व्यक्त गरेका छन्। नेपालको 32 खेलमा 24 अंक छ। अब नेपालले ओमान र क्यानाडासँगको श्रृंखला खेल्न बाँकी छ। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा 6 नौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्ने हुन्छ।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। देशभरका किसानले मल अभाव बीच 92.57% रोपाई सकेका छन्। हिजोसम्मको तथ्याङ्क अनुसार सुदूरपश्चिममा रोपाई सकिएको छ। सुदूरपश्चिममा 79.79% रोपाई सकिएको कृषि विभागले जनाएको छ। यस्तै बागमतीमा 96.12% रोपाई सकिएको छ। विभागका अनुसार कोशीमा 86.97, मधेसमा 90.72, गण्डकीमा 92.13, लुम्बिनीमा 94.83 र कर्णालीमा 98.8% रोपाई सकिएको छ।
6: नेपालमा नसर्ने रोगबाट हुने मृत्यु दर डरलाग्दो रहेको पाइएको छ। तथ्याङ्क अनुसार अहिले नेपालमा 10 मध्ये 7 जनाको मृत्यु नसर्ने रोगका कारण हुने गरेको तथ्याङ्क छ। नेपालमा अहिले कुल मृत्युको झण्डै 71% कारण नसर्ने रोग बनेका छन्। मुटु रोग, क्यान्सर, मधुमेह र दीर्घ श्वास प्रश्वास यसका प्रमुख कारण हुन्। नसर्ने रोगबाट हुने मृत्यु दर डरलाग्दो शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
5: धितोपत्र बोर्ड सेबोनले नगदमा आधारित शेयर बजारको विकल्पमा तरलता प्रभाव बढ़ाउन नयाँ उपकरण ल्याउने नीतिगत तयारी शुरू गरेको छ।
6: गण्डकी प्रदेश सभाले प्रदेश प्रमुखबाट फिर्ता भएको गाँजा विधेयक हुबहु पारित गरेको छ। औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधान र संघीय कानूनसँग बाजिएको भन्दै सन्देशसहित साउन 8 गते फिर्ता पठाएका थिए। हिजो बसेको प्रदेशसभा बैठकले विधेयक प्रदेशको एकल अधिकारभित्र पर्ने भएकोले पुनर्विचार गर्नुपर्ने कारण नभएको भन्दै हुबहु पारित गरेर प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो।
5: आन्तरिक राजस्व विभागका अनुसार गएको आर्थिक वर्ष 2082-83 सक्रिय करदाताको संख्या 79,10,964 पुगेको छ।
6: भालेन्द्र शाह नेतृत्वमा सरकार बनेको 4 महिनामा सरकारले विगतका सरकार झैं धमाधम कर्मचारीको सुरुवात गरेको छ। सरकारले यो अवधिमा 24 पटक उपसचिव भन्दा मुनिका कर्मचारी र 26 जना सचिव तथा 107 जना सहसचिवको सरूवा गरिसकेको खबर पनि नागरिक दैनिकले छापेको छ।
5: र रेजिडेन्ट एमडी एमएसका आवासीय र इन्टर्न एमबीबीएस बीडीएसका प्रशिक्षार्थी डाक्टरले पाउने मासिक निर्वाह भत्ताको विषयमा फेरि विवाद देखिएको छ। काया कैरनमा अब पालो उखानको
6: कुराले मात्रै चिउरा भिज्दैनन्।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: सर्वपक्षीय सक्रियतापछि तराई मधेसमा देखिएको तनाव साम्य हुँदै ठाउँ ठाउँमा सद्भाव र्याली, तराईका जिल्लामा उच्च प्रहरी अधिकृत परिचालन।
5: सरकार र लघु वित्त पीड़ित बीच 5 बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता।
6: पछिल्ला 10 आर्थिक वर्षमा कोदोको उत्पादन र क्षेत्रफल घट्दै अनुकूल जमिन प्रशस्त हुँदा पनि उपेक्षामा कोदोका परिकार भने थपिँदै।
5: भारतको असममा बाढ़ी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 80 पुग्यो, झन्डै 3 लाख मानिस प्रभावित भएको अनुमान।
6: र नेदरल्याण्डसमा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। समाजमा अप्ठ्यारो परेको बेला, जिम्मेवार बन्नुपर्ने बेला सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भने झन गैर जिम्मेवार बन्ने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ काँधमा क्यामेरा झुन्ड्याएको एकजना मान्छे हातमा पेट्रोलको जर्किन बोकेर यता र उता दौड़ाउँदैछ र फोनमा कुरा गर्दैछ। आगो लाग्यो रे, आहा कहानी। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
5: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
4: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
6: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
4: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 98477969229।
7: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
8: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
7: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
8: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
7: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
8: यस्तो विवाह स्वत बदर हुन्छ।
7: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्षसम्म कैद वा 30,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
8: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
7: बाल विवाहका गम्भीर असरहरू,
8: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
7: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
8: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
7: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
8: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
7: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
8: के हाम्रो पहिचान यही नै हो त?
7: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
8: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
7: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: नमस्कार, रेडियो मर्सेङ्गी 95 MHz र इन्टरनेट अनलाइन www.radiomarsenggi.org मा बिहान 6:35 बजेको मर्सेङ्गी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा गत आर्थिक वर्षमा मात्रै आमाको नामबाट नागरिकता लिनेको संख्या 21 जना, 14 जनाले लिए गैर आवासीय नागरिकता। लमजुङबाट प्रदेश सरकारले 11 करोड़ बढ़ी राजस्व, पूर्वाधार विकास कार्यालयको राजस्व सबैभन्दा बढ़ी। सुन्दरबजार स्थित फ्यूचर स्टारका विद्यार्थीहरूद्वारा सद्भाव र्याली र सुन्तला खेतीलाई उत्पादनमुखी र दिगो बनाउन चितीका किसानलाई पराग सेचन तथा बगैंचा व्यवस्थापन तालिम। अब समाचार विस्तारमा। लमजुङमा 1 वर्षमा 21 जनाले आमाको नामबाट नागरिकता लिएको छन्। आर्थिक वर्ष 2082-83 साउनदेखि असार मसान्तसम्म बाबुको पहिचान नभएका 21 जनाले आमाको नामबाट नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको हो। सोही अवधिमा जिल्ला प्रशासन कार्यालयबाट 14 जनाले गैर आवासीय नागरिकता लिएका छन्। लमजुङ प्रशासनबाट गत आर्थिक वर्षमा मात्रै 9,000 बढ़ीले नागरिकता लिएका छन्। गत आर्थिक वर्षमा नयाँ नागरिकता लिने भन्दा प्रतिलिपि नागरिकता लिनेको संख्या धेरै रहेको प्रशासन कार्यालयले जनाएको छ। कार्यालयबाट 4,536 जनाले नयाँ नागरिकता लिएका छन् भने 5,017 जनाले प्रतिलिपि नागरिकता लिएका छन्। जिल्ला प्रशासन कार्यालयबाट गत आर्थिक वर्षमा 4 जनाले वैवाहिक अंगीकृत नागरिकता समेत लिएका छन्। वैवाहिक अंगीकृत नागरिकता लिने मध्ये 2 जनाले नयाँ नागरिकता लिएका हुन् भने 2 जनाले प्रतिलिपि नागरिकता लिएको प्रशासन कार्यालयले जनाएको छ। त्यस्तै गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालयबाट 6 जनाले नेपाली नागरिकताको प्रमाणपत्र त्याग गरेको पनि प्रशासन कार्यालयको विवरणमा उल्लेख छ। आमाको नामबाट नागरिकता प्राप्त गर्ने संवैधानिक अधिकार भए पनि अझै पनि केही कानूनी जटिलताका कारण सो प्रकृतिको नागरिकता वितरण गर्न सहज नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कानूनी व्यवस्था अनुसार बाबुको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता वितरण गर्ने रहेको तर कतिपय व्यक्तिको जन्मदर्ता शैक्षिक प्रमाणपत्रमा बाबुको नाम उल्लेख भएको तर सम्पर्कमा नभएको अवस्थामा सहजै नागरिकता वितरण गर्न नसकिएको कार्यालयले जनाएको छ। कानूनी जटिलताको बावजूद पनि आवश्यक प्रक्रिया पूरा गरेका व्यक्तिलाई भने नागरिकता पाएसँगै सहज भएको छ। खास गरी नागरिकताकै अभावमा अध्ययन, रोजगारी एवं अन्य सरकारी तथा गैर सरकारी सेवा प्रवाहमा समस्या भोग्दै आएका व्यक्तिलाई नागरिकता पाएसँगै सो सेवा प्रवाहमा सहज पुगेको छ। नेपालको संविधान 2072 जारी हुनु अघि नेपालमा जन्मको आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई बाबुआमा दुवै नेपाली भएको अवस्थामा वंशजको नागरिकता दिने व्यवस्था थियो। सो अवस्थामा बाबुको पहिचान नभएका नागरिकहरू नागरिकताविहीन हुँदै आएका थिए। तर संविधान प्रदत्त अधिकारलाई कार्यान्वयन गर्न सरकारले नागरिकता विधेयक जारी गरी बाबुको पहिचान नभएकालाई पनि आमाको नामबाट नागरिकता दिने व्यवस्था शुरू गरेपछि सम्बन्धित नागरिकहरू लाभान्वित भएका छन्। नेपाली समाजमा खीर खाएर साउन 15 मनाउने परम्परा छ। वर्ष ऋतुका बेला असार 15 दही चिउरा र साउन 15 खीर खाने प्राचीन कालदेखि नेपाली परम्परा छ। साउनमा खीर नै किन त, सुनौ एक रिपोर्ट।
3: मानो खाएर मुरी उब्जाउने असार महिनामा रोपाई गरेका कृषकहरू असारको व्यस्तताबाट केही राहत मिलेपछि साउनमा खीर खाने गर्दछ। परापूर्व कालदेखि नै पुर्खाले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलन चल्तीमा ल्याएको धार्मिक विश्वास रहेको छ। खेतीपातीको काम सकेपछि मिठो खाने चलन भए अनुसार तत्कालीन समयमा खीरलाई मिठो परिकार अर्थात खीर खाने दिनका रूपमा मनाउन थालिएको अग्रजहरू बताउँछन्। नेपाल कृषि प्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेशामा आश्रित भएकोले कृषकहरूले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खीर खाने परम्परा विकास भएको भनाइछ। वर्षाको छरीमा भिजेले शरीरलाई निरोगी बनाउन तथा ऊर्जामय राख्न खीर खाने गरेको धार्मिक विश्वास रहेको छ। शुद्ध स्वास्थ्यवर्धक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाई शुरूआत समेत खीर खान लगाएर गरिने प्रचलन छ। यो शक्तिवर्धक अनि मिठो पनि भएकाले पहिले धनीका घरमा खाने खानकी भन्ने चलन थियो। यसको सांस्कृतिक महत्व नभई वैज्ञानिक महत्व पनि ठूलो छ। तीज, श्राद्ध, देवाली, व्रतबन्ध, भोज भतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवं स्वास्थ्यवर्धक खानाको रूपमा लिइन्छ। साउन महिना वर्षात समय भएकाले पनि विभिन्न रोगहरूबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको पोसिलो खीर खाने गरिन्छ। खीरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि यो खाने प्रचलन बसेको बुझ्न सकिन्छ। वर्षाको समयमा विभिन्न रोगको संक्रमण जोखिम उच्च हुन्छ। रोग संक्रमणबाट बाँच्नकै लागि पनि खीर खाने चलन उपयुक्त भएको चिकित्सकहरू बताउँछन्। हिन्दू धर्मावलम्बीहरूका लागि साउन महिना शिव पूजन महिना भएकाले एक महिनासम्म माछा मासु नखाएर शिव भक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन्। गर्मी महिना भएकोले शरीरमा दात, खटिरा र लुतो जस्ता रोगले आक्रमण गर्ने भएकोले रोग प्रतिरोधात्मक शक्ति बढ़ाउनु पर्ने हुन्छ, जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोसिला परिकारहरू खास गरी खीर खाने चलन छ। सनातन वैदिक सभ्यता अनुसार पूजा आजा तथा शुभ कार्यमा खीरलाई प्रसादका रूपमा लिइन्छ। पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खीरको पोसिलो परिकार बनाई खाने चलन रहेको छ। दूध घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र बर्खे कामको थकानबाट बस्नका लागि समेत खीर खाने चलन रहेको जानकारहरू बताउँछन्।
0: लमजुङका विभिन्न सरकारी कार्यालयहरूले प्रदेश सरकारले 11 करोड़ बढ़ी राजस्व बुझाएका छन्। गण्डकी प्रदेश सरकार अन्तर्गत रहेका जिल्लाका 13 कार्यालयहरूले प्रदेश सरकारलाई राजस्व बापतको रकम 11,53,29,780.72 रूपियाँ बुझाएको हुन्। प्रदेश सरकारले राजस्व बुझाउने कार्यालय मध्ये सबैभन्दा धेरै पूर्वधार विकास कार्यालय र मालपोत कार्यालयले बुझाएका छन्। पूर्वधार विकास कार्यालयले मात्रै 4,97,20,906.33 रूपियाँ बुझाएको हो। पूर्वधार विकास कार्यालयले यातायात सम्बन्धी सेवा प्रवाहबाट संकलित राजस्व रकम सम्बन्धित निकायमा पठाएको हो। त्यसै गरी जिल्लास्थित मालपोत कार्यालयले पनि 4,83,27,591.34 रूपियाँ प्रदेश सरकारलाई बुझाएको छ। मालपोत कार्यालय संघीय सरकार अन्तर्गत रहने भए पनि सो कार्यालयको निश्चित सेवा बापतको राजस्व रकम प्रदेश सरकारलाई बुझाउनु पर्ने भएकोले गत आर्थिक वर्षमा मात्रै सो रकम प्रदेश सरकारमा राजस्व बुझाएको हो। सो बाहेक जिल्लामा डिभिजन वन कार्यालय लमजुङले 43,80,166 रूपियाँ प्रदेश सरकारमा राजस्व बुझाएको छ। डिभिजन वन कार्यालयकै दोस्रो शीर्षकमा थप 21,22,300 रूपियाँ पनि प्रदेश सरकारमा राजस्व बुझाएको छ। जिल्लामा रहेको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले पनि 80,30,228.74 रूपियाँ प्रदेश सरकारमा राजस्व गएको छ। सोही कार्यालयको फरक शीर्षकमा 35,000 रूपियाँ थप रकम पनि प्रदेश सरकारमा राजस्व गएको छ। गत आर्थिक वर्षमा प्रदेश लेखा इकाई कार्यालयबाट पनि 13 लाख बढ़ी राजस्व प्रदेश सरकारमा गएको छ। प्रदेश लेखा इकाई कार्यालयले 13,38,341.31 रूपियाँ बुझाएको हो। जिल्ला स्थित मध्य नेपाल नगरपालिकाबाट पनि करिब 8 लाख रूपियाँ प्रदेश सरकारमा राजस्व गएको कोले निकाले जनाएको छ। मध्य नेपाल नगरपालिकाबाट 7,73,630 रूपियाँ प्रदेश सरकारमा राजस्व गएको छ। त्यसै गरी अस्पताल लमजुङ अस्पताल र लमजुङ जिल्ला अस्पताल गरी छुट्टा छुट्टै 3 शीर्षकमा अस्पतालबाट 3,13,618 रूपियाँ प्रदेश सरकारमा राजस्व गएको छ। जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयबाट भने 1,18,220 रूपियाँ प्रदेश सरकारमा राजस्व गएको छ। सो बाहेक जिल्ला स्थित प्रदेश र स्वास्थ्य कार्यालयबाट 39,462.60 रूपियाँ, कृषि विकास कार्यालयबाट 9,930 रूपियाँ, तत्कालीन सामाजिक विकास कार्यालय रहेको एकीकृत सेवा कार्यालयबाट 9,637 रूपियाँ र प्रदेश आयुर्वेद कार्यालयबाट 5,100 रूपियाँ प्रदेश कार्यालयमा राजस्व रकम गएको कोलेनिका लमजुङले जनाएको छ। तपाईहरूले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
4: दिदी, अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
5: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
4: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
5: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
7: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
8: यो ब्लाउज। न्यू ऋतु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
7: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्याट नै त्यही सिलाए नि।
8: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
7: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्याटहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
6: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, बेसीसह नगरपालिका साथ त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9846092406 र 9816674372।
7: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
6: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
9: जिल्ला प्रहरी कार्यालय लमसुङको अनुरोध।
10: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
9: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
10: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
9: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
10: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
9: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
10: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।
4: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा टिक्टिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
11: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
12: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
4: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर 7 लमजुङ,
2: आल्मुनियमका लागि बेसिसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लम्जुङ।
13: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
2: नोट फल सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। पछिल्लो समय सुनसरी, सिराहा लगायत देशका केही जिल्लामा देखिएको जातीय तथा धार्मिक तनावका घटनाप्रति चिन्ता व्यक्त गर्दै लमजुङको सुन्दर बजारका विद्यार्थीले शान्ति, सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले शान्तिपूर्ण, एकबद्धता तथा सद्भाव र्याली निकालेका छन्। नगरका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागितामा आयोजित र्यालीले समाजमा बढ़दै गएको विभाजनकारी सोच, घृणा र हिंसाको विरोध गर्दै आपसी सम्मान, सहिष्णुता र सम्वादको संस्कृतिलाई बलियो बनाउनु पर्ने सन्देश दिएको हो। विद्यार्थीहरूले शान्ति, सद्भाव र एकताका लागि शान्तिपूर्ण, एकबद्धता र्याली लेखिएको ब्यानर सहित नगर परिक्रमा गरेका थिए। ब्यानरमा देश अघि, पार्टी पछि, जनता अघि, धर्मपछि तथा एकता अघि, विभेद पछि जस्ता सन्देश समेटिएका थिए। साथै हिंसा होइन सम्वाद चाहिन्छ भन्ने नाराले वर्तमान परिस्थितिमा सामाजिक सहिष्णुताको आवश्यकता झल्काएको थियो। र्यालीमा सहभागी विद्यार्थीहरूले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकोले विविधतालाई विभाजनको आधार नभई राष्ट्रिय शक्तिका रूपमा स्वीकार गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना, अफवाह र उत्तेजनात्मक अभिव्यक्तिबाट सचेत रहन सबैलाई आग्रह समेत गरेका छन्। हालै सुनसरीको देवानगंज क्षेत्रमा भएको हिंसात्मक घटनाले एकजनाको ज्यान जानुका साथै धेरै व्यक्ति घाइते भएका थिए। त्यसको प्रभाव सिराहा लगायत केही जिल्लामा समेत प्रदर्शन र विरोधका रूपमा देखिएको थियो। यस्ता घटनाले सामाजिक सद्भावमा चुनौती थपिरहेका बेला लमजुङका विद्यार्थीले निकालेको यो र्यालीलाई समय सापेक्ष र सकारात्मक पहलको रूपमा हेरिएको छ। र्यालीको क्रममा विद्यालयका संचालक बाबुराम पौडेलले नेपाल सबै जाति, धर्म, भाषा र संस्कृतिको साझा फूलबारी भएकोले कुनै पनि बहानामा समाजले विभाजन गर्न खोज्ने गतिविधि स्वीकार्य नहुने बताउनुभयो। र्यालीमा सहभागीहरूले भविष्यको पुस्तालाई हिंसा र विभाजन होइन सहिष्णुता, आपसी सम्मान र मानवताको शिक्षा दिनुपर्नेमा जोड़ दिएका थिए। उनीहरूले समाजमा शान्ति स्थापना र राष्ट्रिय एकतालाई सुदृढ़ बनाउन विद्यालय, अभिभावक, समुदाय र सबै सरोकारवाला पक्षको समान भूमिका आवश्यक रहेको बताएका छन्। लमजुङको बेसिसर नगरपालिका 11 सिटीमा सुन्तला खेतीलाई थप उत्पादनमुखी र दिगो बनाउन किसानले लक्षित गरी पराग सिचन तथा बगैंचा व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिएको छ। नेपाल पराग सिचन परियोजना अन्तर्गत आयोजित तालिममा 30 जना सुन्तला खेती गर्ने किसान सहभागी भएका थिए। बेलायत सरकारको डार्विन इनिसिएटिभ आर्थिक सहयोगमा संचालित परियोजनाको एक वर्षसम्म हरेक महिना यस्ता क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। तालिमको क्रममा सुन्तला उत्पादनमा पराग सिचक जीवहरूको भूमिका, मौरी, भमर र पुतलीको संरक्षण, बगैंचाको वैज्ञानिक व्यवस्थापन, रोग तथा किरा नियन्त्रण, वातावरण मैत्री, खेती प्रविधि तथा उत्पादन र गुणस्तर सुधार गर्ने उपायबारे सहभागीहरूलाई व्यावहारिक तथा सैद्धान्तिक जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा किसानहरूले सुन्तला बगैंचा देखिएका रोग तथा किराको समस्या, पछिल्ला वर्षमा घट्दो उत्पादन, सिंचाईको अभाव, प्राविधिक सेवाको आवश्यकता र बजार व्यवस्थापनको चुनौतीबारे आफ्ना अनुभव प्रस्तुत गरेका थिए। सहभागी मध्ये गमबहादुर विष्ट, सावित्री भण्डारी, लक्ष्मण थापा, खुशीराम पाण्डे र हरिकृष्ण तिवारीले विभिन्न जिज्ञासा राखेका थिए। परियोजनाका प्राविधिकहरूले किसानका जिज्ञासाको समाधान गर्दै रोग किरा नियन्त्रण, बगैंचाको संरक्षण तथा उत्पादन वृद्धि गर्न अपनाउनु पर्ने व्यावहारिक विधिबारे सुझाव दिएका थिए। परियोजनाका अनुसार पराग सेचक जीवहरूको संरक्षण मार्फत दिगो कृषि प्रणालीको विकास, सुन्तला उत्पादन र गुणस्तरमा सुधार तथा किसानको आयर्जन वृद्धि गर्ने उद्देश्यले आगामी महिनाहरूमा पनि नियमित रूपमा यस्ता तालिम सञ्चालन गरिनेछ। मर्संगी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा गत आर्थिक वर्षमा मात्रै आमाको नामबाट नागरिकता लिनेको संख्या 21 जना, 14 जनाले लिए गैर आवासीय नागरिकता। लमजुङबाट प्रदेश सरकारले 11 करोड़ बढ़ी राजस्व, पूर्वाधार कार्यालयको राजस्व सबैभन्दा बढ़ी। सुन्दर बजार स्थित फ्यूचर स्टारका विद्यार्थीहरूद्वारा सद्भाव र्याली र सुन्तला खेतीलाई उत्पादनमुखी र दिगो बनाउन चितीका किसानलाई पराक्षण तथा बगैंचा व्यवस्थापन तालिम। बिहान 6:35 बजेको मर्संगी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशले धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्संगी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्संगी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: गर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई बिलाउने, दाँत निकाल्ने, अस्थायी वा थायी दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
1: प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थानचोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
5: हाम्रो शाखा बेसीसार नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 066-520-209।

0: कार्यक्रम रंग र
1: रेडियोमा रचनासँगै स्रष्टाको अनुभव अनि साहित्यिक रंगभित्रको रस प्रवाहका लागि रेडियो कार्यक्रम रंगरस
0: प्रत्येक शनिबार बिहान 7 बजे
1: मात्र रेडियो मर्सेङ्गी 95 मेगाहर्ज।

नमस्कार सम्पूर्ण साहित्यिक श्रष्टा मित्रहरूमा यो कार्यक्रम रंगरसमा हरेक शनिबार 7 बजेदेखि प्रसारण हुने कार्यक्रम तपाईहरूको माझमा प्रस्तुत हुँदै आएको छ। रंगरसमा यहाँहरूका समक्ष मैले विविध विषयमा प्रस्तुतिहरू प्रस्तुत गर्ने जमर्को गरिरहेको छु। यस प्रभातकालीन समयमा प्रस्तुत हुने रंगरसको यो साहित्यिक कार्यक्रम यहाँहरूको सुझाव र सल्लाहको अपेक्षा राख्दै कार्यक्रमलाई अगाडि बढ़ाउन चाहन्छु। आज भने म छुट्टै पारिजातीय जीवन कथामै नरेन्द्र राज प्रसाईले आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको छ। त्यो प्रस्तुतिलाई विषयवस्तु बनाएर मैले यो विषयलाई अगाडि बढ़ाउन चाहेको छु। आदरणीय मित्रहरू, विषयवस्तु यसरी अगाडि बढ्छ। जीवन नि साहित्य मेरो रुचिको विषय हो भने पनि मैले आफ्नो साहित्य यात्राको थालनी

कविता र जीवनीबाट झन्नै झन्नै एकैसाथ गरेको थिएँ। मैले जीवनी लेखनलाई अघि बढाउँदै जाने क्रममा पारिजात दिदीका विषयमा लेख्न मन गरेको झन्नै 12 वर्ष हुन लागिसकेको रहेछ। त्यसबेला म नेपाली साहित्यका वर्तमान 15 महारथी लेख्दै थिएँ। त्यसै जीवनी संग्रहमा पारिजात दिदीलाई पनि सलक्क उभ्याउने मेरो गहिरो अभिलाषा थियो। तर पदीय दायित्वका व्यस्तताले त्यसबेला म आफ्नो योजनामा सफल हुन सकिन। लगत्तै देशमा बहुदलीय प्रणाली भित्रिएपछि झनै म कालो रातभित्र हलमलिएको जस्तो भए। केही दिन, केही महिना र केही वर्ष त मलाई आफ्नो मनलाई सम्याउन, सम्झाउन र एकाग्र पार्न नै समय लाग्यो। त्यसपछि 2048 सालको सुरुसम्ममा म मेरो यस योजनामा पुनः क्रमशः लाग्न थाले। त्यसबेला नेपाली साहित्यका वर्तमान 15 महारथी लेख्ने क्रममा मैले केदारमान बेथी, ईश्वर बराल, यदुनाथ कनाल, कृष्ण चन्द्र सिंह प्रधान, दौलत विक्रम विष्ट, कमल दीक्षितहरूको संक्षिप्त रूपमा एक एक सरको जीवनी लेखिसकेको थिएँ। यी मध्ये केही जीवनीहरूलाई संक्षिप्तीकरण गरी 2054 सालमा एकता प्रकाशनबाट प्रकाशित नेपाली साहित्यका प्रमुख समालोचनात्मक ग्रन्थमा मैले समावेश गरिसकेको छु। मैले पारिजात दिदीका विषयमा पनि लेख्न 2045 सालदेखि सामग्रीहरूको संग्रह गर्न थालेको थिएँ। तर 2048 सालदेखि मात्र म उनका विषयमा लेख्न राम्ररी डुब्न थालेको थिएँ। पारिजातको जिन्दगानी लेख्ने क्रममा मध्यान्तर पुग्नु अगाडि जब म पारिजात दाजु विशिव पोखरीमा डुबिएर मरेको प्रसंग लेख्दै थिए, त्यो दिन 2048 साल साउन 16 गते थियो र समय चाहिँ राति 11 बजेको थियो। त्यो प्रसंग लेख्दै जाँदा मलाई डर लाग्यो अनि मिठो पनि लाग्यो र मैले कलम थन्क्याए। त्यस रातभरि मलाई त्यति राम्रो निन्द्रा पनि लागेन। भोलिपल्ट बिहानै टेलिफोनको घण्टी बज्यो, म उठे। त्यसबेला मलाई माइग्रेनका कारण मेरो टाउको दुखेर फुट्ला जस्तो भए तापनि मैले टेलिफोन उठाए। फोनमा जसोदा प्रधान बोलिन्, हिजो राति लोकेन्द्र शाहको निधन भयो। ती सम्वादसँगै म पानी पानी भए, रोए। वास्तवमा त्यो क्षण म अत्यन्त विहलित भए। शिव माइला पोखरीमा डुबेका थिए, लोकेन्द्रलाई एम्बुलेन्सले हानेको थियो। त्यसपछि लोकेन्द्रको शोकका कारण धेरै दिनसम्म पारिजातको पाण्डुलिपिले चुपचाप थाङ्गो लाग्नु परेको थियो। निकै पछि पुनः मैले पारिजात दिदीलाई समाएर उनलाई लेख्न बसे। म सर्वप्रथम पारिजातका सम्बन्धमा पहल लेखिएका प्रसंगहरूको सम्पादन गर्न थाले। पारिजात दिदीको जीवन कथा लेख्दै जाँदा फेरि पारिजात दिदी नै स्वर्गीय भइन्। त्यसपछि मेरो वर्तमान एउटा महारथी भूतपूर्व भयो। त्यस कारणले मेरो म फेरि निराशा भए। वास्तवमा मलाई जीवनी लेख्ने साहित्य नपरि नै लाग्यो अनि फेरि मैले पारिजात विषय पाण्डुलिपि थन्काइदिए। एक दिन मेरी पत्नी इन्दिराले यसको पाण्डुलिपि भेटिन्छन्। आहा, मैले पारिजातको जीवनी भेटे। पाण्डुलिपि पाउँदा उनी ज्यादै उत्साहित थिइन्। तर उनको उमङ्ग मलाई कागलाई बेल पाक्यो, हर्षण विस्मात भयो। त्यस बेला उनले मलाई सल्लाह दिए, यत्रो दुःख गरेर लेखिसकिएको छ, बेग्लै छपाए भइहाल्छ नि। हामी बुढाबुढीको छलफल भइरहेको बेला साहित्यकारका वर्तमान महारथी जनकलाल शर्मा पनि स्वर्गीय भए। मैले फेरि भने, ला अब जनकदाई पनि मेरो कृतिका भूतपूर्व भई। अनि फेरि इन्दिराले भनिन्, जनकलाल शर्माको अन्तर्वार्ता जस्ताको तस्तै छापे भइहाल्छ। अनि पारिजात दिदीको यतिको जीवनी लेखिसकेको छ, छापे भइहाल्छ। मलाई इन्दिराले यो कुरा मनासिब लाग्यो। इन्दिराकै करकापमा मैले पुनः कलम कापी समाएर आफ्ना टेबलभरि पारिजात दिदी नै पारिजात दिदी उभ्याए। त्यसै क्रममा पारिजात लेखिएको पाण्डुलिपिका एकाएक पानाहरू खोल्दै जान थाले। त्यस पाण्डुलिपिलाई खार्ने अभियानमा जुट्दै जाँदा मेरा संग्रहमा रहेका पारिजात दिदी विषयका टेप अन्तर्वार्ताहरू पनि मैले पुनः लेखे। वास्तवमा पारिजात दिदीका तिनै शब्दहरूलाई समेत जोडेर मैले पारिजातको जीवन कथाको निर्माण गरेको हुँ। पारिजात नेपाली साहित्यको एउटा यस्तो नाम भइसकेको छ जुन झिकिँदा एउटा कालखण्ड नै रितो हुन्छ। नेपाली परिवेशमा पारिजात जन्मनु, अस्वस्थताको पराकाष्ठामा उनले अपाङ्ग सरह जीवनयापन गर्नु र आर्थिक विपन्नताको अवस्थामा त्यस्तो निरीह जीवनयापन गर्दा पनि परोपकारी भावनाले उत्प्रोत हुन्, अनि जीवनका त्यस्ता विभ्राट परिस्थितिका बीचमा पनि उत्कृष्ट साहित्यको रचना गर्नु पुग्ने जस्ता पक्षले पारिजातको जीवनगाथा सम्पूर्ण नेपाली जातिकै निम्ति अत्यन्त गौरवमय स्तम्भ हो भन्ने मलाई लाग्यो। वास्तवमा भूगोलमा यस्ता व्यक्तिहरूको नाउँ सुन्दा मात्र पनि गर्व मान्नुपर्छ। मैले धेरै सोचे अनि सर्वप्रथम पारिजात दिदीकै साङ्गो पाङ्गो जीवन कथा लेखेर आफ्नो जीवनी लेखन धर्मको
निर्वाह गर्न म लागि परे। विगत 25 वर्षदेखि जीवनी लेखनमा लागेको म भित्रको लेखकका लागि पारिजातको जीवन कथाको लेखन एउटा चुनौतीपूर्ण दीर्घ तपस्याको फल भएको छ। नेपाली वाङ्मयका सुप्रसिद्ध हत्तीहरूका यसै प्रकारका जीवन कथाहरू क्रमशः निर्माण गरिँदै लानुपर्छ भन्ने मेरो थप मान्यता पनि छ। पारिजातको जीवन कथा लेख्दै जाँदा म पारिजातको प्रेम र यौनका प्रसंगमा पनि पुगे। त्यस शीर्षकमा पुगेपछि म 81 रणबुल्लमा परे। यस विषयमा मबाट कुनै ठोस निर्णय हुन सकेन र मैले फेरि केही महिना यस कृतिको पाण्डुलिपि थन्काइदिए। पारिजात दिदीका प्रेम र यौनका प्रकरणका कति यस्ता विवरणहरू पनि भेटियो जसको व्यवहार लेख्न मलाई असजिलो पनि लाग्यो। त्यसै बेला फेरि मैले रुसोलाई सम्झे। रुसोले आफ्नो जीवनीमा आफ्नो त के आफ्ना बाबुआमाको समय सम्पूर्ण घटनाहरू प्रस्तुत गरेको मैले पढेको थिएँ। यी सबै घटनाहरूले मेरा दिमागमा खेलकुद गरिसकेपछि मेरो मनबाट निष्कर्ष निस्कियो। पारिजात दिदीले लेखेका प्रेम र यौनका प्रसंगहरूको विवरण पनि एक दर्शन नै हो। खास गरेर पारिजात दिदीको यौन दर्शनको अध्ययन विश्लेषण र मनन गर्दा उनका जीवनको भित्री तहमा लागेका चोटहरूको अनुभूति मैले पनि गरे। हाम्रै परिवेश वरिपरिबाट विक्षिप्त भएकी दुखाइएकी शोषित भएकी पारिजातको अन्तर्व्यथाका रूपमा यी ती यौन प्रसंगहरू मलाई अत्यन्त मार्मिक लागे। उनका ती कथनहरू पढ्दा म भाव विवल नै भए। परापूर्व कालदेखि नै हाम्रो समाजद्वारा आविष्कार भएका महिला शोषणका कुराहरू पनि पारिजात दिदीका यौन सिद्धान्तहरूमा देखिए। पारिजात दिदीले यस्ता बेहोरा कुनै दिन जनसमस्या पुगुन् भनेरै पनि कलम चलाएकी थिइन् जस्तै मलाई लाग्यो। किनभने उनले जसप्रति विश्वास गरेर आफ्ना भावना पोखेकी थिइन् त्यहाँ न कहीँ गोप्य लेखिएको थियो न त कहीँ यो पढेर च्यात्नु भन्ने बेहोरा पनि लेखिएको थियो। त्यसैले जनसमक्ष समेत आइसकेका ती बेहोराहरू लुकाउन मलाई पनि मन लागेन। मेरो व्यक्तिगत हिसाबमा पारिजात मलाई मनपर्ने साहित्यकार थिए। वास्तवमा मलाई उनको लेखन कला जति मन पर्थ्यो त्यसभन्दा ठूलो कुरा उनको व्यवहारबाट म प्रभावित भएको थिएँ। उनी सरल भन्दा सरल थिइन्। उनी मिलनसार पनि त्यस्तै थिइन्। हामी पारिजात भनेर उनलाई भेट्न जान्थ्यौं। उनी हाम्रै घरकी ठूल दिदी भएर हामीसँग संलग्न हुन्थिन्। एक ताकामा पारिजातको निवास मैपीमा प्राय जान्थे। 2044 सालदेखि पारिजातको घरमा मेरो प्रवेशको दैलो खोल्न थालेको थियो। कहिलेकाहीँ उनको घरमा जान ढिलो भयो भने म उनलाई टेलिफोन गर्थे र मैले टेलिफोन गर्न ढिलो गरे भने उनी मलाई टेलिफोन गर्थिन्। कतै हराइयो भाइ। पारिजातको हरेक बोलाइमा म आत्मीयता पाउँथे। पारिजात अति भावुक थिइन् तर ख्याल ठट्टा गर्न पनि पछि पर्दैन थिइन्। यसै प्रसंगमा उनले मलाई एकपल्ट भनेकी थिइन्, नरेन्द्र भाइको राशि नै बिच्छीको, त्यस्तो राशिका मान्छेले कसैलाई समात्यो भने मरिगए पनि छाड्दैन। उनका सम्मानमा मेरो प्रत्युत्तर तुरन्तै गएको थियो। त्यसैले त मैले दिदीलाई नछाडेको नि। मेरो कुरा सुनेर उनी हाँस्थिन्। जे होस्, उनी मलाई कैफियत बिना स्वार्थ बिना र शर्त बिना नै मागेका थिइन्। विपरीत राजनीति खेमाको एउटा कट्टर मान्छेलाई उनी आफ्नै भाइ जस्तो गर्थिन् भने म पारिजात दिदीको निजी व्यवहार धारणा र सिद्धान्तलाई के भनौं। वास्तवमा पारिजात दिदी कुनै मान्छेसँग मेरा कुरा निकाल्थिन्थे। पारिजात दिदीलाई मेरो ठेगाना टेलिफोन नम्बर कन्ट्याक्ट थियो। त्यति मात्र होइन, मेरो विषय निस्कँदा मेरा साथी सङ्गिनीहरूको नाउँ पनि पारिजात दिदी पटापट भन्ने गर्थिन् रे। पारिजात भमण्डी छिन्, पारिजात कोगल्याटी छिन्, पारिजात राजनीति चस्माले मान्छे चिन्छन्, पारिजात सत्ता पक्षधरसँग बोल्न पनि चाहन्नन्, पारिजातको दुनियाँ कम्युनिस्टहरू मात्र। नेपाली बौद्धिक जगतमा गुन्जने पारिजात विषय यस्ता विभिन्न नाराहरूले गर्दा म पारिजातका नजिक जान सकेको थिइन। तर जब मैले पारिजातलाई भेटे मान्छेका हावादारी हल्ला त्यसै बेला निराधार पाए। पारिजातको आत्मीयताका साना झिल्काहरू भेट्न थालेपछि मैले मेरो मोती पुरस्कार निबन्ध संग्रह 2049 पारिजात दिदीका प्रसंगहरू पनि लेखेको थिए। त्यसबेला दिदी विषयको मैले लेखेका प्रमुख बेहोरा यस्ता थिए। झापारा काठमाडौँको बस उठमा जयप्रसाद युकेबाट मैले केही साहित्यकारहरूको जानकारी हासिल गरेको थिएँ। सुरु सुरुमा मलाई पारिजातको नाली बेली भन्ने पनि युके नै थिए। युकेकै मुखबाट मैले पारिजातको जीवन कथा सुनेर दुखित भएको थिएँ। त्यसपछि नै पारिजातसँग भेटघाट गर्ने रहरको टुसो मेरा छातीमा उम्रिएको थियो। त्यसैले म यिनीसँग भेटघाट गर्ने अवसर खोजिरहेको थिएँ। पारिजातको सोचाइमा एकोरिँदै एक दिन मैले नेपाल टेलिभिजनको पर्दामा यिनलाई देखेको थिएँ। वास्तवमा त्यस बेला यिनले टेलिभिजनबाट बोल्दा म निकै भावुक भएको थिएँ। विजय कुमार पाण्डेद्वारा सञ्चालित त्यस कार्यक्रमले मलाई त्यस समय निकै प्रभावित पारेको थियो। अथवा
2044 असार 6 गते बेलुका 8 बजेको समय मेरा लागि एउटा अचम्मको क्षण थियो किनभने मैले त्यस दिन यिनको जीवनको एउटा हाँगो सुनेको थिएँ यिनलाई देखेर रमाएको थिएँ र यिनको कुरा सुनेर ढोक्राएको पनि थिएँ त्यसपछि भने यिनलाई भेट्ने उत्सुकता मेरो मनमा तीव्र रूपले बढ्न थाल्यो अनि मैले यिनलाई एउटा चिठी चाहिँ लेख्ने निर्णय गरेँ त्यो चिठी मैले नेपाल टेलिभिजनबाट उनको कुरा सुनेको 4 दिनपछि लेखेको थिएँ मैले लेखेको त्यो चिठी मेरा मित्र बुलु मोकारङले पारिजात दिदीका हातमा पुर्याएका चिठी त पठाए तर उनलाई नभेटिन्जेल मलाई उकुस मुकुस भइरह्यो अथवा पारियारलाई प्रत्यक्ष रूपमा नदेखिन्जेल मैले मेरो मस्तिष्कबाट सानो तिनो नै भए पनि शास्ति पाइरहे त्यसैले केही दिनपछि मेरा पाइला सामाकुसीको मैबीतिर बढे पारियारका घरमा मेरो प्रवेश भएपछि मेरो शरीर नजिरिङ्ग भयो यिनको कोठाको बाटोले मेरो मन नै सिरिङ्ग भयो म तत्कालै निराश भएँ अथवा यिनको कोठाभित्र पसेपछि चाहिँ मलाई मेरो शिर खसे जस्तै लाग्यो वास्तवमा त्यस बेला तिनको कोठाको बाटोमा मेरा लागि सपना सरी थियो त्यहाँ पारिजा ओछ्यानमा बसेर चुडुरको धुवासँग लुकमारी खेलिरहेकी थिए त्यस दिन हामी बीच केही औपचारिक केही अनौपचारिक बातचितहरू भए केही समयपछि तिनको कोठाभरिको दृश्यलाई आँखामा कुटमुट्याएर म फर्के पाटाभरि पनि मलाई नरमाइलो लागिरह्यो नेपाली साहित्यकै एउटी ताराको त्यस्तो स्थिति मेरै आँखाले सुमसुमाएपछि म अत्यन्त दुखी भएको थिएँ यिनले आफ्नो घरको स्थिति आफ्नो मुखले नबोले तापनि मैले यिनका कृतिहरूमा पढिसकेको थिएँ फेरि त्यस दिन यिनको अनुहारमा दुखात्मक अवस्था बोलिरहेको मैले महसुस गरे स्वाभिमानकी प्रति भएर बस्दा यिनको जीवनमा आर्थिक कारणबाट यसरी ठिङ्गुरा ठोकिएको अनि यस्तै आत्मा सम्मानमा बाँचेकी साहित्यिक महारथीलाई भेट्न म प्राय यिनका निवास पुग्ने गर्थे यिनको कुञ्जिएको शरीर हेर्ने र भित्रैभित्रै रुने गर्थे आदरणीय मित्रहरू हामी यो प्रभातकालीन समयको यो अवस्थामा कार्यक्रम रंगरसमा रहेर पारिजातको कथाहरू शीर्षकको यो कृतिबाट प्राकथन एक नरेन्द्रनाथ प्रसाईको आफ्नो व्यक्तिगत विषयवस्तुहरू पोखिँदाको यो चर्चा परचर्चा गरिरहेको थियो अब भने एकैछिन शिशिर योगीको यो एउटा राष्ट्रिय भावले भरिएको यो गीत छोड्दै नेपालभित्र रहन चाहन्छु

पुनः नमस्कार छ कार्यक्रम रंग रस आदरणीय मित्रहरु हरेक प्रभातकालीन समयमा शनिबार 7 बजेदेखि प्रसारण यो कार्यक्रम तपाईहरुको आफ्नै कार्यक्रम हो यहाँहरुको सुझाव र सल्लाहको अपेक्षा राख्दै विषयवस्तुलाई पुनः अगाडि बढाउन चाहन्छु पारिजात दिदीका बारेमा उपयुक्त प्रसंगहरु लेखिएको मेरो पुस्तक प्रकाशित भएपछि मैले पारिजात दिदीलाई पनि एक प्रति उपहार अर्पित गरे त्यसपछि कहिले हाम्रो भेटघाटको क्रम चल्थ्यो त कहिले टेलिफोनमा नै हामी बात मार्ने गर्थ्यौं त्यसपछि सायद 2049 सालको जेठको पहिलो या दोस्रो हप्ता हुनुपर्छ एक दिन बेलुका 7 बजे दिदीले मलाई टेलिफोन गरिन् भनिन् आज टेलिभिजनमा साहित्य कार्यक्रम आउँछ मैले भाइका प्रसंगको कुराहरू पनि भनेकी छु हेर्नु है ल मैले रमाएर तुरन्तै टेलिभिजन खोले झन्डै आधा घण्टाको प्रतीक्षापछि टेलिभिजनका एकजना प्रस्तोता जीवनाथले उक्त कार्यक्रमले आरम्भ गरे टेलिभिजन हेर्दा हेर्दै पाइजारको अन्तर अत सकियो तर त्यहाँ मेरो कुनै प्रसंग आएन त्यस घटनाले म छक्क पनि परे त्यसपछि त्यही टेलिभिजनको विषयलाई लिएर दिदीले मलाई टेलिफोन गरिन् खोइ किन भाइको प्रसंग नदेखाएको हो दिदीले सम्वादपछि उल्टै मैले नै दिदीलाई सोधे यो नेपाल हो यहाँ यस्तै हुन्छ भन्ने गोविन्द भट्टको लेख दिदीले पढ्नु भएको छैन केही दिनपछि अर्थात 2049 साल जेठ 22 गते सिद्धिजन श्रेष्ठको निधनमा म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान गएको थिएँ त्यहाँ सिद्धिजन श्रेष्ठको अन्तिम दर्शनका लागि त्रिजीवनाथ भन्ने पनि आएका थिए त्यहाँ हाम्रा हात मिल्यो त्यसै बखत मेरो मुखबाट शब्द ओगलियो पारिजादीले मेरो प्रसंगमा भनेका बेहोरा लुकाइयो मान्छेका आँखामा मेरो नाउँ किन खुर्सानीको धुलो हुन्छ मेरा प्रश्नमा जीवनाथ बोलेका थिए पारिजादीले तपाईँको विरोध गरेकी थिइन् अनि मलाई देखाउन मन नलागेको जीवनाथका शब्दले म भिरबाट खसेसरी भए वास्तवमा म चाहिँ कहीँ कतै झगडा गरेका मान्छे भेटे भने कति कुरा ढाँटेर कति कुरा मिलाएर र कति कुरा सारा सपारेर पनि उनीहरूका झगडा मिलाउन पुग्छु त्यसैले जीवनाथका ती सम्वादहरू त्यस बेला मलाई पचाउन अप्ठ्यारो भयो मलाई थाहा थियो पारिजा दिदीको पछिल्लोतिर कुरा काट्ने प्रवृत्ति नै थिएन उनी खुलस्तमा उनकी कुबेर थिइन् उनलाई मन नपरेको कुरा उनी जहीँको त्यही ताचे भन्ने गर्थिन् कतिसम्म भने उनले चितनभरिका काम कुराहरूमा आफूले मानेका श्रद्धा गरेका र माया गरेका साहित्यकारहरूलाई आफ्नै घरबाट गेट आउट गरेका प्रसंगहरू पनि मैले सुनेको थिएँ पाइजात जति खुलस्ता भए पनि उनलाई प्रकृतिले कक्रा कुकुरको पारेर पछारेको थियो दिदीको त्यही स्थिति हेर्न म मैपीमा जाने गर्थे पारिजात दिदीका डल्ला परेका हातहरू देख्दा मेरो मन कक्रक पर्थ्यो उनको बोल्ने कला छातीमा गाँठो पारी पारी म घर फर्कन्थे उनी सुस्तरी बोल्थिन् तर मिठो पाराले शब्दहरू बोक्थिन् एक दिन म डाक्टर हरि शर्मालाई पनि लिएर मैपी पुगेको थिएँ त्यस बेला हरि शर्माले नवकविताका लागि एउटा कविता माग्दा पारिजात दिदीले मिठो पाराले व्यङ्ग्यात्मक शब्द पोखेकी थिइन् पत्रिका छाप्ने बजेट हुन्छ लेखकको परिश्रमको कुरै उठ्दैन म उपहार लेख दिन सक्दिनँ मैले उनले शिष्ट शैलीमा ठाडो बोलेको सुनेको त्यो पहिलो चोटि थियो पारिजात दिदीलाई एक दिन पुनः मैले टेलिफोन गरे उनी वीर अस्पताल पुगेकी रहेछन् दिदीलाई राखिएको ठाउँ खोज्दै जाँदा म आइसियूमा पुगे त्यस समय पारिजात दिदीसँग बोल्न प्रतिबन्ध थियो तर म सरासर उनी भएको ठाउँ गए त्यहाँ सुकन्या पुरै रबसिकी रहेछन् त्यस घड़ी अर्कै एकजना महिला पनि त्यस कक्षामा पारिजात दिदीलाई पुरेर बसेकी थिइन् केही दिनपछि रेडियो सुने पारिजातको असामयिक देवस्थान भयो त्यस खबरले म ज्यादै दुखित बने त्यस समाचारले मेरो मन कटक्कै काट्यो त्यस बेला मैले ब्रह्मा पारिजातका पूर्व स्मृतिहरू मनमा खेलाइरहे रेडियो नेपालको खबरले मलाई आफ्नो मन भाँचिएको अनुभूति भइरह्यो म तुरन्तै दिदीलाई हेर्न गए दिउँसो टुँडी खेलमा दिदीको पार्थिव शरीर राखिएका ठाउँमा पनि गए टन्टलापुर घाममा उभिएर दिदीसँग अन्तिम भेट गर्ने गयो त्यहाँ ताती थियो केही समयपछि दिदीको शवयात्रा शुरू भयो म खिन्न हुँदै घर आए धेरै वर्ष अघिको परिकल्पनमा अडाण्ड लेखनमा जुट्दा जुट्दै पारिजातको जीवन कथा जनसमक्ष ल्याउन मलाई सफलता मिलेको छ भन्दा आफैलाई अचम्म लागेको छ एकरो लागि परेपछि पट्याएर लाग्दै स्थिति पनि अन्त्यमा त सहजतामा अनुवाद भएको देख्दा मलाई मेरो यो परिश्रमको फल मिठो लागेको छ मेरा मित्र रामचन्द्र तिमोथीको एकता प्रकाशन मेरो रेडीमेड प्रकाशन आएको भएको छ तिमोथीको न्यानो मायाको कारण म जस्ता शौखिन लेखक कृतिहरू पनि जनजनमा हातमा पुगेका रहेछन् तिमोथीलाई मैले एउटा प्रकाशक र व्यापारी मात्र सम्झेको छैन उनी एउटा समाजसेवी पनि हुन् मेरै प्रसङ्गमा मात्रै भन्ने हो भने पनि मैले धेरै मेरा दिदीहरू अरूणा लामा कोइली देवीका सहकारिता हात पठाउँदा तिमोथीले मेरा औँला भरिभरि हात्ती गणेर दिएका थिए त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा एकजना मेरी गाउँले दिदी छिन् पार्वती नेपाल पार्वती दिदीको सहयोग सद्भावना र सक्रियताका कारण मैले पारिजात दिदी विषय अन्य छुटबुट सामग्रीहरूको पनि संग्रह गर्न सके
त्यसै गरी मेरी अर्की दिदी कमला शर्मा राई र भिनाजु सचन्द्र शर्मा भट्टराईको निजी पुस्तकालयको मैले यस कार्यमा निकै आड पाउन सके। वास्तवमा भट्टराई सम्पत्तिले मलाई सहयोग नगरेको भए म पारिजातको जीवन कथा कहाँ लगेर टुङ्ग्याउँथे थाहा छैन। मलाई पारिजात दिशाको टिबन्तवार्ता लिने क्रममा मेरा भाइ शारद प्रधानको धेरै सहयोग प्राप्त गरेको थिए। हुन त होटीटाउँका होटीबुटीले आकाश थामिने पनि होइन भनौ, मैले सृष्टि गरेको पारिजातको जीवन कथा नै उनको जीवनको सम्पूर्णता होइन। अर्थात् फेरि भनौ, यस कृतिमा पारिजातको जीवनका सम्पूर्ण घटनाहरू संकलित हुन नसकेका पनि होलान्। साँच्चै नै कम्मर कसेर पारिजातका विषयमा समर्पित नै भएर डुब्न थाल्दा ठेलीका ठेली ग्रन्थहरूको पनि निर्माण हुन सक्छ। तर पनि यो ग्रन्थ मैले पारिजात दिदीप्रतिको मेरो श्रद्धा सुदमाको कनिकाका रूपमा नै अर्पित गरेको छु। वास्तवमा यो पुस्तक पारिजात दिदी बारेको मेरो गहिरो अध्ययन होइन, खालि उनीप्रति मेरो गहिरो माया श्रद्धा र सद्भावले नै मैले पारिजातका जीवन कथा लेखेको हुँ। पारिजात दिदीको जीवन कथा नै यस्तै मार्मिक कारुणिक र कहाली लागि थियो। कस्तो आकाश हेर्ने मैले ताराहरू झर्ने, कस्तो फूल रोपे मैले रात पर्दै झर्ने, कस्तो आकाश हेर्ने मैले ताराहरू झर्ने, कस्तो फूल रोपे मैले रात पर्दै झर्ने, नरेन्द्र राज प्रसाई 2057 बाट प्राकथन लेखिएको आफ्नो अनुभवको बारेमा पारिजातको बारेमा विषयवस्तु पोख्नु भएको रहेछ भन्दै आजको यो प्रभातकालीन समयको यो रंगरसमा प्रस्तुत पारिजातका जीवन कथाभित्रका विषयवस्तुलाई यही विसर्जन गर्दै आगामी हप्ता फेरि पुनः भेट्ने बाचा गर्दै विदा हुन चाहन्छु। जय साहित्य, जय भाषा।

0: घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: पानी उमालेर पिउने, मास्क लाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
4: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
3: यसलाई शोक नमान्नु साथी, सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास सम्बन्धी रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्ताउने तत्त्वहरू हुन्।
4: ए हो र,
3: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्।
4: बाफे, यति धेरै जोखिम?
3: धुलो धुवानी नसर्ने रोगको जोखिम हुन्, तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो पानी हो।
1: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र सागसब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्त्वहरूबाट टाढै बसौ। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
5: नमस्कार, अहिले दिउँसोको एक बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
6: हैने खुशी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
6: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
7: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
6: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
8: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
7: महको सेवन स्वस्थ र दीर्घ जीवन।
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0675209 0675370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
6: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
9: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
6: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
9: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
6: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
9: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856 46 244।
10: नमस्ते, म लोक गायक बलवीर थापा, अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मर्सियङ डिएफएम।

0: ओहो दाई, तपाईले कति टाढो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टील फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: अनि तयो कागज के मे छि वा?
6: अह झिल्काई, के पर्सनल नम्बर ब्लक लैबदि?
7: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लैर खलखाई।
5: अनि बैंकरी?
7: बैंकरी सर चाहिँ तले लल्पर्दी
5: चम लल्पर्दी न, आफै न मोबाइल नम्बर फेर दिया बढेर ब्लक तयाई भिसा आफै न ब्याङ्क देबिनी जानकारी पिन परिम दे, आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम।
7: सतर्क तन ठगी तब्द क्या जोगी न।
8: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश।
9: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
5: यो मोबाइलले पनि तनावै दियो भन्या?
10: हैन, के तनाव दियो ए खुशी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
0: सूचना, बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिमा आबद्ध सम्पूर्ण पानी महसुल बक्यौत रहेको ग्राहक उपभोक्ताहरूमा जरिवाना तथा हर्जना छूट सम्बन्धी महत्वपूर्ण सूचना। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिको मिति 2083 श्रावण 4 गते बसेको 24 मासिक बैठकको निर्णय बमोजिम यस समितिलाई महसुल बुझाउन बाँकी रहेको ग्राहकहरूलाई यही भाद्र मसान्तसम्म सम्पूर्ण बक्यौत रकम भुक्तानी गरेमा त्यसमा लाग्ने जरिवाना तथा हर्जना छूट दिने निर्णय भएको हुनाले समयमा नै आफ्नो बक्यौत रकम चुक्त गरी असल ग्राहकको परिचय दिनुहुन अनुरोध गर्दछौ। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समिति, बेसी सहर 8, लमजुङ।

0: प्राकृतिक सौन्दर्य मनोरंजन र सांस्कृतिक उत्सव को अनुपम संगम
1: मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समिति द्वारा आयोजित छैटौं हामखोला झरना महोत्सव

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न,
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न, स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन, परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न,
0: सप्रेम उपस्थिति भई महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
1: आउनुहोस्, प्रकृतिसँग रमाऊ, संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा

0: रेडियो कार्यक्रम साइनो
1: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
0: हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
1: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।

नमस्कार, म मीना गुरूङ प्राविधिक मित्र दिल्लुसँगै तपाईलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्संग 95 मेगाहर्जले उत्पादन गरेको हो। कार्यक्रम साइनो तपाईले रेडियो मर्संग 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघले आईसीआई को आर्थिक सहयोग र नेफिन वाईए को सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। अगस्त 9 तारीक अर्थात साउन 24 गते विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघले विविध कार्यक्रमहरू आयोजना गरिने भएको छ। आदिवासी जनजाति दिवसकै अवसर पारेर कार्यक्रम साइनोले पनि विविध व्यक्तित्वहरूको अन्तर्वार्ता हामीले प्रसारण गर्दै आएका छौं। आजको कार्यक्रममा हामीले विश्व आदिवासी जनजाति दिवसकै सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति

0: ती महासंघ केन्द्र उपाध्यक्ष चिनीमाया माझीसँग कुराकानी गरेका छौं। सुनौ उहाँसँगको यो कुराकानी।
1: नमस्कार उपाध्यक्ष, कार्यक्रम साइनोमा तपाईँलाई हार्दिक स्वागत छ। यही अगस्त 9 तारिकमा विश्व आदिवासी जनजाति दिवस मनाउँदैछ, यसको ऐतिहासिक पृष्ठभूमि के छ बताइदिनुहोस् न।
2: प्रश्नको लागि धेरै धन्यवाद। सर्वप्रथम त म नेपाली आदिवासी जनजाति महासंघको उपाध्यक्ष र नेपाल माझी संघको केन्द्रीय अध्यक्षको तर्फबाट यो साइनो प्रोग्राम सुनेर बसिरहनु नै सम्पूर्णमा शुभ बिहानी टपाउँछु। यो पृष्ठभूमि विश्व आदिवासी दिवसको बारेमा मैले राख्नु पर्दा कि छोटोमा भन्नुपर्दा, यो विश्व आदिवासी दिवस हरेक वर्ष अगस्त 9 साउन 24 गते विश्वभर मनाइन्छ। यस दिवसको मुख्य उद्देश्य आदिवासी जनजातिहरूको पहिचान, भाषा, संस्कृति, परम्परा, ज्ञान, भूमि तथा प्राकृतिक स्रोतसँग सम्बन्धित अधिकारको संरक्षण र सम्बन्धन गर्नु नै हो। यसको थोरै इतिहास भन्नुपर्दाखेरि सन् 1994 संयुक्त राष्ट्रसंघको महासभाले अगस्त 9 विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। यो सन् 1982 आदिवासी जनजाति सम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्य समूहको पहिलो बैठक बसेको थियो र त्यो बैठकको सम्झनामा यो 1994 विश्वभर आदिवासी दिवस मनाउँदै आइरहेको छ र अहिले 2083 साउन 24 गते 32 विश्व आदिवासी दिवस हामी मनाउन गइरहेका छौँ। हजुर,
1: यस वर्षको विश्व आदिवासी जनजाति दिवसको नारा र त्यसको सान्दर्भिक त के छ र नेफिनले दिवसको अवसरमा चाहिँ के कस्ता कार्यक्रमलाई चाहिँ प्राथमिकतामा राखिएको छ नि म्याम?
2: यो यसपटकको चाहिँ हरेक वर्ष नयाँ नयाँ नाराहरू युएनले चाहिँ तयार गर्ने गरेको छ। यसपटकको नारा चाहिँ संयुक्त राष्ट्रसंघले घोषणा गरेको एउटा आधिकारिक थिम चाहिँ के छ भन्दाखेरि, आदिवासी परम्परागत भाइ आमाहरूको सम्मान, जीवन र स्वास्थ्यको संरक्षण, युएनको नारा भयो। यो विश्वभर यो नारालाई सम्मानका साथ मान्ने गरिन्छ र नेपालको सन्दर्भमा भन्नुपर्दा चाहिँ नेपाल आदिवासी जनजाति महासंघले पनि एउटा नारा तयार गरेको छ। त्यो चाहिँ प्राप्त अधिकारको संरक्षण, आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता भन्ने नेपाल आदिवासी जनजाति महासंघको नारा पनि तयार भएको छ। र के कसो तयार भएको छ नेपालमा भन्ने सन्दर्भमा चाहिँ यसपटक नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा सर्वप्रथम त नेपाल आदिवासी जनजाति महासंघसँग आबद्ध संगठनहरूको एउटा चाहिँ अनि आबद्ध संगठन र सम्बन्धन संगठनहरू संयुक्त गरेर चाहिँ नेपाल यो चाहिँ विश्व आदिवासी दिवस मूल आयोजक समारोह समिति गठन भएको छ। यसमा चाहिँ 151 जनाको समिति तयार भएको छ। यो चाहिँ कसरी हुन्छ भन्दाखेरि, हामी नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध संगठनहरू र संगठनहरूको 2-2 परिषद सदस्यहरू हुन्छ सबै संगठनबाट। यी सबै परिषद सदस्यहरू समेत गरेर त्यसरी एउटा मूल समारोह समिति गठन भएको छ र यसपटक चाहिँ गत सालको भन्दा अलिक फरक ढङ्गले महासंघले यो कार्यक्रम आयोजना गरेको छ। विगतका दिनहरूमा चाहिँ प्राय धेरै जसो अब हलहरूमा नै कार्यक्रमहरू गरिन्थ्यो। गत साल पनि यो प्रज्ञा भवनमा भव्य कार्यक्रम सम्पन्न भएको थियो। हलमा मान्छे नहटाएर बाहिर चौरहरूमा पनि टनाटन मान्छेहरू उपस्थितहरू थिए। यसपालि चाहिँ एउटा सहभागीको एउटा विगत उपस्थिति हुने र यसपालि चाहिँ अलिकति हामीले सँगैकिन हलमा मात्रै खुल्ला मञ्चमा नै हामीले चाहिँ अब हाम्रो आवाजलाई बुलन्द गर्नुपर्छ भन्ने उद्देश्यले खुल्ला मञ्चमा आयोजना गरिएको छ साउन 24 गते। यो चाहिँ यसपालि निकै राम्रो तयारी भइराखेको छ। सबै सङ्घ संगठनहरू, संगठनको पनि भातृ संगठनहरूसँग, विभिन्न जनजाति सम्बन्धी धार्मिक संगठनहरू सबैहरूसँग महासंघले दिनदिनै यस विषयमा चाहिँ छलफल गरिराखेको छ र अहिले आदिवासी दिवसलाई काठमाडौँ केन्द्रितमा केन्द्रित रूपमा चाहिँ गर्ने भनेर भनेको हुँदा जिल्ला जिल्लाबाट पनि जस्तो काठमाडौँ नजिक जिल्लाहरू धादिङ नुवाको गोर्खा यता रामेछाप सिन्धुपाल्चोक काभ्रे नजिक जिल्लाहरू सम्भवत अब टाढाको जिल्लाहरूबाट पनि काठमाडौँमै उपस्थित हुने अहिलेसम्म छलफलमा यो कुराहरू आइरहेको छ। अनि जिल्ला जिल्लामा पनि यो कार्यक्रम हुन्छ जो काठमाडौँमा उपस्थित आउन नसक्ने हुन्छ उहाँले जिल्ला जिल्लामा पनि आफ्नो तरिकाले विश्व आदिवासी दिवस मनाउनको लागि महासंघले परिपत्रहरू गरेको छ। तर टुनिखेलमा के हुन्छ त भन्दाखेरि एउटा हाम्रो परम्परागत झाँकी जुलुस त्यसपछि परम्परागत सांस्कृतिक कार्यक्रमहरू हुन्छ अनि परम्परागत खानपिन महोत्सव आदिवासीहरूको खानाको परिकारहरू त्यसको लागि पनि स्थलको व्यवस्थाहरू गरिएको छ। यसमा धेरै टाढा टाढाबाट पनि बाहिर जिल्ला जिल्लाबाट पनि धेरै उपस्थित हुने भएको हुँदाखेरि केही भइपरि आउँछ कि स्वास्थ्यमा कसैको समस्या अनि त्यस पछाडि फेरि कतै घाउचोट केही लाग्यो भने कतै केही त्यस्तो घटना केही भयो भने तत्काल उद्धारको लागि स्वास्थ्य शिविरको पनि व्यवस्था गरिएको छ। स्वास्थ्य शिविर पनि राख्ने भएको छ। यसमा चाहिँ हाम्रो 10 उपसमिति बनाएको छ। 10 उपसमितिमा चाहिँ महासंघको उपाध्यक्षहरू संयोजकमा र साथमा चाहिँ सचिवहरू रहेर समितिहरूले चाहिँ सबै आफ्नो जिम्मेवारीमा रहेर काम गरिरहेको छ।
1: म्याम, नेपाल जस्तो बहुजातीय बहुभाषिक मुलुकमा यो दिवसको चाहिँ महत्व कस्तो छ नि?
2: अब यो दिवसको महत्व चाहिँ विश्वभरि नै एकदमै महत्व छ। नेपाल मात्रै नभएर अब यो विश्व आदिवासी दिवस केवल एउटा प्रोग्रामको रूपमा मात्रै मनाउने नभइकन यसको चाहिँ भाषा धर्म संस्कार संस्कृति जगेर्ना गर्ने अनि एक आपसमा चाहिँ आफ्नो ज्ञानको आदान प्रदान गर्ने लगायत शुभकामनाहरू आदान प्रदान गर्ने यी विविध कार्यक्रमहरू रहेको छ। र भन्नुपर्दाखेरि यो विश्व आदिवासी जनजाति मुद्दाको विषयमा नै यो बढी फोकस भएर यो कार्यक्रमहरू हुने गर्दछ। जस्तै म भनौँ विश्व आदिवासी दिवस 9 अगस्तले चाहिँ आदिवासी जनजातिका मुद्दाहरूलाई सक्रिय रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म चाहिँ यसलाई उजागर गर्ने एउटा महत्वपूर्ण अवसर प्रदान गर्दछ।
1: भनेपछि आदिवासी जनजातिका मुद्दाहरूलाई चाहिँ राष्ट्रिय बहसमा ल्याउनको लागि यो दिवसले चाहिँ प्रभावकारी भूमिका खेल्छ भन्ने चाहिँ हजुरको मान्यता हो?
2: हजुर, एकदमै हजुर सही भन्नुभयो। जस्तै अब भाषा संस्कृति परम्परा ज्ञान र जीवन शैलीको एउटा संरक्षण गर्ने होइन अधिकारको सुनिश्चित गर्ने भूमि प्राकृतिक स्रोत शिक्षा स्वास्थ्य रोजगार समान अवसर तथा आत्मनिर्णयको अधिकारलाई उठाउने अवसर पनि यस विश्व आदिवासी दिवसले प्रदान गर्दछ।
1: अहिलेको अवस्थामा आदिवासी जनजाति समुदायले भोगिरहेका प्रमुख चुनौतीहरू चाहिँ तपाईँलाई के लाग्छन् र महासंघले चाहिँ यसलाई सार्थक बनाउन चाहिँ के कस्ता कार्यक्रमहरू चाहिँ गर्दै आएको छ नि?
2: अब आदिवासीहरूको मुद्दाको विषयमा भने पनि यो धेरै चुनौतीहरू चाहिँ सधैँ नै खेदिरहनु परेको छ। जस्तो भन्नुपर्दाखेरि अहिले तत्कालीनको अवस्था भन्ने हो भने एउटा आदिवासीहरूको एउटा मात्रै सरकारी निकाय संस्था हो यो आदिवासीहरूको पहिचानलाई संरक्षण गर्ने यो हाम्रो चाहिँ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान झन्डै झन्डै यो खारेजीको अवस्थामा पुगिसकेका थियो। योभन्दा अगाडि पनि पटक पटक खारेजीको कुराहरू नउठेको होइन तर यसपालि विज्ञको साथले खारेजीको अवस्थाहरू खारेजीको पक्षमा पुगेको थियो। तर जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको महत्व यसले के गर्छ यसका कर्तव्य के हो र यो आदिवासीप्रति यसले कस्तो चाहिँ कार्यहरू गरिरहेको छ भन्ने कुरा चाहिँ सरकारलाई बुझाउने कार्यहरू भयो। जनजाति आदिवासी जनजाति महासंघ अब त्यस्तै विभिन्न संघ संगठनहरू प्रतिष्ठान सबैबाट बुझाउने कार्य भएपछि अब अहिले यो चाहिँ यथागत रहेको छ। तर अर्को चुनौती के छ भने यो आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको एउटा संरचनागत एउटा जुन पद्धति छ त्यहाँ चाहिँ एउटा पदबहालीको प्रक्रियाहरू छ यो चाहिँ सरकारले सायद नबुझेरै होला। तत्काल अहिले चाहिँ उपाध्यक्षको पद त्यस पछाडि आएर सदस्य सचिव पदमुक्त भएको छ लगायत प्रत्येक जातीय संगठनबाट एकजना चाहिँ परिषद सदस्य पठाइएको हुन्छ ती सबै परिषद सदस्यहरू पदमुक्त भएको छ। र अहिलेसम्म यी पद बहालीको पुनर्पदमा ल्याउनको लागि चाहिँ कुनै पनि प्रक्रिया सरकारले अगाडि बढाएको छैन र यो नबढाउनु कारण चाहिँ के हो त्यो चाहिँ अब सरकारले नै बुझेको होला। अब हामी कुरा प्रश्न राख्नु पर्दा चाहिँ जुन यो आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको नियमावली छ यो प्रश्न रूपमा छ प्रत्येक जाति संस्थाबाट परिषद सदस्य त्यहाँ जान्छ ती मध्येबाट 3 एउटा समिति छानिन्छ ती 3 समितिले उपाध्यक्ष र सदस्य सचिव सिफारिस गरेर पठाउँछ त्यो चाहिँ मन्त्रीमण्डलबाट त्यो चाहिँ सिफारिस भएर आउँछ। यो प्रक्रिया सायद सरकारले नबुझेर होला यसरी 81 पदमुक्त भएको हुनाले अहिले चाहिँ अब कार्यवाहकको रूपमा काम भइरहेको छ। यो एउटा तत्कालीन ठुलो चुनौती रहेको छ। त्यसै गरेर अब आदिवासीहरूको विविध मुद्दाहरू छन् जस्तै संविधानमा व्यवस्था भएका मुद्दाहरूलाई पनि त्यो कार्यान्वयन भएको छैन। ती कार्यान्वयनको पक्षमा सरकार एकदम निष्क्रिय भएको देखिन्छ। ती कुराहरूलाई हामीले बार बार सरकारलाई घटाउने काम चाहिँ भइरहेको छ। जस्तै भूमिको कुराहरू भन्नु पर्दाखेरि ती भूमिबाट कति आदिवासीहरू विस्थापित भएका छन् यो अलिकति भन्दाखेरि कामी लाग्दो नै स्थिति छ। जस्तो हाइवे पावरबाट अब त्यहाँका आदिवासीहरू विस्थापित भएका छन्। तपाईँको राष्ट्रिय निकुञ्जबाट आदिवासीहरू विस्थापित मात्र होइन त्यहाँका तिरेरो मारमा आदिवासीहरू परेको छ। कसरी भन्नुहुन्छ भने एक त उनीहरूको भूमि खोसेर राष्ट्रिय निकुञ्ज बनाएको छ, दोस्रो त्यहाँ जङ्गली जनावरले हरेक वर्ष चाहिँ त्यहाँ चाहिँ अब मान्छेहरूलाई मारेको छ। अस्ति भर्खरै पनि चितवनमा राष्ट्रिय निकुञ्जमा एउटा सानो बच्चा अनि आमा छोरा एउटै घरको दुईजना हात्तीले दुर्गे हात्तीले है दुर्गे हात्तीले मार भनेको अनि त्यस्तो खालको छ। त्यसो फेरि अर्को त्यहाँ चाहिँ अब जो चाहिँ निकुञ्जहरू संरक्षणको लागि सेनाहरू खटाइएको छ त्यहाँबाट पनि उनीहरू पीडित हुन्छन्। कसरी हुन्छन् भने म एउटा उदाहरण लिन्छु। यसै बारेमा 28 कति जतिको कुरा हो, त्यहाँ चाहिँ नारायणीमा माछा मार्दा 500 माझीहरूलाई चाहिँ समातेर 2-3 दिन थुनामा राखेर उनीहरूलाई 25,000 जरिवाना गराएको छ। उनीहरूको त पेसा उनीहरूको त एउटा संस्कार हो, पेसा हो होइन माछा मार्ने। अब संस्कारमा पनि माछा नहुने कुराहरू हुन् उनीहरूको अब खाने एउटा भनौँ न एउटा भन्ने हो भने माछा बेचेरै व्यवसाय चलेको पहिला पहिला। अनि त्यो खालको स्थितिलाई चाहिँ अहिले सरकारले यसरी बन्देज लगाएको छ। आदिवासीहरू विभिन्न यो सरकारको तपाईँको राष्ट्रिय निकुञ्ज ऐन कानुनबाट हाइवे पावरको ऐन कानुनबाट हरेक ऐन कानुन जति पनि बनिन्छ मलाई लाग्छ यो त आदिवासी विरुद्धमा बनेको जस्तो चाहिँ लाग्छ। किनभने त्यहाँ त आदिवासी संरक्षण कसरी गर्नुपर्छ भन्ने कुरा चाहिँ त्यो ऐनमा उल्लेखै गरिरहेन। तर मोदीको संविधान भएको व्यवस्था अनुसार त्यहाँ चाहिँ ऐनहरू बनायो भने त कमसेकम उनको पनि त्यो संरक्षण त हुन्छ नि आदिवासीहरूको पनि। त्यो खालको भयो यसो धेरै चुनौतीहरू छन् र यो चुनौतीहरू चाहिँ अब केही निमित्त अब आदिवासीहरूले सधैँ चाहिँ अब एउटा आन्दोलनको रूपमा सडक आन्दोलन मात्रै नभइकन एउटा वैज्ञानिक आन्दोलनको रूपमा पनि अगाडि बढिरहनु पर्ने आवश्यकता चाहिँ देखिएको छ।
1: अहिलेको परिवेशमा चाहिँ भूमि पहिचान भाषा र संस्कृति सम्बन्धी अधिकारको अवस्था सुनिश्चित गर्न महासंघले चाहिँ गरिरहेको मुख्य पहलहरू चाहिँ तपाईँ केलाई लिनुहुन्छ?
2: अब अहिले त्यसमा चाहिँ जस्तो अब भूमि अधिकार सम्बन्धी जति पनि ऐनहरू बन्दैछ ऐनहरू सम्बन्धी चाहिँ अध्ययन गरेर ती ऐनहरूमा चाहिँ संशोधन गरेर सुझावहरू पेश गर्ने कामहरू गरिएको छ। जस्तो अब वन ऐनको कुराहरू भयो होइन अनि अहिले फेरि क्लाइमेट चेन्जको अब रेड प्लसका ऐनहरू वातावरणको ऐनहरू यी सबै ऐनहरूमा अध्ययन गरेर महासंघले आफ्नो सुझावहरू दिने काम गरिरहेको छ। त्यस्तै समुदायमा गएर यो आफ्नो संविधानमा भएका अधिकारका विषयमा कार्यान्वयन भए नभएको पक्षहरूमा र बन्दै गरेका ऐनहरू कति ऐनहरू खारेज गर्ने ऐनहरू त्यो कुराहरूमा चाहिँ महासंघले एकदमै एउटा सचेतना कार्यक्रमहरू कानूनविदहरूसँग बसेर छलफल गर्ने कामहरू यस्तोहरू चाहिँ बहुत धेरै भइरहेको छ।
1: अहिले पछिल्लो समयमा चाहिँ संविधान संशोधनको कुरा उठिरहेको सन्दर्भमा चाहिँ आदिवासी जनजातिको मुख्य अडान चाहिँ के रहनुपर्छ भन्ने चाहिँ तपाईँको विचार छ नि?
2: संविधान संशोधनको जुन एउटा निकालेको थियो कतिवटा गुणामा संशोधन गर्ने भन्ने एउटा फर्मेटै सरकारले चाहिँ त्यो बाहिर निकालेको थियो। हामीले त्यसभित्र गएर कानूनविदहरू राखेर हामीले त्यस संशोधित प्रस्ताव चाहिँ आदिवासीको अधिकार सम्बन्धी बनाएर हामीले पेस गरिसकेका छौँ सरकारमा, राजनीतिक दलहरूमा पनि पेस गरेको छौँ अनि मन्त्रालयहरूमा पनि पेस गरेका छौँ। यसरी चाहिँ बुझाइरहेको छ, बुझिसकेको छ, यो केही एक महिना अगाडि के बुझाइसकेको।
1: आदिवासी महिला र युवाको नेतृत्व विकासका लागि चाहिँ हाल सञ्चालनमा रहेका कार्यक्रमहरू चाहिँ कतिको प्रभावकारी छन् जस्तो लाग्छ? जुन महासंघले चलाइरहेको छ नि त, अब साइनो जस्तो अब छुट्टै खालको प्रोजेक्टदेखि लिएर अरू विभिन्न कार्यक्रमहरू यहाँले सञ्चालन गर्नु भएको छ नि, यसलाई हेर्दा चाहिँ तपाईँ के भन्नुहुन्छ?
2: महासंघले अहिले फोकस गरेर महिलाहरू अनि युवाहरूमा चाहिँ कार्यक्रमहरू फोकस गरिराखेको छ। अब हुन त युवा महासंघ पनि छ, आदिवासी जनजाति युवा महासंघ छ, उहाँहरूले आफ्नो कामहरू आफ्नो तर्फबाट गरिरहनु भएको छ। त्यस्तै आदिवासी जनजाति महिला महासंघ छ, महिला महासंघले पनि आफ्नो तर्फबाट आफ्नो कामहरू गरिराखेको छ, र पनि फेरि जनजाति महासंघले पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिराखेको छ। जस्तै साइनो प्रोग्राम चलाइराखेको छ, त्यहाँबाट आदिवासीहरूको ज्ञान होइन सिपको चाहिँ त्यो अब भइरहेकोलाई त्यसलाई दस्तावेज गर्ने अनि त्यहाँ चाहिँ युवा महिलाहरूमा तालिम दिने र त्यसलाई उत्पादन गर्ने र त्यसलाई बिक्री वितरणको लागि पनि केही व्यवस्थाहरूमा सहयोग गर्ने त्यसको चाहिँ अब डकुमेन्ट्री बनाउने होइन अनि लिखित त्यहाँको अनुसन्धान गरेर चाहिँ त्यसलाई लिखित दस्तावेजहरू चाहिँ तयार गर्ने गरिसकेको छ होइन धेरै गरिसकेको अझै गर्ने कामहरू पनि बाँकी छ। त्यसरी गर्ने गर्दाखेरि जस्तो अब साइनो प्रोग्राम अन्तर्गत नै अब यो लेखहरूको सङ्घालो होइन त्यसमा राई लिम्बू माझी थारू शेर्पा पाँचवटा जातिको उनीहरूको परम्परागत सिपहरूको बारेमा त्यसले चाहिँ रिसर्च गरेर एउटा तयार गरिएको छ, त्यो सबैमा त्यो वितरण गरिएको छ। त्यो चाहिँ एउटा पुस्ताहरूलाई एउटा लिखित रूपमा दस्तावेज बनेको छ, जसले गर्दा भावी पुस्ताहरूले आफ्नो बिर्सिसकेको अब हराइसकेको ज्ञानहरूलाई पनि सिपलाई पनि उनीहरूले अध्ययन गर्न पाउने भए, हाम्रो यस्तो रहेछ भन्ने कुराहरू थाहा पाउने भए, यो यस्तो खालको राम्रो राम्रो कामहरू चाहिँ भइराखेको छ। डकुमेन्ट्रीहरू बनाएर युट्युबमा राखिएको छ, त्यो पनि एउटा राम्रो दस्तावेज भएको छ। त्यसले राम्रो कामहरू महासंघले गरिराखेको छ।
1: विशेष गरी चाहिँ आदिवासी महिलाहरूले अब भोग्ने दोहोरो तेह्रो विभेदको रूपमा पनि कहिले कहीँ कुराहरू उठ्छ होइन, यो विषयमा चाहिँ महासंघले कस्तो कस्तो कदम चालिरहेको छ? यहाँ चाहिँ विशेष गरेर अब माझी समुदायको नेतृत्व पनि गर्नुहुन्छ र अब एउटा उपाध्यक्ष रूपमा पनि अब महासंघमा त महिलाहरूको छुट्टै खालके विङ्सहरू छन् त, कति धेरै विषयगत समितिदेखि लिएर अब यहाँ महिलै भएको नाताले पनि मैले अझ यो प्रश्न गर्न चाहे।
2: हजुर धन्यवाद ल प्रश्नको लागि। अब विशेष गरी आदिवासी महिलाहरूले पिलेरो विभेद छुट्नु परेको छ, त्यसको लागि नै आदिवासी महिलाहरू एकदम एकजुट भएर अहिले अगाडि बढिरहेका छन्। एउटा पहिलो नम्बरमा आदिवासी भएको कारणले, दोस्रो नम्बरमा महिला भएको कारणले, तेस्रो नम्बरमा फेरि आदिवासी महिला भएको कारणले होइन, त्यो विभेद आदिवासी महिलाहरूले कहिलेसम्म छुट्ने भयो भन्ने कुरामा आदिवासी महिलाहरू सचेत भइसकेका छन् र ठाउँ ठाउँमा आफ्नो सङ्घर्ष चाहिँ अगाडि बढाइरहेका छन्। जस्तो आफ्नो प्रतिनिधित्व सबै ठाउँमा अहिले आदिवासी महिलाहरूले हाम्रो प्रतिनिधित्व हुनुपर्छ भनेर जोरदार आवाज उठाइरहेको छ। अब प्रतिनिधित्व भएको ठाउँमा पनि आदिवासी महिलाहरूले उठाइएको मुद्दा उठाइएको विषयलाई कतिको सुनवाई हुन्छ, त्यो एउटा ठुलो च्यालेन्जको कुरा छ। अहिले सङ्घ संगठनको मात्रै कुरा नगरौँ, जति पनि स्थानीय तहहरूमा अहिले दुईजना महिला सुनिश्चित गरिएको छ नि, अब अहिले यो पनि हटाउने विषय संविधानको प्रस्तावमा आइरहेको छ, तर यो हटाउनु हुँदैन भन्ने हाम्रो मान्यता छ। पाँचजनामा दुईजना महिलाको प्रतिनिधित्व हुँदाखेरि त्यो दुईजना महिलाको चाहिँ कुरा चाहिँ सुन्दै हुँदैन, निर्णय के हुन्छ त्यो पनि थाहा हुँदैन होइन। हो यस्तो खालको आदिवासी महिलाहरू त्यहाँ चाहिँ अब महिला समग्र महिलाको कुरा छ, एकजना दलित महिला अनिवार्य भएको हुनाले एकजना महिला जो पनि त्यहाँ पुग्ने भयो, जसरी दुईजना महिला भएको ठाउँमा पनि त्यहाँ कुरा सुन्नै हुँदैन, आफ्नो कुराहरू चाहिँ त्यहाँ उठाउनलाई साह्रो पनि मानिरहेको छ होइन, त्यस्तो अवस्था छ। यसले गर्दाखेरि आदिवासी महिलाहरूले हरेक ठाउँमा स्थानीय तहदेखि राज्यको हरेक तहमा आफ्नो प्रतिनिधित्व अर्थपूर्ण प्रतिनिधित्वको चाहिँ हुनुपर्छ भनेर कुरा उठाइरहेको छ।
1: हाम्रो यो नेफिनले चाहिँ यो प्रकृति र संस्कृति बीचको सम्बन्धको कुरा साइनो परियोजना अन्तर्गत धेरै कामहरू गर्नुभएको यहाँले नि भन्नुभयो होइन, र यो प्रकृति र संस्कृति बीचको सम्बन्ध अर्थात नेचर कल्चर रिलेसनसिप जोगाउन चाहिँ समुदाय स्तरमा चाहिँ कस्ता कस्ता पहलहरू चाहिँ यहाँले चाहिँ आवश्यक देख्नुहुन्छ नि?
2: अब पहल प्रदानी गर्न चाहिँ आवश्यक एउटा स्थानीय तह होइन, हाम्रो राज्यको तीन तह मध्ये एउटा हाम्रो स्थानीय तह, यो स्थानीय तहलाई धेरै अधिकारहरू छ, त्यो अधिकार प्रयोग गरेर आदिवासीहरूको परम्परागत प्रथाजनित एउटा ज्ञान सिप अनि परम्परागत चाहिँ एउटा प्रथाजनित अब संस्थाहरू छ आदिवासीहरूको, त्यो कुराहरूलाई कार्यान्वयनमा ल्याउनु पर्छ भन्ने कुराहरू हो पहिलो नम्बरमा। तर महासंघले ती सानो तहमा पनि गएर महासंघले स्थानीय तहसँग पनि यस विषयमा परामर्श गरिराखेको छ र यसमा चाहिँ आदिवासी स्वयं पनि आदिवासी महिला आदिवासी पुरुष समुदाय सबैले आफैले पनि आफ्नो लागि गर्नुपर्छ आफै पनि सचेत हुनुपर्छ म चाहिँ के भन्छु भने म दोहोरो पक्षबाट हिँड्छु सरकारले गर्दैन भन्नु मात्रै भन्दा पनि आफू चाहिँ केही नगर्ने सबै कुरो हाम्रो सरकारले गर्दैन भनेर पनि हुँदैन कि कतिपय कुराहरू त सरकारलाई पनि थाहा हुँदैन नि त किसान तहहरूमा पनि थाहा हुँदैन त्यहाँ गएर चाहिँ आफूले भन्ने गर्ने हाम्रो यो छ हाम्रो संरक्षण हुनुपर्छ यसको लागि बजेटहरू छुट्याइनुपर्छ यसको लागि नीति ऐनहरू बन्नुपर्छ भन्ने कुरामा हामी पनि पछि पर्नु हुँदैन हामी पनि यो विषयमा सचेत हुनुपर्छ भन्ने हो सब पावर कोअर्डिनेटको हिसाबले भन्ने हो भने चाहिँ मैले अघि पनि भने हाम्रो साइन अप प्रोग्राम अन्तर्गत जनजाति महासंघले चाहिँ जस्तो अब जुन राईहरूले लगाउने एउटा परम्परागत पोसाक कपडा हुन्छ नि बुन्न सिकायो होइन त्यहाँ बुन्ने अब जुन त्यो तानहरू उपलब्ध गरायो आउनु पनि भयो महासंघको प्रोग्राम पोखरामा हुँदा फुले उत्पादन गरेको सबै चिज ल्याउनु भएको थियो मलाई एकदमै खुसी लाग्यो कि त्यहाँ देखेर अनि जस्तै अब थारूहरूको ढाकी अनि त्यसपछि उहाँहरूको ड्रेस होइन उहाँले त व्यवसायको रूपमा अगाडि बढाइरहेका छन् महिलाहरूले त्यो एकदमै खुसीको कुरा भयो अनि त्यसको यस्तो मूल चुनाहरू बुन्ने त्यस्तोहरू तालिम गरिराख्नु भएको छ अन्त माझीहरूको भन्ने पनि सिन्धुपाल्चोक जिल्लामा साइन प्रोग्राम सञ्चालन गरिएको छ उहाँले चाहिँ अब के गर्ने त भन्दा सबैभन्दा पहिला माझी जातिको कल्चरल ड्रेसलाई बनाउन सिक्ने र यसलाई चाहिँ प्रमोट गर्ने भनेर त्यहाँ उहाँहरूले चाहिँ बुने बनाएर सिलाएर लाएर होइन सबै गरेर उहाँहरूले चाहिँ अहिले सामान्य कपडाहरू सबै सिलाएर लगाइरहेको छ अनि अरूहरूलाई पनि अब बनाइदिइरहेको छ भनौँ न त्यो एउटा सिप पनि भयो सानो एउटा घरेलु उत्पादनमा पनि त्यसलाई भोलिपछि लान सकिन्छ थुप्रै कुराहरू समेटेर अनि मेसिनले साइना प्रोग्राम अन्तर्गत सञ्चालन गरेको थुप्रै सिपमूलक तालिम एउटा निकै ठुलो उपलब्धिको रूपमा लिएको छु मैले चाहिँ
1: हामी चाहिँ अब कार्यक्रम करिब अन्ततिर छौँ होइन र यो मलाई तपाईँलाई एकदम राख्न मन लागेको प्रश्न जस्तै विकास परियोजनाहरूमा चाहिँ स्वतन्त्र पूर्व सूचित मंजुरी एसपिक र परम्परागत ज्ञानलाई चाहिँ सम्मान गर्न चाहिँ आवश्यक छ हामी भन्दै आएका छौँ होइन र यसले चाहिँ आदिवासी जनजातिहरूलाई चाहिँ के फाइदा हुन्छ
2: यसमा चाहिँ कुनै पनि आदिवासीको ठाउँमा लैजाँदा त्यहाँको आदिवासीहरूसँग एउटा कानुन छ यो चाहिँ त्यहाँको आदिवासीहरूलाई त्यो खालको सफारी लगेको परियोजना आवश्यक छ कि छैन अथवा त्यहाँको आदिवासीहरूलाई त्यो आवश्यक नभए तापनि राज्यको विकासको आवश्यकता त हो नि होइन त्यो त देखेरै लगाउने तर त्यसो गरिमा भए त्यहाँको समुदायसँग एक्सिड तर अहिलेसम्म धेरैसम्म त्यो एक्सिडहरू भएको नभएको हामीले पाएका छौँ र कहीँ कहीँ त्यो गरिए तापनि अब कोसँग गर्यो भन्ने कुरा प्रमुख हो जसलाई कुनै एउटा समुदायको कोही व्यक्तिसँग केही कुरा सोधेर आएर त्यो एक्सिड गरे भन्ने त्यो उपयुक्त हुँदैन त्यहाँ चाहिँ हाम्रो आदिवासीहरूसँग महासंघको चाहिँ हरेक जातीय समुदायहरूको सङ्घ संगठन छ उनीहरू पनि अलिकति सचेत भएका छन् सबै कुरामा त सबैलाई यो कुराको जानकारी छैन एक्सिड भनेको त्यो जानकारी चाहिँ छैन त्यो अब भएको पनि त्यहाँ यो अवेरनेस प्रोग्रामहरू त लगिरहेको छ तर सबैले बुझिरहेको हुन्छ सबै हुँदैन सबै त्यहाँ सहभागी भएको पनि हुँदैन त्यस कारणले गर्दाखेरि आधिकारिक संगठन समुदायसँग एक्सिड लिएर मात्रै त्यो कार्यक्रम गर् त्यहाँ त्यो प्रोजेक्टहरू सञ्चालन गर्नुपर्छ भन्ने एउटा मान्यता हाम्रो चाहिँ एउटा अधिकारकै रूपमा उठाएको कुरा हो अब त्यसो हुँदाखेरि त्यहाँबाट उठ्दाखेरि चाहिँ अब त्यहाँ प्रोजेक्टहरू सञ्चालन गर्दाखेरि जस्तो हैदराबाद सञ्चालन गरे होइन त्यहाँका आदिवासीहरूलाई अब त्यहाँबाट त कहाँ लाने भन्ने कुरा त त्यहाँका आदिवासीहरूसँग अनुमति लिनु पर्यो नि त किनभने त्यहाँका आदिवासीहरू त्यो ठाउँबाट त्यो ठाउँ छोड्नु पर्दाखेरि उसले आफ्नो भाषा धर्म संस्कार संस्कृति उसको परम्परागत प्रथासँग छोडेर जाने अवस्थाहरू आउँछ किनभने हामी आदिवासी भनेको एउटा सामूहिक जीवन पद्धतिमा रहने आदिवासीहरू चाहिँ एउटा परम्परा हुन्छ एक ठाउँबाट अर्को ठाउँमा जान बित्तिकै आदिवासीहरू चाहिँ अन्य समुदायसँग अब त्यहाँ बसोबास गर्नुपर्ने स्थिति आउँछ यसको मतलब फेरि अन्य समुदाय बस्दा चाहिँ आफ्नो सबै त्यो हराउँछ त हो भन्ने प्रश्न उठ्न सक्छ त्यो हराउँछ किनभने उसले बात बोल्ने भाषा अन्य समुदायले जानेको हुन्छ त्यो समुदाय अब बोल्न के पर्छ उसले भन्दाखेरि त्यो समुदायमा अर्को ठाउँमा जाँदाखेरि त्यहाँ जुन भाषाहरू बोलिन्छ त्यो भाषा बोल्न बाध्य हुन्छ जसले गर्दा आफ्नो भाषा लोप हुँदै गइराखेको हुन्छ लोप हुने अवस्था हुन्छ बोलीचालीमा नल्याएपछि त हरेक चिज प्रयोगमा नल्याएपछि जुनै चिज छ नि त लोप हुन्छ नि त त्यसो हुँदाखेरि आफ्नो संस्कार संस्कृति पनि आदिवासीहरूले चाहिँ त्यहाँबाट त्यो हराउने कुराहरू हुन्छ त्यसले गर्दाखेरि यो सबै संरक्षण गर्नको निमित्त आदिवासीहरूसँग पूर्व सूचित मंजूरी लिएर मात्रै गर्नुपर्छ, जहाँ चाहिँ आदिवासीले आफ्नै सम्पूर्ण कुराहरूलाई संरक्षण गर्न सकियोस् भन्ने चाहिँ एउटा मुख्य उद्देश्य हो। तर यो चाहिँ कटाकटा मिलिरहेको छैन।
1: कार्यक्रमको अन्त्यमा चाहिँ विश्व आदिवासी जनजाति दिवसकै अवसरमा चाहिँ सम्पूर्ण आदिवासी समुदाय, युवा पुस्ता र नीति निर्मातालाई चाहिँ हजुरको सन्देश के छ नि म्याम?
2: यो अहिले 32 विश्व आदिवासी दिवस उत्सव मनाउने दिन मात्रै नभइकन यो आदिवासीको अधिकार, समान सहभागिता, पहिचान मुद्दालाई तथा विश्व समुदायसम्म प्रभावकारी रूपमा प्रस्तुत गर्ने एउटा अभियान पनि भएको हुनाले हामी सम्पूर्ण आदिवासीहरू विश्वभरि रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनी, स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण आदिवासी, गैर आदिवासी सम्पूर्णमा सर्वप्रथम त मेरो तर्फबाट शुभकामना छ। र विश्व आदिवासी दिवस भव्यताको साथ हामी सम्पन्न गर्नको लागि हामी अगाडि बढ्नेछौँ र 24 गतेको विश्व आदिवासी दिवसमा सम्पूर्णलाई हाम्रो नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रम खुल्ला मञ्चमा उपस्थित हुनको लागि पनि म विनम्र अनुरोध गर्दछु। हजुर समयको लागि धेरै धेरै यो साइनो प्रोग्राम रेडियो क्याप्सनलाई धेरै धेरै धन्यवाद।
1: हस् त म्याम, यहाँले व्यस्त समयको बावजुद पनि कार्यक्रम साइनोको लागि चाहिँ समय दिनुभयो। यहाँलाई पनि रेडियो मर्स्याङदी र रेडियो अन्नपूर्णको तर्फबाट धेरै धेरै धन्यवाद।
0: सुन्नुभयो उपाध्यक्ष चिनीमाया माझीसँग विश्व आदिवासी जनजाति दिवस र महासंघको गतिविधिबारे केन्द्रित रहेर गरिएको यो कुराकानी। यिनै कुराकानीसँगै कार्यक्रम साइनोको आजको श्रृंखला यति नै। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला। रेडियो मर्संगी 95 मेगाहर्जसँगै रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ। यति बेलासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईलाई धन्यवाद। कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टीमलाई धन्यवाद। आजको कार्यक्रमबाट प्राविधिक मित्र दिरूलाई विशेष धन्यवाद दिँदै म मीना गुरूङ पनि बिदा हुन्छु। तपाईको साथ सुखद रहोस्। नमस्कार।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै?
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: California.
1: Extreme energy drink.
2: बिस्तारै लानु ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74-065
3: नोट फलसिली कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्
5: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
6: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
7: हजुर हामी कहाँ आफ्नै मिल वा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो बिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्स्यु बोडी बट कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
3: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्जुङ प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 98461-23284 र 98291-80746
9: नमस्ते म लोक गायक बलवीर थापा अहिले तपाईँ सुन्दै हुनुहुन्छ

0: हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
1: ल भइहाल्छ नि नानी।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
3: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
0: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
5: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 9 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरी घटनापछि उत्पन्न तनाव विस्तारै साम्य हुँदै धनुषा, सप्तरी र सिराहामा अहिले बिहानका लागि कर्फ्यू केही खुकुलो पारियो। सरकार र गणेश यादवका परिवार बीच पनि सहमति। धादिङको जोगीमारामा लेदो सहितको पहिरोले अवरूद्ध सड़क खुल्यो। आज पनि एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइदै उपेक्षामा परेका कोदोजन्य बालीको प्रवर्धनमा जोड़। स्पेनी शहर सेउटामा प्रवेश गर्ने आप्रवासीको संख्या 60,000 पुगेको अनुमान, ज्यान गुमाउनेको संख्या 57 पुग्यो। अवस्था गम्भीर, मानवीय संकटमा परिणत भएको भनाई। र व्यापक विरोधपछि फिफाले विश्वकप सम्बन्धी विवादास्पद लगानी योजना रद्द गर्यो। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंज घटनापछि तराई मधेशका विभिन्न ठाउँमा एक हप्तादेखि भइरहेको तनाव विस्तारै सामान्य बन्न थालेको छ। विभिन्न जिल्लामा सद्भाव र्याली निकालिएको छ भने विभिन्न धार्मिक अगुवाहरूले सामाजिक र साम्प्रदायिक सद्भाव कायम राख्न अपील गरेका छन्। प्रधानमन्त्री सहित सत्तारूढ़ रासपा र अरू दलका नेता तथा सामाजिक संघ संस्थाका प्रतिनिधिले तनाव कम गर्नको लागि संवाद बढ़ाएका छन्। आपसी सद्भावको लागि स्थानीय स्तरमा पनि नागरिकदेखि जनप्रतिनिधि र संघ संस्थाका प्रतिनिधिले पहल गरिरहेका छन्। नेपाली सेना सहित तीनवटै सुरक्षा निकायको समन्वय र सहकार्यमा सुरक्षा फौजको प्रभावकारी परिचालनपछि शान्ति सुव्यवस्था क्रमशः सहज हुँदै गइरहेको छ। देवानगंजको कप्तानगंजमा गोली लागेर ज्यान गुमाएका दुई युवकको शव घटनाको 5 दिन पछि उठेको छ। सरकार र पीड़ित परिवारबीच 7 बुझे सहमति भएपछि हिजो आफन्तले शव बुझेका हुन्। तीनवटै सुरक्षा निकायले घटनाको बारेमा सूक्ष्म विश्लेषण, अध्ययन र निगरानी गर्ने काम गरिरहेका छन्। कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी सरकारले सुरक्षा व्यवस्थापनका लागि प्रहरीका उच्च अधिकृतलाई मधेशका जिल्लामा खटाएको छ। सुनसरी, धनुषा, सिराहा, सप्तरी र पर्साका कई ठाउँमा कर्फ्यू र निषेधाज्ञा कायमै छ। यसबीचमा धनुषा, सप्तरी र सिराहा जिल्ला प्रशासन कार्यालयले आज बिहानका लागि कर्फ्यू केही खुकुलो पारेका छन्। विशेष गरी अत्यावश्यक काम र किनमेलका लागि बिहान 7 बजेदेखि 9 बजेसम्म केही सहज बनाएको र तोकिएको समयपछि कर्फ्यूको पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न सप्तरी जिल्ला प्रशासनले आग्रह गरेको छ। एकै ठाउँमा 5 जना भन्दा धेरै मानिस भेला अर्थात जम्मा भई उश्रृंखल गतिविधि गरे गराएको पाइएमा कानून बमोजिम कार्यवाही हुने प्रशासनले जनाएको छ। त्यस्तै धनुषा र सिराहामा बिहान 5 बजेदेखि 10 बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने गरी व्यवस्था गरिएको छ। अवस्था सहज भएपछि कर्फ्यू र निषेधाज्ञा थप खोकुलो बनाउँदै जाने स्थानीय प्रशासनले जनाएका छन्। सिराहाको गोल बजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका औरै गाउँपालिका दुई तुलसियाहीका 15 वर्षीय गणेश यादवको परिवार

0: र सरकारबीच पनि सहमति भएको छ। परिवारले अघि सारेका पाँच बुधे मागमा सरकारको तर्फबाट थप तीन बुधा समावेश गर्दै आठ बुधे सहमति भएको गृहमन्त्री सुदन गुरूङले बताउनु भएको छ। घटनाको सत्य तथ्य छानबिन गरिने, गणेशलाई सरकारको तर्फबाट सहयोग घोषणा गर्ने प्रक्रिया अघि बढ़ाउने, परिवारलाई 10 लाख रूपियाँ आर्थिक सहयोग उपलब्ध गराइने, मृतकका दाई र बहिनीलाई निशुल्क स्वास्थ्य सेवा तथा निशुल्क शिक्षा प्रदान गरिने, गणेशको नाममा पार्क निर्माण गरिने, बुवा आमालाई समेत निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र सब बुझेर दाह संस्कार गर्ने सहमति भएको हो। दाह संस्कारका लागि आवश्यक खर्च समेत सरकारले उपलब्ध गराउने सहमति भएको छ। पीड़ित परिवारसँग भेटपछि पत्रकारसँगको कुराकानीमा गृहमन्त्री गुरूङले सुनसरी र सिराहाका घटनाको दोषी जोसुकै भए पनि कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो। यसैबीच साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले मधेस प्रदेशका विभिन्न जिल्लाबाट 36 जनालाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाबाट 19, सर्लाहीबाट 9, सिराहाबाट 5, महोत्तरीबाट 2 र पर्साबाट 1 जना पक्राउ परेका छन्। प्रहरीले समाजमा अशान्ति फैलाउने र साम्प्रदायिक सद्भाव विथोल्ने गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक छानबिन तथा कानूनी कार्यवाही अगाडि बढ़ाउने प्रहरीले जनाएको छ। धादिङको जोगीमारामा लेदोसहितको पहिरो खसेर अवरूद्ध सड़क खुलेको छ। गैरातीको पहिरोले सड़क दुईतर्फी नै अवरूद्ध भएकोमा अहिले बिहान 7:45 बजेदेखि सड़क खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पहिरोका कारण चितवनबाट काठमाण्डौतर्फ तथा काठमाण्डौबाट चितवन हुँदै पूर्व र पश्चिम पुग्ने गाड़ीलाई धादिङका विभिन्न ठाउँमा रोकिएको थियो। सड़क खुलेसँगै रोकिएका गाड़ी र यात्रु गन्तव्यतर्फ लागेका प्रहरीको भनाइ छ। त्यस्तै पानी परेर मुगली नारायणगढ़ सड़क खण्ड गैराती अवरूद्ध भएको थियो। नाम्सी पुल नजिकै माथिबाट ढुंगा खस्दा सड़क रातमा एकतर्फी अवरूद्ध भएकोमा अहिले गाड़ी चलिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। आज पनि देशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। देशको हिमाली भागका केही ठाउँ र पहाड़ी भागका धेरै ठाउँमा दिउँसो मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै तराई भागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसोपछि काठमाण्डु उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। गैराती कोशी बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षा भएको थियो। पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणको क्रममा अस्ति बिहिबार हिमपहिरोमा परि सम्पर्कविहीन 6 जनाको खोजी आज पनि थालिएको छ। नेपाली आरोही निर्मल पूर्जाको नेतृत्वमा गएको अन्तर्राष्ट्रिय टोली हिमपहिरोमा परेको थियो। पूर्जासहित 10 जना सम्पर्कविहीन भएकोमा हिजो 4 जनाको शव भेटिएको छ। पूर्जासहित 6 जनाको अवस्था अझै थाहा हुन सकेको छैन, जसमा 5 जना नेपाली रहेका छन्। पूर्वहादुर गुरूङ सहित 4 जनाको शव भेटिएको हो। पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले हिजो बेलुकादेखि स्थगित खोजी कार्य आज बिहानदेखि फेरि थालिएको जनाएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाड़ी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदैछ। सरकारले गएको वर्षदेखि साउन 16 राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको हो। यस वर्ष कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन नाराका साथ दिवस मनाउन लागि कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 2 ठोकरपामा कोदो दिवस विशेष कार्यक्रम आयोजना गरेको छ। सिन्धुपाल्चोक कोदो उत्पादन धेरै हुने जिल्ला मध्ये एक हो। नेपालका 77 जिल्लामा कोदोको उत्पादन हुन्छ। कोदो उत्पादनका लागि अनुकूल जमीन र मौसम हुँदाहुँदै पनि कोदो सहित कोदोजन्य बाली उपेक्षामा परिरहेका छन्। उत्पादनका हिसाबले सबैभन्दा धेरै सम्भावना कर्णाली प्रदेशमा रहेको नेपाल कृषि अनुसन्धान परिषद नार्कले जनाएको छ। कोदो खडेरी र सुक्खा भूगोलमा पनि फल्ने बाली हो। उत्पादन र उत्पादकत्वको हिसाबले यो धान, गहुँ र मकैपछि नेपालको चौथो सबैभन्दा महत्वपूर्ण बाली मानिन्छ। नेपालमा कोदो, कागुनो, जुनिलो, चामल लगायतका जात छन्। कोदोको रोटी र ढिँडो मात्र नभई अरू विभिन्न परिकार, खीर, मोमो, बिस्कुट, कुकिज बनाएर खान सकिने र स्वास्थ्यका लागि पनि लाभदायक रहेको नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्णहरि घिमिरेले बताउनुभयो। उहाँका अनुसार पहिला कोदोलाई हेला गर्ने गरिएको भए पनि पछिल्लो समय यसको उपभोग बढ़दो छ। कोदोले भोकमरी, कुपोषण, जलवायु परिवर्तन र जैविक विविधताको ह्रास जस्ता विश्वव्यापी चुनौतीसँग जुझ्न महत्वपूर्ण भूमिका खेल्ने विज्ञले बताए। संयुक्त राष्ट्रसंघले सन् 2023 अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षका रूपमा मनाएको थियो। नेपाल वार्षिक झण्डै 3,30,000 टन कोदो उत्पादन हुने गरेको छ। पछिल्ला वर्षमा कोदोको उत्पादन र क्षेत्रफल घट्दै गएको तर उपभोग बढ़दो रहेकोले भारत लगायतका देशबाट आयात गर्ने गरिएको छ। तथ्याङ्क अनुसार आर्थिक वर्ष 72-73 झण्डै 61 करोड़ रूपियाँ बराबरको कोदो भित्रिएको छ। हरेक वर्ष अगस्तको पहिलो हप्तामा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि शुरू भएको छ। यस वर्ष जीवनको दिगो शुरूआतको लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाउन नाराका साथ स्तनपान सप्ताह मनाउन लागि अभियानले स्तनपान प्रवर्धनका लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय, कार्यस्थल तथा सरकारी नीति मार्फत सहयोग गर्नुपर्नेमा जोड़ दिएको छ। अब विदेशको खबर। मोरक्कोबाट स्पेनको सेउटा शहरमा प्रवेश गर्ने आप्रवासीको संख्या 60,000 पुगेको अनुमान गरिएको छ। झण्डै 60,000 आप्रवासी स्पेनको उत्तर अफ्रिकी भाग सेउटामा प्रवेश गरेका र यसको दोषी मानव तस्करीमा संलग्न गिरोह रहेको स्पेनका प्रधानमन्त्री पेड्रो सान्जेजले बताउनु भएको छ। मानिसहरूको ठूलो ओहिरोको क्रममा कम्तीमा 57 जनाको ज्यान गएको स्थानीय संचार माध्यमको विवरणलाई उल्लेख गरी बीबीसीले जनाएको छ। हजारौं आप्रवासी सीमा क्षेत्र पार गरी भित्रने क्रम बढ़ेसँगै स्पेनले सेना परिचालन गरेको छ भने अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको त्यहाँका अधिकारीले बताएका छन्। छिरेका आप्रवासीलाई आश्रयको अभाव भएको छ। साथमा अभिभावक नभएका बालबालिका सहित हजारौं आप्रवासी पार्क, सड़क र फुटपाथमा रात बिताउन बाध्य भएका छन्। धेरैजना उद्देश्यविहीन रूपमा सड़कमा भौतारिरहेका सार्वजनिक भिडियोमा देखिन्छ। स्पेनको सर्वोच्च अदालतले यसै महिना गरेको एक फैसलापछि आप्रवासी प्रवेश गर्ने क्रम बढ़ेको हो। त्यो फैसलामा सेउटा वा अर्को स्पेनी भूभाग मेलिला पुग्ने प्रयासको क्रममा समुद्रमा रोकिएका आप्रवासीलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने उल्लेख छ। स्थानीय तथ्याङ्क अनुसार सेउटा शहरको जनसंख्या झण्डै 83,600 छ। अब खेल खबर। व्यापक विरोधपछि फिफाले विश्वकप सम्बन्धी विवादास्पद लगानीको योजना रद्द गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रमुख प्रतियोगितामा हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजना रद्द गरेको बताउनु भएको छ। इन्फान्टिनोले प्रस्तावित परियोजनाले विभाजन सिर्जना गरेको र यो अब संस्थाको मूल उद्देश्यको हितमा नरहेको बताएको बीबीसीले जनाएको छ। सदस्य देशका फुटबल संघबाट तीव्र विरोध भएपछि फिफाले गैराती विवादास्पद योजना अघि नबढ़ाउने निर्णय गरेको हो। विश्वकप सहित आफ्ना प्रमुख प्रतियोगिताहरू सञ्चालन गर्ने नयाँ कम्पनीमा झण्डै 20% हिस्सा बिक्री गरेर 4.2 अर्ब अमेरिकी डलरसम्म जुटाउने योजना सार्वजनिक गरिएको थियो। तर प्रस्ताव सार्वजनिक भए लगत्तै युरोपेली फुटबल महासंघ यूईएफएले कड़ा विरोध जनाएको थियो। एसियाली फुटबल महासंघ एएफसीले पनि फिफाको निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ। त्यस्तै प्रस्ताव फिर्ता लिनु अघि नै इन्फान्टिनियोका वरिष्ठ सल्लाहकार कार्लोस कोरेडोरले तत्काल लागू हुने गरी राजीनामा समेत दिनुभएको छ। चार बन्छेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरी घटनापछि उत्पन्न तनाव विस्तारै साम्य हुँदै धनुषा सप्तरी र सिराहामा अहिले बिहानका लागि कर्फ्यू केही खुकुलो पारियो। सरकार र गणेश यादवका परिवार बीच पनि सहमति। धादिङको जोगीमारामा लेदो सहितको पहिरोले अवरूद्ध सड़क खुल्यो। आज पनि एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै उपेक्षामा परेका कोदोजन्य बालीको प्रवर्धनमा जोड़। स्पेनी शहर सेउटामा प्रवेश गर्ने आप्रवासीको संख्या 60,000 पुगेको अनुमान। ज्यान गुमाउनेको संख्या 57 पुग्यो। अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको भनाई। र व्यापक विरोधपछि फिफाले विश्वकप सम्बन्धी विवादास्पद लगानी योजना रद्द गर्यो।
2: अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: मणिचूडको काख,
5: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
5: भीडभाडबाट टाढा,
3: शहरबाट नजिकै।
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।

0: को एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जङ भित्रका खबरमा तपाईलाई स्वागत छ। सरकार र लघुवित्त पीड़ित संघर्ष समिति बीच पाँच बुधे सहमति भएको छ। सहमति अनुसार लघुवित्त पीड़ितका समस्या समाधानका लागि पन्ध्र दिनभित्र कार्यान्वयनको योजना सहितको सिफारिश पेश गरिनेछ। सहमतिसँगै लघुवित्त पीड़ितहरूले आन्दोलन तथा अनशनका कार्यक्रम स्थगित गरेका छन्। दुवै पक्षबीच लघुवित्त पीड़ितहरूको समस्या समाधानका लागि उपयुक्त विकल्प सहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलको 2081 साउन 22 गतेको प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित कार्यान्वयनका लागि 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिश पेश गर्ने सहमति भएको छ। त्यस्तै समस्यामा परेका लघुवित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने, कालो सूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थाको पुनरावलोकन गर्ने तथा व्यावहारिक समाधानका विकल्पहरू सिफारिश गर्ने लगायत दुवै पक्षबीच सहमति भएको छ। काठमाडौँ महानगरपालिकाभित्रका सहकारीमा बचत जम्मा गर्ने 10,234 जना बचतकर्ताले आफ्नो बचत फिर्ताको माग गर्दै विभागमा उजुरी दिएका छन्। 8,19,58,26,000 रूपियाँ सहकारीमा फँसेको भन्दै उनीहरूले आफ्नो बचत फिर्ताको माग गर्दै विभागमा उजुरी दिएका हुन्। काठमाडौँका सहकारीमा ठूलो मात्रामा तरलता अभाव र संचालकको बदमाशी रहेको भन्दै महानगरपालिकाले प्रशासनिक कार्यवाही र कानूनी प्रक्रियामा कड़ाई गरेको छ। यस अन्तर्गत 915 वटा सहकारीलाई कार्यवाहीका लागि जिल्ला प्रहरी परिषद भद्रकारीलाई पत्राचार पनि गरेको छ। 187 वटा सहकारीलाई कार्यवाहीका लागि सिफारिश गरी पठाएको हो। 40 वटा संस्थाको सघन अनुगमन र 163 वटा संस्थामा आन्तरिक नियन्त्रण निरीक्षण जाँच सूची मार्फत सूक्ष्म अनुगमन गरेको काठमाडौँ महानगरले जनाएको छ। काठमाडौँ उपत्यकाका सुकुम्बासी बस्तीका 339 बाल बालिकालाई विभिन्न विद्यालयमा भर्ना गरी आवश्यक सामग्रीको प्रबन्ध मिलाइएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्तीका बाल बालिकाको पठन पाठनमा मनसुनी वर्षाले असर गरेपछि 270 बाल बालिकालाई विद्यालय स्थानान्तरण गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार बालाजुको बुद्ध ज्योति बाल उद्यान आधारभूत विद्यालयका 116 जना विद्यार्थीलाई तरूण माध्यमिक विद्यालयमा तथा बाल कल्याण माध्यमिक विद्यालयका 154 जना विद्यार्थीलाई नेपाल युवक माध्यमिक विद्यालय पकनाजोलमा स्थानान्तरण गरिएको हो। त्यस्तै किर्तिपुरको राधास्वामी सत्संग केन्द्रमा रहेका 10 जना बाल बालिकालाई प्याप्सन काठमाडौँ महानगरको सहयोगमा आवासीय सुविधासहित पूर्ण छात्रवृत्तिमा अध्ययनको व्यवस्था गरिएको छ। यसै गरी भक्तपुरको खरीपाटी बोडेर इच्छनको होल्डिङ सेन्टरमा रहेका 59 जना बाल बालिकालाई उनीहरूले रोजेको विद्यालयमा भर्ना गराइएको छ। र एउटा सुनसरीको खबर, सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न ठाउँमा लगाएको अनिश्चितकालीन कर्फ्यू आदेशलाई आजबाट हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सूचना मार्फत आज बिहान 8:30 बजेदेखि बेलुका 5 बजेसम्मका लागि कर्फ्यू हटाएको जानकारी दिनुभयो। कर्फ्यू हटाए पनि शान्ति सुरक्षालाई ध्यानमा राखेर प्रशासनले स्थानीय प्रशासन ऐन 2028 बमोजिम निषेध आदेश अर्थात निषेधाज्ञा भने जारी रहेको छ र यो आदेश अनुसार तोकिएका क्षेत्रहरूमा एकै ठाउँमा 5 जनाभन्दा बढ़ी मानिसहरू भेला हुन वा जम्मा हुन पाउने छैनन्। बिहान 9 बजेको राष्ट्रिय र चार भञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनसरी घटनापछि उत्पन्न तनाव विस्तारै साम्य हुँदै धनुषा सप्तरी र सिराहामा अहिले बिहानका लागि कर्फ्यू केही खुकुलो पारियो। सुनसरीमा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी। सरकार र लघुवित्त पीड़ित संघर्ष समितिबीच 5 बुधे सहमति, आन्दोलनका कार्यक्रम स्थगित। काठमाडौँ महानगरभित्र सहकारीमा बचत गरेका 10,000 बचतकर्ताबाट विभागमा उजुरी। र काठमाडौँ उपत्यकाका सुकुम्बासी बस्तीका 339 बाल बालिकालाई विभिन्न विद्यालयमा भर्ना। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: अमूल्य जीवन को हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकै सेवामा HDCS नमूना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0660 40 21 23, 40 21 24, मोबाइल 98 41 45 14 48।
2: यो मोबाइलले पनि तनावै दियो भन्या?
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98 4 95 94 0 46 98 13 09 49 32।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमन्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665 20 209।

0: Media, Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाई नै रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611-39-157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसिसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209019, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
13: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषकर नगरपालिका सात पुरानो बैङ्क चोक, लमजुङ। सम्पर्क 9841626344, 9841626344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक सलमिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania
1: Extreme Energy Drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेषहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
2: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: सिलाई दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21083,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
7: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेट डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845-00-271 र 9865-67-272।
5: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
8: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
5: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
8: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
5: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
8: यस्तो विवाह स्वत बदर हुन्छ।
5: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
8: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
5: बाल विवाहका गम्भीर असरहरू,
8: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
5: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
8: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
5: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
8: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।

0: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकी सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी,
3: एक्सट्रिम एनर्जी ड्रिंक, टाइम चेक। अहिले ठीक 10 बजेको छ।
4: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, म वसन्ता रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsyangdi.org मा बिहान 10 बजेको मर्स्याङ्दी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज दोस्रो राष्ट्रिय कोदो दिवस, उपक्षमा परेका कोदोजन्य बालीको प्रवर्धनमा जोड़, भ्रम फैलाउने सामाजिक सञ्जाल र डिजिटल मीडियामाथि कार्यवाही प्रक्रिया शुरू, साम्प्रदायिक तथा सामाजिक सद्भाव खलल पुर्याउने 36 जना पक्राउ, लमसुङमा गत आर्थिक वर्षमा मात्रै आमाको नामबाट नागरिकता लिनेको संख्या 21 जना, 14 जनाले लिए गएर आवासीय नागरिकता, लमसुङबाट प्रति सरकारले 11 करोड़ बढ़ी राजस्व, पूर्वाधार विकास कार्यालयको राजस्व सबैभन्दा बढ़ी, र सुन्तला खेतीलाई उत्पादनमुखी र दिगो बनाउन सिटीका किसानलाई बगैंचा व्यवस्थापन तालिम।
3: सूचना बेसी सहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा आबद्ध सम्पूर्ण पानी महसुल बक्यौता रहेको ग्राहक उपभोक्ताहरूमा जरिवाना तथा हर्जना छूट सम्बन्धी महत्वपूर्ण सूचना। बेसी सहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मिति 2083 श्रावण 4 गते बसेको 24 मासिक बैठकको निर्णय बमोजिम यस समितिलाई महसुल बुझाउन बाँकी रहेको ग्राहकहरूलाई यही भाद्र मसान्तसम्म सम्पूर्ण बक्यौता रकम भुक्तानी गरेमा त्यसमा लाग्ने जरिवाना तथा हर्जना छूट दिने निर्णय भएको हुनाले समयमा नै आफ्नो बक्यौता रकम चुक्त गरी असल ग्राहकको परिचय दिनुहुन अनुरोध गर्दछौ। बेसी सहर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, बेसी सहर 8 लमजुङ।
4: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 कर चुक्ता, आर्थिक वर्ष 83-84 मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। उदयपुर इकाई र दोर्दी इकाई 2083 श्रावण 15 गते, भोटवाडा इकाई 2083 श्रावण 16 गते, राइनास इकाई 2083 श्रावण 17 गते, सुन्दरबजार इकाई 2083 श्रावण 21 गते, खुदी इकाई 2083 श्रावण 22 गते, दुई पिपली इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग बाँड्सँग

0: अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98560-45248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 98412-38555, विदुर तिवारी 98560-45252, विवेक तिवारी 98464-34609।
1: अब समाचार विस्तारमा। आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदैछ। सरकारले गएको वर्षदेखि साउन 16 राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको हो। यस वर्ष कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन भन्ने नाराका साथ दिवस मनाउन लागि छ। कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 2 ठोकर्पामा कोदो दिवस विशेष कार्यक्रम आयोजना गरेको छ। सिन्धुपाल्चो कोदो उत्पादन धेरै हुने जिल्ला मध्ये एक हो। नेपालका 77 जिल्लामा कोदो उत्पादन हुन्छ। कोदो उत्पादनका लागि अनुकूल जमीन र मौसम हुँदाहुँदै पनि कोदो सहित कोदोजन्य बाली उपेक्षामा परेका छन्। उत्पादनका हिसाबले सबैभन्दा धेरै सम्भावना कर्णाली प्रदेशमा रहेको नेपाल कृषि अनुसन्धान परिषदले जनाएको छ। कोदो खडेरी र सुक्खा भूगोलमा पनि फल्ने बाली हो। उत्पादन र उत्पादकत्वको हिसाबले यो धान, गहुँ र मकैपछि नेपालको चौथो सबैभन्दा महत्वपूर्ण बाली मानिन्छ। नेपालमा कोदो, कागुनो, जुनेलो, सामा लगायतका जात छन्। कोदो रोटी र ढेँडो मात्र नभई अरू विभिन्न परिकार, खीर, मोमो, बिस्कुट, कुकिज बनाएर खान सकिने र स्वास्थ्यका लागि पनि लाभदायक रहेको नारका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्णहरि घिमिरेले बताउनुभयो। उहाँका अनुसार पहिला कोदोलाई हेला गर्ने गरिएको भए पनि पछिल्लो समय यसको उपभोग बढ़दो छ। कोदोले भोकमरी, कुपोषण, जलवायु परिवर्तन र जैविक विविधताको ह्रास जस्ता विश्वव्यापी चुनौतीसँग जुझ्न महत्वपूर्ण भूमिका खेल्ने विज्ञले बताएका छन्। संयुक्त राष्ट्रसंघले सन् 2023 अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षका रूपमा मनाएको थियो। नेपालमा वार्षिक झण्डै 3,30,000 टन कोदो उत्पादन हुने गरेको छ। पछिल्ला वर्षहरूमा कोदोको उत्पादन र क्षेत्रफल घट्दै गएको तर उपभोग बढ़दो रहेकाले भारत लगायतका देशबाट आयात गर्ने गरिएको छ। तथ्याङ्क अनुसार आर्थिक वर्ष 82-83 झण्डै 61 करोड़ रूपियाँ बराबरको कोदो भित्रिएको छ। हरेक वर्ष अगस्तको पहिलो हप्ता मनाइने विश्व स्तनपान सप्ताह आजदेखि शुरू भएको छ। यस वर्ष जीवनको दिगो शुरूआतका लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ़ बनाऊ नाराका साथ स्तनपान सप्ताह मनाइँदैछ। अभियानले स्तनपान प्रवर्धनका लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय कार्यस्थल तथा सरकारी नीति मार्फत सहयोग गर्नुपर्नेमा जोड़ दिएको छ। विश्व स्वास्थ्य संगठन, डब्ल्यूएचओ, राष्ट्रसंघीय बाल कोष, युनिसेफ, विभिन्न देशका स्वास्थ्य मन्त्रालय र नागरिक समाजका संस्थाको सहयोगमा आजदेखि एक हप्तासम्म विभिन्न कार्यक्रम गरी मनाइँदैछ। स्तनपान शिशुको स्वास्थ्य संरक्षण गर्ने सबैभन्दा सरल र प्रभावकारी उपाय मध्ये एक हो। यसले शिशुलाई आवश्यक पोषण प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने, गम्भीर रोगबाट जोगाउने तथा मस्तिष्कको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न अध्ययनहरूले पुष्टि गरेको छ। स्तनपानले आमाको स्वास्थ्यमा पनि महत्वपूर्ण लाभ पुर्याउने डब्ल्यूएचओले जनाएको छ। प्रेस काउन्सिलले धार्मिक तथा सामाजिक सद्भाव भड़काउने, त्रास फैलाउने र भ्रामक सामग्री सम्प्रेषण गर्ने सामाजिक सञ्जाल र डिजिटल संचार माध्यममाथि कार्यवाही थालेको छ। अभाव फैलाएर समाजलाई थप उत्तेजित बनाउने अनलाइन पोर्टल र सामाजिक सञ्जालका पेजहरूमाथि निगरानी बढ़ाउँदै काउन्सिलले अनुसन्धान र कार्यवाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्रचार समेत गरेको छ। काउन्सिलका अनुसार सामाजिक सद्भाव विथोल्ने खालका सामग्री प्रकाशन तथा प्रसारण गर्ने 11 मीडियाका 14 आपत्तिजनक सामग्री तत्काल हटाउन निर्देशन दिएकोमा 10 संचार माध्यमले आफ्ना विवादस्थल सामग्री हटाएका छन्। पटक पटक सचेत गराउँदा पनि भ्रामक सामग्री हटाउन नमान्नेलाई काउन्सिलले अन्तिम पटकका लागि भन्दै पुनः सचेत गराएको हो। यस्तै दर्ता प्रक्रियामै नआई सञ्चालनमा रहेका र अभाव फैलाउन सक्रिय देखिएका अरू 7 सामाजिक सञ्जालका पेज विरूद्ध भने आवश्यक कानूनी कार्यवाहीका लागि साइबर ब्यूरोमा पत्र पठाएको काउन्सिलले जनाएको छ। यसैबीच साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले मध्य प्रदेशका विभिन्न जिल्लाबाट 36 जनालाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाबाट 19, सर्लाईबाट 9, सिराहाबाट 5, महोत्तरीबाट 2 र पर्साबाट 1 जना पक्राउ परेका हुन्। प्रहरीले समाजमा अशान्ति फैलाउने र साम्प्रदायिक सद्भाव विथोल्ने गतिविधि नगर्न सबैमा आग्रह गरेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक छानबिन तथा कानूनी कार्यवाही अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जग्गा बकसपत्र गराउँदा घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय लगनखेल ललितपुरका 3 लासो सहित 5 जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट 3 लाख रूपियाँ बरामद भएको छ। अख्तियारको टोलीले गैराती ललितपुर मालपोतका नासुहरू उत्तम कुवर, विशाल सुन्दास र राजकुमार मगरलाई पक्राउ गरेको हो। उनीहरूसँगै लेखापढ़ी व्यवसायी शैलेन्द्र राणा मगर र समीर कटवाल समेत पक्राउ परेको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। जग्गाको बकसपत्र गराउने काममा दुःख र हैरानी दिए सेवाग्राहीसँग घुस मागेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। अख्तियारले उनीहरूसँग घुस बाहेक स्रोत नखुलेको 24,890 रूपियाँ पनि बरामद भएको जनाएको छ। उनीहरू एक होटलबाट पक्राउ परेका हुन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ। लमजुङमा 1 वर्षमा 21 जनाले आमाको नामबाट नागरिकता लिएका छन्। आर्थिक वर्ष 2082-83 साउनदेखि असार मसान्तसम्म बाबुको पहिचान नभएका 21 जनाले आमाको नामबाट नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ। सोही अवधिमा जिल्ला प्रशासन कार्यालयबाट 14 जनाले गैर आवासीय नागरिकता लिएका छन्। लमजुङ प्रशासनबाट गत आर्थिक वर्षमा मात्रै 9,000 बढ़ीले नागरिकता लिएका छन्। गत आर्थिक वर्षमा नयाँ नागरिकता लिने भन्दा प्रतिलिपि नागरिकता लिनेको संख्या धेरै रहेको प्रशासन कार्यालयले जनाएको छ। 4,536 जनाले नयाँ नागरिकता लिएका छन् भने 5,017 जनाले प्रतिलिपि नागरिकता लिएका छन्। जिल्ला प्रशासन कार्यालयबाट गत आर्थिक वर्षमा 4 जनाले वैवाहिक अंगकृत नागरिकता समेत लिएका छन्। वैवाहिक अंगकृत नागरिकता लिने मध्ये 2 जनाले नयाँ नागरिकता लिएका हुन् भने 2 जनाले प्रतिलिपि नागरिकता लिएको प्रशासन कार्यालयले जनाएको छ। त्यस्तै गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय लमसुङबाट 6 जनाले नेपाली नागरिकताको प्रमाणपत्र त्याग गरेको पनि प्रशासन कार्यालयको विवरणमा उल्लेख छ। आमाको नामबाट नागरिकता प्राप्त गर्ने संवैधानिक अधिकार भए पनि अझै पनि केही कानूनी जटिलताका कारण सो प्रकृतिको नागरिकता वितरण गर्न सहज नभएको जिल्ला प्रशासन कार्यालय लमसुङले जनाएको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्स्याङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
2: प्राकृतिक सौन्दर्य, मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6ौं हामखोला छर्न महोत्सव 2083 मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6ौं हामखोला छर्न महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड़ सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ। उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न,
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न, स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन, परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न,
0: सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
1: आउनुहोस्, प्रकृतिसँग रमाऊ, संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
2: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
1: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
2: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
2: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, बेसीसह नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
1: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
2: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
3: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
3: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
5: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
3: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 9847769229।
6: मर्सेङ एफएम 95 मेगाहर्ज।
1: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङका विभिन्न सरकारी कार्यालयहरूले प्रदेश सरकारलाई 11 करोड़ बढ़ी राजस्व बुझाएका छन्। गण्डकी प्रदेश सरकार अन्तर्गत रहेका जिल्लाका 13 कार्यालयहरूले प्रदेश सरकारलाई राजस्व बापतको रकम 11,53,29,372 बुझाएका हुन्। प्रदेश सरकारलाई राजस्व बुझाउने कार्यालय मध्ये सबैभन्दा धेरै पूर्वाधार विकास कार्यालय र मालपोत कार्यालयले बुझाएका छन्। पूर्वाधार विकास कार्यालयले मात्रै 4,97,20,906.23 बुझाए छ भने पूर्वाधार विकास कार्यालयले यातायात सम्बन्धी सेवा प्रभावबाट संकलित राजस्व रकम सम्बन्धित निकायमा पठाएको हो। यसै गरी जिल्लास्थित मालपोत कार्यालयले पनि 4,83,27,591.34 प्रदेश सरकारलाई बुझाएको छ। मालपोत कार्यालय संघीय सरकार अन्तर्गत रहने भए पनि सो कार्यालयको निश्चित सेवा बापतको राजस्व रकम प्रदेश सरकारलाई बुझाउनु पर्ने भएकाले गत आर्थिक वर्षमा मात्रै सो रकम प्रदेश सरकारमा राजस्व बुझाएको हो। सोबाहेक जिल्लामा डिभिजन वन कार्यालय लमसुङले 43,80,146 प्रदेश सरकारमा राजस्व बुझाएको छ। डिभिजन वन कार्यालयकी दोस्रो शीर्षकमा थप 21,22,003 पनि प्रदेश सरकारमा राजस्व गएको छ। जिल्लामा रहेको जलस्रोत तथा शिक्षा विकास डिभिजन कार्यालयले 40,30,228.74 राजस्व बुझाएको छ। सो कार्यालयले फरक शीर्षकमा 35,000 थप रकम पनि प्रदेश सरकारमा राजस्व गएको जनाएको छ। गत आर्थिक वर्षमा प्रदेश लेखा इकाई कार्यालयबाट पनि 13 लाख बढ़ी राजस्व प्रदेश सरकारमा गएको छ। प्रदेश लेखा इकाई कार्यालयले 13,38,341.31 बुझाएको हो। जिल्ला स्थित मध्य नेपाल नगरपालिकाबाट करिब 8 लाख रूपियाँ राजस्व गएको कोली निकाले जनाएको छ। यसै गरी प्रदेश अस्पताल लमजुङ, लमजुङ अस्पताल र लमजुङ जिल्ला अस्पताल गरी छुट्टा छुट्टी 3 शीर्षकमा अस्पतालबाट 3,13,618 प्रदेश सरकारमा राजस्व गएको हो। जिल्लास्थित भेटनेरी अस्पताल तथा पशु सेवा कार्यालयबाट भने 1,18,220 राजस्व दाखिला भएको छ। सो बाहेक जिल्लास्थित प्रदेशन स्वास्थ्य कार्यालयबाट 39,462 रूपियाँ, कृषि विकास कार्यालयबाट 9,930 रूपियाँ, तत्कालीन सामाजिक विकास कार्यालय रहेको एकीकृत सेवा कार्यालयबाट 9,637 रूपियाँ र प्रदेश आयुर्वेद कार्यालयबाट 5,100 रूपियाँ प्रदेश कार्यालयमा राजस्व रकम गएको कोलेनिका लमसुङले जनाएको छ। पछिल्लो समय सुनसरी सिराहा लगायत देशका केही जिल्लामा देखिएको जातीय तथा धार्मिक तनावका घटनाप्रति चिन्ता व्यक्त गर्दै लमसुङको सुन्दर बजारमा विद्यार्थीहरूले शान्ति सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले शान्तिपूर्ण ऐक्यबद्धता तथा सद्भाव र्याली निकालेका छन्। नगरका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागितामा आयोजित र्यालीले समाजमा बढ़दै गएको विभाजनकारी सोच, घृणा र हिंसाको विरोध गर्दै आपसी सम्मान, सहिष्णुता र संवादको संस्कृतिलाई बलियो बनाउनुपर्ने सन्देश दिएको छ। विद्यार्थीहरूले शान्ति सद्भाव र एकताका लागि शान्तिपूर्ण ऐक्यबद्धता र्याली लेखिएको ब्यानर सहित नगर परिक्रमा गरेका थिए। ब्यानरमा देश अघि पार्टी पछि, जनता अघि धर्म पछि तथा एकता अघि विभेद पछि जस्ता सन्देश समेटिएका थिए। साथै हिंसा होइन संवाद चाहिन्छ भन्ने नाराले वर्तमान परिस्थितिमा सामाजिक संस्कृताको आवश्यकता झल्काएको थियो। र्यालीमा सहभागी विद्यार्थीहरूले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले विविधतालाई विभाजनको आधार नभई राष्ट्रिय शक्तिका रूपमा स्वीकार गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना, अभाव र उत्तेजनात्मक अभिव्यक्तिबाट सचेत रहन सबैलाई आग्रह समेत गरेका छन्। हालै सुनसरीको देवानन्दगंज क्षेत्रमा भएको हिंसात्मक घटनाले एकजनाको ज्यान जानुका साथै धेरै व्यक्ति घाइते भएका थिए। त्यसको प्रभाव सिराहा लगायत केही जिल्लामा समेत प्रदर्शन र विरोधका रूपमा देखिएको थियो। यस्ता घटनाले सामाजिक सद्भावमा चुनौती थपिरहेका बेला लमसुङका विद्यार्थीले निकालेको यो र्यालीलाई समय सापेक्ष र सकारात्मक पहलका रूपमा हेरिएको छ। लमसुङको विशिष्ट नगरपालिका 11 सिटीमा सुन्तला खेतीलाई थप उत्पादनमुखी र दिगो बनाउन किसानलाई लक्षित गरी परागसेचन तथा बगैंचा व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिएको छ। नेपाल परागसेचन परियोजना अन्तर्गत आयोजित तालिममा 30 जना सुन्तला खेती गर्ने किसान सहभागी थिए। बेलायत सरकारको डार्विन इनिसिएटिभको आर्थिक सहयोगमा संचालित परियोजनाले एक वर्षसम्म हरेक महिना यस्ता क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। तालिमका क्रममा सुन्तला उत्पादनमा परागसेचन जीवहरूको भूमिका, मौरी, भमरा र पुतलीको संरक्षण, बगैंचाको वैज्ञानिक व्यवस्थापन, रोग तथा किरा नियन्त्रण, वातावरण मैत्री खेती प्रविधि तथा उत्पादन र गुणस्तर सुधार गर्ने उपायबारे सहभागीलाई व्यावहारिक तथा सैद्धान्तिक जानकारी प्रदान गरिएको थियो। मोरक्कोबाट स्पेनको सेउटा शहरमा प्रवेश गर्ने आप्रवासीको संख्या 60,000 पुगेको अनुमान गरिएको छ। झण्डै 60,000 आप्रवासी स्पेनको उत्तर अफ्रिकी भाग सेउटामा प्रवेश गरेको र यसको दोषी मानव तस्करीमा संलग्न गिरोह रहेको स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले बताउनु भएको छ। मानिसहरूको ठूलो ओहिरोका क्रममा कम्तीमा 57 जनाको ज्यान गएको स्थानीय संचार माध्यमको विवरणलाई उल्लेख गरी बीबीसीले जनाएको छ। हजारौं आप्रवासी सीमा क्षेत्र पार गरी भित्रने क्रम बढ़ेसँगै स्पेनले सेना परिचालन गरेको छ भने अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको त्यहाँका अधिकारीहरूले बताएका छन्। त्यहाँ छिरेका आप्रवासीलाई आश्रयको अभाव भएको छ। साथमा अभिभावक नभएका बालबालिका सहित हजारौं आप्रवासी पार्क, सड़क र फुटपाथमा रात बिताउन बाध्य छन्। धेरैजना उद्देश्यविहीन रूपमा सड़कमा भौतारी रहेको सार्वजनिक भिडियो देखिन्छ। स्पेनको सर्वोच्च अदालतले यसै महिना गरेको एक फैसलापछि आप्रवासी प्रवेश गर्ने क्रम बढ़ेको हो। त्यो फैसलामा सेउटा र अर्को स्पेनी भूभाग मेलिला पुग्ने प्रयासका क्रममा समुद्रमा रोकिएका आप्रवासीलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने उल्लेख छ। स्थानीय तथ्याङ्क अनुसार सेउटा शहरको जनसंख्या झण्डै 83,600 रहेको छ। वर्षाङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
6: मुख्य समाचारका प्रायोजक
7: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मनिलाल विश्वकर्मा।
1: विश्व स्तनपान सप्ताह आजदेखि 2 वर्षसम्म स्तनपान गराउने आमाहरूको संख्या 50% पुग्यो। आज दोस्रो राष्ट्रिय कोदो दिवस, उपेक्षामा परेका कोदोजन्य बालीको प्रवर्धनमा जोड़। भ्रम फैलाउने सामाजिक सञ्जाल र डिजिटल मीडियामाथि कार्यवाही प्रक्रिया शुरू। साम्प्रदायिक तथा सामाजिक सद्भाव खलल पुर्याउने 36 जना पक्राउ र लमसुङमा गत आर्थिक वर्षमा मात्रै आमाको नामबाट नागरिकता लिनेको संख्या 21 जना 14 जनाले लिए गैर आवश्यक नागरिकता बिहान 10 बजेको वर्षाङ्गी समाचार अहिलेलाई यति नै प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला नमस्कार

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: आया मरे नि आमा, आया नि आए।
6: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
6: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
6: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
7: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोली, नसा रोग, मैला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
7: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: केयर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
7: सम्पर्क फोन 9849068924, 9850086780।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुसी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
12: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Sonia.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोपाइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
12: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
11: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
12: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
11: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्।
12: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
13: नेपाल ऋण खप्पै बिमगान्छ, क्याल्बोलुम प्रविधि से शोभा, आल्मोनियम कोटेल सादा थिन, रंगीन जस्ता पाता, हुलास ज्यूरा कलर, सेन बन्दा तीन गुना बड़ी विश्वसनीय प्रतिरोधात्मक थिन, लानन टुबमुला तीन गुना लाना टुला, हुलास मुसम अर्कुतिल दमाइसे।
14: हेलो, मर्सेंग एफएम 95 मेगाहर्ट्ज।

0: नान्सी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै?
4: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक

0: नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एक लाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
1: अहिले बिहानको ठिक 11 बजेको छ।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख सुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
10: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
9: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204435, 5204475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हरा भरा।
11: टाढाबाट
12: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
13: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
12: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
13: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
12: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560-46-244।
14: हेलो मर्चेंट एफएम 95 मेगाहर्ज

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्रीराम, जय सीता।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसरी चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्ट द्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58261।

0: Zirconia.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर
5: 98-5-60-299
6: भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
8: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
7: थप जानकारी लागि सम्पर्क 066-590-999-98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानी।

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
3: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
4: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
3: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021234, मोबाइल 9841454148।
5: होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
6: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
5: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
6: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
5: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
6: त्यहाँ त जिल्लाकै पहिलो र एक मात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
5: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
7: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
6: महको सेवन स्वस्थ र दीर्घ जीवन।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906, 0665203070 वा 5903070

0: Stefania.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
9: आधार मजबूत।

0: सर्वोत्तम सुपर ग्रिप मा छ 60% बढी पकड शक्ति जसले बन्छ सर्वोत्तम निर्माण सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177746।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसिसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773। मोबाइल 97463 06501।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
6: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
7: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
6: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
7: ए हो र?
6: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
7: बाप्रे, यति धेरै जोखिम?
6: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
8: स्फूर्ति जन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: मर्सङ्गदी एफएम 95 मेगाहर्ज।

0: Ayah, marini ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9845560780
4: बैंकिङ खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट बैंकिङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्योदे प्रे छली जानकारी री विषया न्यो कल परजिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्योदे प्रे विवरण री विषया बैंक दे नील परजिमो न्यो तने सतर्क तना ठगदिर क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
5: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
0: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
6: छ नि किन नहुनु हाम्रै बेसी शहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
7: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099
8: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: Liponia. Extreme energy drink.
1: सुवर्ण अवसर।
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापा वाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुमका चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अया मरेनियामा यो दाँतले मलाई साह्रै दुख दियो
3: ए दिदी कति अया अया भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065067272
5: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्राउँदै आएका एक लाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ सिमेन्टको हरेक कणमा एकै नाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
6: अब जापान ट्राई होइन स्योर गरौं
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
7: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नबिल बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
7: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 98560602900
8: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
7: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसी सहर नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँले मर्सङडी कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी शनिबार बसाइमा छौं शनिबारको दिनमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ त्यसको लागि तपाईँले 0665202020 डायल गर्नुपर्ने हुन्छ हामी सात दिनको सातै बार फरक फरक बसाएको साथमा उपस्थित हुने गर्छौं तपाईँले आफूलाई मनपर्ने बसाएको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ साथै कुन ठाउँबाट सुन्दै हुनुहुन्छ सन्चै आरामै हुनुहुन्छ यहाँहरू चाहिँ मलाई चाहिँ अलिकति घाँटीमा समस्या छ त्यही मात्रै हो नत्र चाहिँ म पनि एकदम फिट एण्ड फाइन नै छु भन्न चाहन्छु र तपाईँले चाहिँ मिठो गीत गाउनको लागि 0665202020 डायल गर्नुहोला साथै हाम्रो कार्यक्रम रेडियो मर्साङतीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट सुनेर पनि तपाईँले रेस्पोन्स गर्न सक्नुहुनेछ कार्यक्रम कस्तो लागेको छ राम्रो नराम्रो के लागेको छ इफ सुझाव छ भने पनि सुझाव पनि तपाईँले मजाले दिन सक्नुहुनेछ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ ककसलाई सम्झिन चाहन्छ त्यो पनि तपाईँले लेखेर पठाउन सक्नुहुनेछ आजको बसाईमा कोही साथी जोडिसक्नु भएको छ पहिलो कलर हेलो नमस्ते
1: नमस्कार गुड आफ्टरनून हेलो
0: नमस्ते गुड आफ्टरनून आज कृष्णजी शुरूआती चरणमै जोडिनु भएको छ त कृष्णजी सन्चै हुनुहुन्छ
1: हजुर म त सन्चै छु पानी तताएर ल्याऊँ तब झाँकी दुखेछ भन्नुभएको छ त
0: पानी यतै तताएर पिउँदा ठिक हुन्छ होला कृष्णजी यहाँले दुःख नदिऊँ होला भन्न चाहन्छु है
1: थर्मोसमा हालेर ल्याउँथे नि मैले
0: हजुर यहाँको उसको लागि चाहिँ एकदमै धेरै धन्यवाद यहाँले सोध्नुभयो तर पनि म आफै तातो गरेर पिउँछु तपाईँले दुःख दिन चाहिँ चाहदिन अनि तपाईँलाई चाहिँ कस्तो छ स्वास्थ्य अवस्था
1: हजुर मलाई त एकदमै ठिक छ
0: ठिक हुनुहुन्छ है ठिक हुनु पर्यो नि अनि आज कार्यक्रममा जोडिनु भएको छ आजको बसाइको बारेमा तपाईँले जानकारी पाउनु भएको छ कि छैन
1: जानकारी त अब कामै मेरो चाहिँ हो जानकारी लिने हो अब ढङ्गै नभए नि अब गीत गाइदिनु पर्ने नि त है
0: हजुर हो नि गीत गाउने बसाइरहेको छ आज
1: जानी नजानी गाइदिन्छ है

0: ಮಾಯ ಮಾಯ ನಾಮಾರ ಎತ್ತಿ ಒಂದು ಸಾಯ ಆಯ್.
1: हजुर, एकदमै मिठो गीत गाउनु भएको छ. आजको बसाइबाट तपाईँले सम्झिनु पर्दा कसले सम्झिन चाहनुहुन्छ?
0: हजुर, सम्झिनु पर्दा सबभन्दा पहिला तपाईँलाई अनि प्राविधिक मस्ता दिने जिलोजीलाई.
1: हजुर,
0: अनि मसन्दी हो.

0: पाउल टिमलाई अनि रेडियो सुनेर बस्नु हुने रेडियो प्रेमी कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैले भन्दै अरूलाई पालो दिनु पर्यो हो त बाबाई।
1: हजुर हुन्छ, नमस्ते, बाई बाई। आजको पहिलो कलर कृष्ण लामाजी जोडिनु भएको थियो, उहाँले एकदमै मीठो गीत गाउनु भएको छ। साथै सम्पूर्ण साथीहरूलाई सम्झिँदै आजको वसाईबाट उहाँ चाहिँ विदा भइसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ र कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 0665220020 डायल गरेर तपाईँ आजको वसाईमा जोडिन सक्नुहुनेछ। आज शनिबारको वसाईमा छौं, शनिबारको वसाईमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ। यति बेला तपाईको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: यो मीठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 06652020 डायल गरेर यति बेला कोही साथी जोडिसक्नु भएको छ। हेलो नमस्ते।
1: हजुर लक्ष्मीजी नमस्कार, गुड आफ्टरनुन।
0: गुड आफ्टरनुन टेकजी, सन्चै हुनुहुन्छ?
1: हजुर लक्ष्मीजी आराम कुशलै सन्चै छु लक्ष्मीजी, अनि हजुरहरू पनि सबैजना आराम कुशलै सन्चै हुनुहुन्छ लक्ष्मीजी?
0: हजुर हामी पनि एकदमै सन्चै छौँ, अलिकति घाँटीमा प्रब्लम छ, त्यो बाहेक चाहिँ एकदम सन्चै छु है।
1: हुन्छ हजुरलाई मेरो तर्फबाट शीघ्र र स्वास्थ्य लाभको कामना दिन चाहन्छु है लक्ष्मीजी।
0: धन्यवाद टेकजी, धन्यवाद, एकदमै धेरै धन्यवाद सर। अनि उदयपुरको मौसम कस्तो छ टेकजी?
1: आजको उदयपुरको मौसम चाहिँ बेलुका चाहिँ एकछिन हल्का पानी पर्यो अनि फेरि अहिले पनि घाम नै लाग्दैछ लक्ष्मीजी। उदयपुरको मौसम पनि
0: भनेपछि घाम नै लागिरहेको छ है?
1: हजुर गर्मी मौसम नै छ।
0: हजुर टेकजी पानी कतिको पिउनुहुन्छ?
1: ओहो पानी त झन् म पिउँछु नि।
0: हजुर धेरै पिउनुपर्छ है।
1: हजुर पनि अब त मलाई पनि ठ्याक्ठ्याकै कसरी पुग्नु रहेछ त मेरो नाम पनि अब त ठ्याक्क ठ्याक्क नि
0: चिन्नु पर्यो नि, यति मिठो आवाजको धनी मान्छेले नचिनेर कसले चिन्नु मैले।
1: हजुर लक्ष्मीजी, अब लक्ष्मीजी आज त गीत गाउने प्रतिभा गाउने दिन होइन त आज?
0: हजुर एकदमै हो।
1: हजुर हुन्छ, म पनि एउटा पूर्वेली लोक भाका नै गाउँछु नि त है गीत।
0: हस् हुन्छ।
1: हजुर हुन्छ ल गीत गाउँछ नि लक्ष्मीजी।
0: हुन्छ।
1: हजुर

0: लक्ष्मीजी मेरो गाना त यति नै पो।
1: ओहो टेकजी, कस्तो आज चाहिँ एकदमै पूर्वेली भएको सुन्न पाइयो, त्यसको लागि चाहिँ एकदमै धेरै धन्यवाद छ है टेकजी।
0: हुन्छ हजुरलाई पनि सम टु यु।
1: अनि यति मिठो प्रस्तुति सँगै टेकजीले आजको बसाईमा सम्झना सन्देश राख्नु पर्दा ककसलाई सम्झना चाहनुहुन्छ?
0: हजुर, सर्वप्रथम यति मिठो स्वरको धनीमा प्रोग्राम चलाउनु हुने मेरा चाहिँ नि आदरणीय लक्ष्मीजीलाई नै यो बत्नु गीतमा सम्झना चाहन्छु। हुन्छ, वेलकम सो मच। अनि त्यसपछि हजुरलाई पारिविधिक दिकमा साथ दिनुहुने पारिविधिक मित्रज्यूलाई पनि यो बत्ने गीतमा सम्झना चाहन्छु। अनि त्यसपछि धरन विष्णु बादुगामा हुनुहुन्छ आदरणीय दाजु र सन्तुला हाङराई, ताप्लिजुङ निवासी कमला वनिङ लिम्बू, निर्मला वनिङ लिम्बू, त्यसपछि खोटाङ बारापोखरी गाउँपालिका ओडा नम्बर 5 निवासी बहिनी भूमिका राई, भोजपुर निवासी लक्ष्मी बान्तावा राई, प्रिया राई, त्यसपछि धनकुटा निवासी जेनु बान्तावा राई, हरपल रश्मी, अभागी सिर्जना, अनि दिदी शुभकला राई, सरिता राई, दुर्गा निरौला, अनि निर्मला कुवरज्यूलाई पनि यो बच्ने गीतमा सम्झँदै हजुरहरूको यो रेडियो मर्साङ डी एफएम 95 मेगाहर्ज चाहिँ यसै गरी नै चाहिँ वर्षौं वर्षौं चलिरहोस् भन्दै म टेक बहादुर पुमा राई हजुरको बसाईबाट अहिलेलाई छुट्टिन्छु। के बाई बाई।
1: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, उदयपुरबाट टेक बहादुरजी हुनुहुन्थ्यो, एकदमै मिठो प्रस्तुति सँगै एकदमै राम्रो कुराहरू राख्दै सम्पूर्ण साथीलाई सम्झिँदै विदा भइसक्नु भएको छ। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले पनि फोन गर्न सक्नुहुन्छ 0665520020 डायल गरेर। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं, 1 बजेदेखि 2 बजेसम्म 1 घण्टाको समय लिएर तपाईँले फोन गर्न सक्नुहुनेछ। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
2: नमस्कार।
1: नमस्ते, को बोल्दै हुनुहुन्छ होला?
2: म सुति पसल सूर्यपालबाट गणेश के बोल्दैछु। हजुर
1: गणेशजी।
2: हजुर
1: सन्चै हुनुहुन्छ?
2: सन्चै त छु। सोमबार बुधबार हामीहरूको टेलिफोन किन उठ्दैन हो हजुर?
1: ओहो, त्यति बेला चाहिँ धेरैजना साथीले फोन गरेर पनि व्यस्त भएको अवस्था हुन सक्छ है गणेशजी। सोमबार र मंगलबारको बसाईमा अलिकति गीत गाउने गीत रोज्ने बसाई हुन्छ, त्यही भएर
2: बुधबार
1: बुधबार चाहिँ 4 विधाबाट गीत रोज्ने पालो हुन्छ गणेशजी।
2: बुधबार गीत रोज्ने पालो है?
1: हजुर, बुधबार चाहिँ 4 विधाबाट गीत रोज्न पाउने बसाई हो।
2: अच्छा, त गीत रोज्न पाउने 4 गीतबाट?
1: हजुर, 4 विधाबाट, आधुनिक विधाबाट, लोक विधाबाट, पप अनि फिल्म विधा, जुन विधाबाट रोज्न मन लाग्छ एउटा विधाबाट चाहिँ गीत रोज्न पाउने बसाई हो।
2: अच्छा, बिहिबार कविता सविता?
1: हजुर हो। हजुर,
2: शुक्रबार नि?
1: शुक्रबार चाहिँ हामी म्युजिकको ट्र्याक लिएर आउँछौ, तपाईँले चाहिँ कुनै पनि एउटा अङ्कमा रहेको ट्र्याक बजाउनलाई भन्न सक्नुहुनेछ, हामी बजाउनेछौ। तपाईँले चाहिँ यो गीत चाहिँ फलना गीतको ट्र्याक हो, यो ट्र्याक चाहिँ फलना गीतको ट्र्याक हो भनेर चाहिँ तपाईँले पत्ता लगाउनु पर्ने हुन्छ। हजुर हो, हजुर हो। अनि आज शनिबारको बसाईमा चाहिँ तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ गणेशजी। हजुर हामी सन्चै छौ, यहाँलाई कस्तो छ गणेशजी?
2: हाम्रो ठिकठाकै छ, मौसम कस्तो छ त्यता?
1: मौसम घाम पनि लागिरहेको छैन, अलिकति पानी पनि परेको छैन, ठिक ठिकै छ भन्नुपर्छ आजको मौसम चाहिँ।
2: अच्छा, हामीहरूको त घाम लागेको छ मजा छ फुल्ने।
1: हजुर,
2: राति हो पानी आउँछ अलिअलि त्यस्तै हो। हजुर
1: हजुर, अब मौसम चाहिँ त्यस्तै भइरहेको छ, घरि घाम लाग्ने घरि पानी पर्ने है, अलिकति सावधानी अपनाउनु होला। लामो दूरीको यात्राहरू चाहिँ गर्दाखेरि अलिकति सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्नुहोला है गणेशजी।
2: हजुर हजुर, नाइटमा गर्नु भनेको नि दिनमा त गरे हुन्छ।
1: हजुर, अनि गीत गाउने बसाइरहेको छ गणेशजीले, गीत गाउन सक्नुहुनेछ?
2: अच्छा अच्छा, सुरु गर्दिउँ।
1: हुन्छ।
2: दिनीको बजार माया लाए नि उतै छ नजार, किरे किरे डाले रुमाला, दिनीको बजार जाता माया उतै छ नजार, किरे किरे डाले रुमाला। ल हजुर भयो, हजुर
1: हजुर छोटो मिठो गीत गाउनुभएको छ त्यसको लागि धन्यवाद। गणेशजीले आजको बसाईमा ककसलाई सम्झिन चाहनुहुन्छ?
2: हजुर यति मिठो के भन्छ अरे मैले भन्ने त्यो मनमा आयो उसमा आएन के अरे मसु गर्नुभएको उसमा हजुरलाई मिठो माया मिठो सम्झन टेक्निकलमा हुनुभएको नानीलाई नि धेरै धेरै मिठो माया सम्झन मध्य मसैनीको मध्य मसैनी के भन्छ अरे मसैनीको रेडियो टिमलाई पनि धेरै धेरै मिठो माया मिठो सम्झन छ भन्नेवाले सम्झिँदा अरे हाम्रो लम्जुङको राइनेतिरको अनिता चमी विनिता सुन्दर रामजी छेत्री अन्त त्यतै सोर्जीतिर ढाटुकतिर हुनुहुन्छ सरस्वती बिका सुकमाया बिका आइतीमाया श्री आइतीमाया तमाङ राम पाण्डे साथी धेरै हुनुहुन्छ सबैले एकमुठ छ मिठो माया सम्झन भन्दै बिदा हजुर नमस्कार।
1: हजुर हुन्छ नमस्ते बाई बाई। हजुर भर्खरै मात्रै गणेशजी जोडिनु भएको थियो उहाँले पनि छोटो मिठो गीत गाउनु भएको छ र सम्पूर्ण साथीहरूको नाम लिनु भएको छ बसाईबाट विदा पनि भइसक्नु भएको छ। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ साथै रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट पनि तपाईँले कमेन्टहरू पठाउन सक्नुहुनेछ। टेक बहादुर पुमाजीले कमेन्ट लेख्नु भएको छ सञ्चालिक लक्ष्मीजी नमस्कार गुड आफ्टरनून सुन्दैछु उदयपुर बेलटार राइट टोलचोकबाट फेसबुक लाइभमा रेडियो मर्स्याङदी एफएम 95 MHz हजुरलाई मेरो तर्फबाट स्वास्थ्य लाभको कामना दिन चाहन्छु भन्नुभएको छ। नमस्कार टेक बहादुरजी र एकदमै धेरै धन्यवाद पनि दिन चाहन्छु। मीडिया प्रेमी राई अनिसाजीले लेख्नु भएको छ मिस यू अल माई फ्रेण्डस लेख्नु भएको छ यहाँलाई पनि एकदमै धेरै सम्झना छ फोन पनि गर्न सक्नुहुनेछ अनिसाजीले। यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ स्वीकार दिनुहोला।

0: वात्सल्य तपाईको सुखी परिवारको।
1: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
2: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौ।
3: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
1: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
4: प्राकृतिक सौन्दर्य, मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम।
1: मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला झरना महोत्सव 2083। मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला झरना महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ।
4: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
1: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न,
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न, स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन, परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न,
0: सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
1: आउनुहोस्, प्रकृतिसँग रमाऊ, संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।
2: सूचना बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिमा आबद्ध सम्पूर्ण पानी महसुल बक्यौता रहेको ग्राहक उपभोक्ताहरूमा जरिवाना तथा हर्जना छूट सम्बन्धी महत्वपूर्ण सूचना। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिको मिति 2083 श्रावण 4 गते बसेको 24 मासिक बैठकको निर्णय बमोजिम यस समितिलाई महसुल बुझाउन बाँकी रहेको ग्राहकहरूलाई यही भाद्र मसान्तसम्म सम्पूर्ण बक्यौता रकम भुक्तानी गरेमा त्यसमा लाग्ने जरिवाना तथा हर्जना छूट दिने निर्णय भएको हुनाले समयमा नै आफ्नो बक्यौता रकम चुक्त गरी असल ग्राहकको परिचय दिनुहुन अनुरोध गर्दछौं। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समिति, बेसी सहर 8, लमजुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082/83 को कर चुक्ता, आर्थिक वर्ष 83/84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। उदयपुर इकाई र दोर्दी इकाई 2083 श्रावण 15 गते, भोटवाडा इकाई 2083 श्रावण 16 गते, राइनास इकाई 2083 श्रावण 17 गते, सुन्दरबजार इकाई 2083 श्रावण 21 गते, खुदी इकाई 2083 श्रावण 22 गते, दुई पिपली इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9856045248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 9842385555, विदुर तिवारी 9856045252, विवेक तिवारी 9846634609।

0: फेरि पनि स्वागत छ मर्साङ दि कल टाइममा। आज हामी शनिबारे बसाईमा छौं। शनिबारको बसाईमा तपाईँले जुनसुकै गीत गाउन पाउनुहुनेछ। त्यसको लागि तपाईँले 0665205020 डायल गर्न सक्नुहुनेछ। साथै हाम्रो कार्यक्रम रेडियो मर्साङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। त्यहाँबाट पनि तपाईँले कमेन्ट पठाउन सक्नुहुनेछ। कर्णप्रिय केसी संगीतजीले लेख्नु भएको छ, लौ है म पनि आए कार्यक्रमको साथमा। भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत, के छ हजुरको हालखबर? निकै आरामै हुनुहुन्छ होला होइन? र घर मेरो दाङ तुलसीपुर, रमाइलो कार्यक्रम मार्फत हजुर लगायत मेरो घर परिवारमा मिठो सम्झना भन्नुभएको छ। हजुर नमस्कार कर्णप्रिय, एकदम धेरै खुशी लाग्यो कार्यक्रममा जोडिनु भएको छ। र मिलन घायल मुटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार लेख्नु भएको छ। गुड आफ्टरनून मिलनजी। तिलक साम्पाङजीले लेख्नु भएको छ, म पनि सुन्दैछु है मोरङबाट, मिस यु अल भन्नुभएको छ। मिस यु टू, एकदम धेरै खुशी लाग्यो तिलकजी मोरङबाट हुनुहुँदो रहेछ। मोरङको मौसम कस्तो छ, के भइरहेको छ, त्यसको लागि पनि फोन गरेर पनि प्रत्यक्ष रूपमा तपाईँ जोडिन सक्नुहुनेछ। सोम बहादुरजी जोडिनु भएको छ, नमस्ते, म सात समुद्र पारीको देश साउदी अरबबाट फेसबुक लाइभ मार्फत बोलिरहेको छु। मेरो खुदी हुने परिवारलाई हजुरको रेडियो मर्स्याङ्गी मार्फत सानो सन्देश पठाएको छु, आफू सञ्चय रहेको जानकारी गराउन चाहन्छु भन्नुभएको छ। नमस्कार सोमजी, एकदमै धेरै खुशी लाग्यो यति टाढाबाट पनि कार्यक्रमलाई माया गरेर जोडिनु भएको छ। र सोमजीले चाहिँ आफ्नो खुदीमा रहेको परिवारलाई चाहिँ सोमजी एकदमै सञ्चय हुनुहुन्छ भन्ने कुरा पनि जानकारी गराउनु भएको छ है, यदि सुन्दै हुनुहुन्छ भने। र हामी प्रत्येक दिन फरक फरक बसाएको साथमा उपस्थित हुने गर्छौं, सात दिनको सात भाई बार फरक फरक बसाएको साथमा। आइतबारको दिनमा एउटा शीर्षकमा कुराकानी छलफल गर्नुपर्ने बसाई हुन्छ। सोमबारको बसाईमा तपाईँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौ। मंगलबारको दिनमा तपाईँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा चारवटा विधाबाट तपाईँले गीत रोज्न पाउनुहुनेछ। बिहिबारको बसाईमा कथा, कविता, गजल, मुक्तक जस्ता लेख रचनाहरू तपाईँले सुनाउन सक्नुहुनेछ। शुक्रबार फ्राइडे ट्राइडे रहेको छ, हामी म्युजिकको ट्र्याक लिएर आउँछौ, तपाईँ कुन गीतको ट्र्याक हो भनेर गेस गर्नुपर्ने हुन्छ। र साताको अन्तिम दिन शनिबार चाहिँ खुल्ला गीत गाउने दिन रहेको छ, जुन आजको बसाई हो। आजको बसाईमा फोन गरेर तपाईँले जुनसुकै विधाको गीतहरू गाउन सक्नुहुनेछ। त्यसको लागि तपाईँले फोन गर्नुपर्ने हुन्छ 0665205020। यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते।
1: हेलो नमस्ते।
0: नमस्ते कामनाजी, सन्चै हुनुहुन्छ? हजुर म पनि एकदमै सन्चै छु। अनि के गर्दै हुनुहुन्छ कामनाजी? अनि के भन्नुभयो? ओहो, फेरि पनि आज पनि पुरी नै खाने विचार गर्नुभएको छ है यहाँले? अनि पुरी तरकारी खाने विचारमा हुनुहुँदो रहेछ, कार्यक्रममा जोडिनु भएको छ। कुन गीत गाउने विचार गर्नुभएको छ यहाँले? हजुर हुन्छ,
1: ठीक है।

0: ओहो, यति मिठो गीत गाउने मान्छेले फेरि मजाले हाँस्नु पनि भयो त, किन होला कामना जी? फेरि गीत गाउँदै गर्दाखेरि कामनाजीको हाँसो पनि फेरि गीतमै परिणत भएको थियो कि मैले सुन्दाखेरि चाहिँ। हुन्छ, यति मिठो गीत गाउनु भएको छ, मिठो पनि हाँस्नु भएको छ, फेरि मिठो खाजा बनाएर खाने तर्खरमा पनि हुनुहुन्छ। आजको बसाइबाट ककसले सम्झिन चाहनुहुन्छ कामनाजी? धन्यवाद।
1: अनि त्यहाँबाट उता फोन उठाउने तिरु तामाङको लागि, मेरो घर परिवारको लागि, अनि मेरो सम्पूर्ण साथीलाई सबैले यसो भन्न चाहन्छु। यति भन्दै दिन्छु, बाई।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भारतीबाट कामनाजी हुनुहुन्थ्यो, उहाँले एकदमै मिठो गीत गाउनु भएको छ, साथै सम्पूर्ण साथीहरूले सम्झिँदै विदा भइसक्नु भएको छ र उहाँ चाहिँ साथसाथै आज पूरी तरकारी बनाएर खाने विचारमा हुनुहुन्छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिनुहोला। 0665220020 डायल गरेर हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं फरक फरक बसाएको साथमा। यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
2: नमस्ते,
0: को बोल्दै हुनुहुन्छ होला?
2: हजुर,
0: विक्रमजी बोल्दै हुनुहुन्छ है? कताबाट बोल्दै हुनुहुन्छ विक्रमजी? भकुण्डेबाट है, सन्चै हुनुहुन्छ विक्रमजी? अनि आज के गर्दै हुनुहुन्छ विक्रमजी? अनि आज विक्रमजीले पानी कतिको पिउनु भएको छ? एकदम खुसी लाग्यो। अनि कार्यक्रममा जोडिनु भएको छ, पहिले पनि एकचोटि जोडिनु भएको थियो तर धेरै पछि जोडिनु भएको छ, किन हो र विक्रमजी त्यसरी माया मार्नु भएको? हजुर, फुर्सदको बेलामा चाहिँ अब हप्तामा एकचोटि चाहिँ जोडिनु पर्यो है। अनि आज कार्यक्रम सुनेर बस्नु भएको थियो भनेपछि आजको बसाई पनि यहाँलाई जानकारी छ है?
2: हजुर हजुर, फिल्म क्षेत्रमा दीपक लिम्बूको खलनायकको गीत गाउन चाहन्छु, छोटो मिठो।
0: हजुर, हुन्छ,
2: हुन्छ, स्टार्ट गर्छु।

0: धन्यवाद हजुर।
1: ओहो, कति मिठो गीत गाउनु भएको, मलाई चाहिँ एकदम ओरिजिनल गीत सुनेको जस्तै फिल भयो है विक्रमजी। विक्रमजी अस्ति भर्खरै मात्रै पनि यही गीत गाउनु भएको थियो तर फोन काटिएको थियो है। फोन काटिएको थियो, आज चाहिँ पुरै गीत मजाले सुन्नु पाए, एकदम धेरै खुसी लाग्यो। अनि विक्रमजी, यति मिठो गीतबाट यहाँले सम्झना सन्देश राख्नु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ?
0: त्यहाँपछि सचिना बिके मेरो साथीलाई अनि टेक्निसियन बहिनीलाई सम्झिन चाहन्छन् हजुरलाई।
1: हजुर हुन्छ, धन्यवाद, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्र विक्रमजी जोडिनु भएको थियो भकुन्डेबाट, उहाँले एकदमै राम्रो गीत गाउनु भएको छ र सम्पूर्ण साथीहरूले सम्झिँदै आजको बसाइबाट विदा भइसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ, साथै कमेन्ट मार्फत पनि तपाईँ जोडिन सक्नुहुनेछ। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं, फरक फरक बसाएको साथमा। तपाईँले आफूलाई मन परेको बसाएको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ र तपाईँले नियमको पालना गर्न सक्नुहुनेछ। सम्पूर्ण साथीहरूलाई पनि तपाईँले सम्झिन पाउनुहुनेछ। यति बेला फेरि पनि कोही साथी जोडिनु भएको छ। हेलो, नमस्ते।
2: नमस्ते लक्ष्मीजी।
1: नमस्ते श्यामजी, सन्चै हुनुहुन्छ? हजुर श्यामजी, मलाई चाहिँ अलिकति घाँटीमा प्रब्लम आइरहेको छ, नत्र चाहिँ म एकदम ठिक छु भन्नुपर्छ है।
2: के भयो त घाँटीमा, के कसो हुनु भयो?
1: अब अलिकति रुगा लाग्ने नतिजा के अरे लक्षणहरू चाहिँ देखिरहेको छ है।
2: कतै खिर खाएर त होइन कि?
1: त्यो पनि हुन सक्छ है श्यामजी। अब यहाँहरूको दिउँसो फेरि एक घण्टा सम्पूर्ण साथीहरूको मिठो बोली सुनेको अनि साँझमा फेरि मिठो खिर खाएको, अब गुलियो गुलियो धेरै भएर अलिकति अपच भएको अवस्था पनि हो यो। हजुर हजुर, धन्यवाद छ, यहाँ त वैज्ञानिक पनि निस्किनु भएछ त। अनि श्यामजी, तपाईँ त दुई तिन दिनपछि मात्रै जोडिनु भएको छ, अनि आज के गर्दै हुनुहुन्छ?
2: के गर्नु र भोटेडातिर फेदिगुनातिर गएँ।
1: हजुर,
2: त्यहाँ दिदी कहाँ कटर थियो, कटर लिन आइज नि त बाबु भन्नुभएको थियो, अनि कटर लिन गएँ, त्यो भएर जोडिन नै पाइनँ म हिजो, अलिकति यस्तो भए।
1: ओहो, अनि खिर खानुभयो त यहाँले?
2: खाइयो बेलुका, हल्का फल्का खाइयो। अब धेरै त अब मलाई पनि त्यति साह्रै बाँधको छोरो भए पनि त्यति साह्रै मन लागेन खेल। आफ्नो के अरे नियम पालना गरेर अलिकति मात्रै खाएँ, अनि आज चाहिँ गोठालो छु है।
1: हजुर, अनि पानी कतिको पिउनु भएको छ यहाँले?
2: त्यो मजासित पिएछ है, मैले त मजाले घाम पनि चर्किएको थियो, अहिले त शीतल छ, एकदम झडा झुलु झुलु भइरहेछ, त्यसो भएर अनि पानी मजाले पिएछु। अब म त
1: हजुर भर्खरै मात्रै श्याम प्रसादजी जोडिनु भएको थियो, उहाँ चाहिँ गाईबस्तु चराउँदै हुनुहुन्छ र के कारणले गर्दाखेरि उहाँको फोन चाहिँ काटिएको छ, इफ मिल्छ भने फेरि पनि तपाईँले फोन गर्न सक्नुहुनेछ श्यामजी। र राई सफल आयुषजीले लेख्नु भएको छ, हेलो दर्शन हजुर, म अनि सुन्दैछु, म पूर्वेली अन्जान सफल आयुष राई हो, नेपाल घर तेह्रथुम भई हाल युएईबाट, मिस यु अल, बाई भन्नुभएको छ। हेलो, नमस्ते दर्शन, आयुषजी सन्चै हुनुहुन्छ अनि नियमित रूपमा जोडिनुहोला भन्न चाहन्छु। एकदमै धेरै खुसी लाग्यो, त्यति टाढाबाट पनि एकदम मिठो सन्देश छोड्नु भएको छ। र जति पनि साथीहरूले अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ, तपाईँले फोन ट्राई गर्दै गर्नुहोला, यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

हजुर, यो मिठो सांगीतिक कोसेरी पछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं र अब चाहिँ हामी कार्यक्रमबाट छुटिनुपर्ने हुन्छ। आज हामी शनिवारी बसाईमा थियौं, शनिवारी बसाईमा तपाईँले खुल्ला गीत गाउनुपर्ने हुन्थ्यो। आज प्रत्यक्ष रूपमा जोडिएर छजना साथीहरूले चाहिँ सहभागिता जनाउनु भएको थियो। कृष्ण लामाजी हुनुहुन्थ्यो, टेक बहादुरजी हुनुहुन्थ्यो, गणेश साक्यजी हुनुहुन्थ्यो, कामना गुरूङजी हुनुहुन्थ्यो, विक्रमजी हुनुहुन्थ्यो र श्याम प्रसादजी हुनुहुन्थ्यो। उहाँहरू छजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा एकदमै मिठो मिठो कमेन्ट पठाउनुहुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। साथै कार्यक्रम जुनसुकै स्थान र माध्यमबाट सुन्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु। कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुटिन चाहन्छु। रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्जी एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201
2: मोबाइल 97460054।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अय्या मरेनियामा, यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थायी दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065067272।
6: समिति चौदह के बोधे लोटी पर दी रो बहले ने विवरण पी भी है मुई खाता खाई हमरो
7: खाई खाई बहु कोई लोटरी भर दिल
8: आई समी जो लोटरी पर दी गुदी
7: भर दी आ भर दी लोटरी खाली पर दिन बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खन बने खाई विषय खाई मई विश्वास आलन होने खाले पनी आप विवरण खाई मई आपिन खबई बनी वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप बनी आरी
9: सतर्क
8: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश
10: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: California.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्.
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ.
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.

पर्वतारोहण संचालक संघ नेपालले पाकिस्तानका हिम पहिरोमा परेका नेपाली पर्वतारोही तथा उद्धारकर्मीहरूको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन नेपाल सरकारसँग तत्काल उच्च स्तरीय कूटनीतिक पहल गर्न सार्वजनिक अपील गरेको छ। संघका महासचिव ऋषि भण्डारीद्वारा जारी अपीलमा नेपालको दिगो आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्र भएको उल्लेख गर्दै पर्वतीय पर्यटन नेपालको अर्थतन्त्र मेरूदण्ड बढ़न सक्ने क्षमता बोकेको बताइएको छ। यस्तो अवस्थामा विदेशी भूमिमा विपत्त परेका नेपाली नागरिकको उद्धार र सुरक्षामा राज्यको सक्रियता तथा कूटनीतिक क्षमता परीक्षणमा परेको उल्लेख गरिएको छ। उद्योग विभागले स्थिर पूँजी 25 करोड़ भन्दा कम पूँजी भएका उद्योगको विभिन्न सिफारिशका काम प्रदेश सरकार र सो मतहतका निकायबाटै हुने स्पष्ट पारेको छ। विभागले सार्वजनिक सूचना जारी गरेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पूँजी रू 25 करोड़ भन्दा कम पूँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिनरी औजार कच्चा पदार्थ सम्बन्धी कार्य प्रदेश सरकार र सो मतहतका निकायबाट हुने उद्योग विभागले जनाएको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजनक प्रसूति सेवाको व्यवस्था गरेको भए पनि गर्भावस्थाका महिलाहरू दुर्व्यवहार र हिंसा सहन बाध्य भएको रिपोर्ट सार्वजनिक भएको छ। महिला कानून र विकास मंचले उक्त रिपोर्ट सार्वजनिक गरेको हो। नेपालमा गर्भावस्था प्रसव र प्रसवोत्तरको समयमा महिलाले भोगेको दुर्व्यवहार हिंसा र अधिकार उल्लंघन सम्बन्धी तथ्य अन्वेषण गरिएको रिपोर्टमा उल्लेख गरिएको छ। विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ परेका छन्। बाह्रको जितपुर सीमा र 16 घर भई काठमाण्डुको तारकेश्वर बस्ने 33 वर्षीय सागर उप्रेती र रूपन्देही घर भएका 45 वर्षीय कृष्ण कुमार उपाध्याय पक्राउ परेका हुन्। उप्रेतीलाई टोखाबाट र उपाध्यायलाई काठमाण्डु महानगर 12 नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि युवाहरूलाई प्रलोभनमा पारेर ठग्ने गरेको आरोप छ। पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग तहचल पठाइएको छ। सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका एकजनाको मृत्यु भएको छ। शनिबार बिहान 9:30 बजेतिर महेन्द्रनगर स्थित विश्वविद्यालयको केन्द्रीय क्याम्पसको 3 तले भवनको छतबाट हाम फालेका बेदकोट नगरपालिका 4 का 23 वर्षीय उत्तम कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले कार्कीको उपचारका क्रममा धनगढ़ीको माया मेट्रो अस्पतालमा दिउँसो 12 बजे मृत्यु भएको जानकारी दिनुभएको हो। जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यू आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद लुइटेले निकालेको विज्ञप्तिमा आज बिहान 10 बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको उल्लेख गरिएको छ। यसअघि अस्ति साउन 14 गते दिउँसो 3:30 बजेदेखि लागू गरिएको कर्फ्यू आदेश जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार आज बिहान 10 बजेदेखि हटाइएको प्रशासनले जनाएको छ। कर्फ्यू हटाइए पनि शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न एकैठाउँ मा 5 जना भन्दा धेरै मानिस भेला हुन सभा जुलुस तथा प्रदर्शन गर्न रोक सहित निषेधाज्ञा छ। प्रशासनले तोकेको 4 किल्ला अनुसार निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा उत्तरतर्फ लक्ष्मीनीय हट बजार चोकबाट पश्चिम सुरजोड़ा चोक हुँदै पूर्व लक्ष्मीपुर बोबासम्म पूर्वतर्फ बेलौनी रोड स्थित एमक्यू स्टीलबाट 500 मिटर पूर्व पेट्रोल पम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालय दक्षिणतर्फ नगराइन नगरपालिकाबाट नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिउरजोड़ा मोहिनी मणिमण्डल नेपाल नर्सरी इरकोन जनकपुर दुहमती पुल बेला कादारी मस्जिद क्षेत्र समेटिएका छन्। दिउँसो 2 बजेको मर्सेङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दी।

0: या मंगलसूत्र औठी क्या राम्रो देखिएको, झन् त्यो गलामा लगाएको सिलको रानी हार त कस्तो आकर्षक है, मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला?
1: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक छैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
2: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
3: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
2: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
3: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
2: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
3: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
4: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
5: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचादी पसल।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
7: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
8: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल। बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
9: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665202009।

0: Mania.
1: Extreme energy drink.
2: आमा ए आमा खाना खाने बेला भयो ल आउनुस् न
3: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने हैन ऊ हाम्रो पाला जस्तो ढिँडो आटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
4: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करु जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेजार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आँग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 98461-23284 र 98291-80746
6: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
7: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
8: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ सम्पर्क 98461-26344 98461-26344
9: बेसी सहरी खोली रेडियो मर्सिङ दुर क्याले यो भाषाले कत्ते छाबा कुए खैमु खोइन्ति औस्यो
10: ए 26 नर्तिसे गरी बालोटी र रेडियो मर्सिङ दिङेन ओ गल्स्यो
11: क्यों यो आफै रेडियो मर्साङ्गी एफएम 95

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा आया नि आया।
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो।
8: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु खोइ कहाँ जाने कहाँ जाने होला है।
8: ल दिदी बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोली नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924 9850086780।
7: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन के तनाव दियो ए खुसी।
7: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099453।
11: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: ए साइली घर बनाएर त लगभग सक्न आँटिसौ त
1: के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको थ्री स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाउ न त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि
2: हजुर आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
3: थ्री स्टार आल्मुनियम फेब्रिकेटर विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लम्जुङ प्रोभाइडर मदन सुनार थप जानकारीको लागि सम्पर्क 9964651901
4: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
4: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
7: जय श्री राम जय श्री राम
8: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
7: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
7: हो नि बाबु त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
8: हो नि भाउजू
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
3: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने
9: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
3: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लम्जुङ
0: सम्पर्क मोबाइल नम्बर 9864595 0074 र 9805584

0: Siliconia.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एक मात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाइ पसलसँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008251

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एक साथ
3: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
3: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ECG डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
4: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
3: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664021223 401124 मोबाइल 9841445448
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ
6: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ MDGP तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
5: थप जानकारी लागि सम्पर्क 0665909999 98477269229 सेवा मोडल हस्पिटल प्राली बेसीसर स्वाद सानीमा बैंकको

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तराई मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी, धनुषा र सिरोहामा कर्फ्यू हटाइयो, निषेधाज्ञा कायमै। पाकिस्तानको हिमालमा बेपत्ता नेपालीको उद्धारमा कूटनीतिक पहल गर्न सरकारलाई पर्वतारोहण संचालक संघको अपील। स्रोत र जनशक्ति परिचालनको अनुमति लिन सरकारले पहल नगरेको भनाई। ग्यास आपूर्ति सहज बनाउन निगमको निर्देशन, आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध। प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिने भारतीय प्रधानमन्त्री मोदीको भनाई। युवा अवस्थामा हुने गल्तीलाई कानूनी कार्यवाही भन्दा मार्गदर्शन मार्फत सुधार गर्नुपर्नेमा जोड। र रियल मड्रिडमा भिनिसियसको भविष्य अन्योल, रकम नबढ़ाएको प्रस्ताव नस्वीकारे क्लब छाड्नुपर्ने। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको दिवानगंज र कप्तानगंज घटनापछि उत्पन्न तनावग्रस्त बनेका मधेश र पूर्वी तराई

0: हटाएर निषेधाज्ञा जारी गरिएको छ। सिराहाको गोल बजारमा भने कर्फ्यू यथावत छ, तर अहिले दिउँसो दुई घण्टाका लागि भने कर्फ्यू हुकुलो बनाएको प्रशासनले जनाएको छ। आपतकालीन स्थितिमा शान्ति सुरक्षा कायम गर्न जारी गर्ने सबैभन्दा कड़ा आदेश कर्फ्यू हो। निषेधाज्ञा कर्फ्यू भन्दा अलिक हुकुलो र नियन्त्रित व्यवस्था हो। यसमा अत्यावश्यक काम वा तोकेको समयमा हिडुल गर्न छुट हुन्छ, तर धेरै मानिस भेला हुन, जुलुस निकाल्न वा विरोध प्रदर्शन गर्न भने पूर्ण रूपमा रोक लगाइएको हुन्छ। सुनसरीको कप्तानगंजमा गएको आइतबार राति भएको घटनापछि पूर्वी तराईका विभिन्न जिल्लामा आन्दोलन र तनाव बढ़ेपछि प्रशासनले कर्फ्यू तथा निषेधाज्ञा लागू गरेका थिए। प्रशासनहरूले अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको जनाउँदै शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न निषेधाज्ञाको पालना गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्। पर्वतारोहण संचालक संघ नेपालले पाकिस्तानमा हिम पहिरोमा परेका नेपाली पर्वतारोहीको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउनका लागि तत्काल उच्च स्तरीय कूटनीतिक पहल गर्न नेपाल सरकारसँग सार्वजनिक अपील गरेको छ। संघका महासचिव ऋषि भण्डारीले जारी गर्नुभएको अपीलमा विदेशी भूमिमा विपदमा परेका नेपाली नागरिकको उद्धार र सुरक्षामा राज्यको सक्रियता तथा कूटनीतिक पहल आवश्यक रहेको उल्लेख छ। यस्तै संघले नेपालको दिगो आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्र भएको भन्दै पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने क्षमता बोकेको उल्लेख गरेको छ। संघले सरकारको समन्वय कूटनीति पहल र सक्रियता अपेक्षा अनुसार प्रभावकारी देखिन नसकेको टिप्पणी पनि गरेको छ। निजी स्तरले नेपाली उद्धार पाइलट उद्धार टोली तथा अन्य स्रोत साधन परिचालन गर्न तयारी देखाउँदा पनि आवश्यक सरकारी अनुमति र कूटनीतिक सहजीकरण समयमै हुन नसकेको भन्दै संघले यसलाई राज्य संयन्त्रको संस्थागत कमजोरीका रूपमा चित्रण गरेको छ। हिजो पाकिस्तानमा रहेको ब्रड पीक हिमालमा हिम पहिरो जाँदा कृतिमानी नेपाली पर्वतारोही निर्मल पूर्जासहित 10 जना आरोहीहरू विपत्ता भएका थिए। तीमध्ये 4 जनाको शव भेटिएको छ भने निर्मल पूर्जासहित 6 जना अझै हराइरहेका छन्। यसैबीच आज पनि विपत्ता आरोहीहरूको खोज तथा उद्धार अभियान चलिरहेको छ। ड्रोनबाट सम्भावित शव देखिएको ठाउँमा हेलिकप्टर र स्थल मार्ग दुवैबाट टोली परिचालन गरेको पाकिस्तानमा रहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार पाकिस्तानका सुरक्षा निकाय र उद्धार समन्वयकर्ताले पुष्टि भएका विवरण मात्रै नेपाली दूतावासले उपलब्ध गराउने गरेका कारण आज थप विवरणहरू आइसकेका छैनन्। नेपाल ऑयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति निकालेर बजारमा 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै आपूर्ति सहज बनाउन वितरकलाई भनेको हो। यस्तै निगमले उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक मौजदात नगर्न आग्रह गरेको छ। निगमले असार 31 गतेको निर्णय अनुसार 14.2 किलो ग्यास सिलिण्डरको बिक्री वितरण व्यवस्था मिलाएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ। बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यानकर्षण भएको पनि उल्लेख गरेको छ। निगमले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिँदै खरिदकर्ताको नाम ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न विक्रेताहरूलाई आग्रह गरेको छ। कोदो बालीको संरक्षण र प्रवर्धनका लागि आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदैछ। मन्त्री परिषदको निर्णय अनुसार हरेक वर्ष साउन 16 गते मनाइने यो दिवसको अवसरमा आज कृषि विभागले सिन्धुपाल्चोकको ठोकर्पामा विशेष कार्यक्रम आयोजन गरेको छ। स्वास्थ्यका लागि उपयोगी, थोरै मेहनतमा उत्पादन हुने र लामो समयसम्म सुरक्षित राख्न सकिने भएकाले कोदोलाई खाद्य सुरक्षा र कुपोषण न्यूनीकरणको प्रमुख आधार मानिन्छ। तर आर्थिक वर्ष 2082-83 झण्डै 61 करोड़ रूपियाँ बराबरको कोदो आयात भएको तथ्याङ्कले आन्तरिक उत्पादन बढ़ाउनु पर्ने चुनौती देखाएको छ। विज्ञहरूले सीमावर्ती क्षेत्रबाट हुने आयात रोक्दै स्थानीय बाँझो जमीनमा कोदो खेती अभियान चलाउन सरकारसँग आग्रह गरेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गरिदिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया

0: लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556493333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। उद्योग विभागले 25 करोड़ रूपियाँ भन्दा कम स्थिर पूँजी भएका उद्योगको विभिन्न सिफारिशका काम प्रदेश सरकार र प्रदेश मातहतका निकायबाट हुने स्पष्ट पारेको छ। विभागले सार्वजनिक सूचना निकालेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पूँजी 25 करोड़ रूपियाँ भन्दा कम पूँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिन, औजार, कच्चा पदार्थ सम्बन्धी कार्य प्रदेश सरकार र मातहतका निकायबाट हुने जनाएको छ। त्यसैगरी रसायन आयात तथा कच्चा पदार्थ खपतको नम्स निर्धारण लगायतका अन्य छूट सुविधा सहुलियतका सिफारिशहरू सम्बन्धित प्रदेश सरकार र त्यस अन्तर्गतका निकायबाट हुने पनि विभागले स्पष्ट पारेको छ। विभागले उद्योग दर्ता र दर्तासँग सम्बन्धित अन्य थप 7 थरीका सेवा पनि अनलाइनबाट प्रवाह गर्ने भएको छ। विभागको सूचनामा यही आउन 18 गतेदेखि औद्योगिक व्यवस्थापन सूचना प्रणालीबाट थप 7 थरीका सेवा अनलाइनमा सम्पादन हुने उल्लेख छ। विदेशको खबर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि भएको युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमाथि दुर्व्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिने बताउनु भएको छ। ती प्रदर्शनले मोदी नेतृत्वको सरकारमाथि पछिल्ला वर्ष यताकै ठूलो राजनीतिक दबाव सृजना गरेको थियो। परीक्षाको प्रश्नपत्र चुहावट सम्बन्धी विषयलाई लिएर अनलाइन समूह कक्रोच जनता पार्टी सीजेपीले नयाँ दिल्ली सहित विभिन्न शहरमा प्रदर्शन आयोजना गरेको थियो। ती प्रदर्शनहरू बेरोजगारी र सुशासन सम्बन्धी असन्तुष्टिसँग जोड़िँदै गएपछि सरकारका लागि चुनौती बनेका थिए। भारतीय संचार माध्यमका अनुसार प्रधानमन्त्रीप्रति अपमानजनक अभिव्यक्ति प्रयोग गरेको देखिने केही प्रदर्शनकारीका भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूले मोदी समर्थकको आलोचना तथा प्रहरी उजुरीको सामना गरिरहेका छन्। प्रहरीले सामाजिक सञ्जाल कम्पनी मेटा र एक्सलाई प्रधानमन्त्रीलाई लक्षित गरी बनाएको अपमानजनक तथा तोडमोड गरेका सामग्री हटाउन आग्रह गरेको जनाएको छ। मोदीले इन्स्टाग्राममा एउटा भिडियो सार्वजनिक गर्दै केही युवाले अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरेका भए पनि उनीहरूलाई माफ गर्न चाहेको बताउनु भएको छ। प्रदर्शनकारी विरूद्ध दर्ता भएका प्रहरी मुद्दाबारे बोल्दै मोदीले युवा अवस्थामा हुने गल्तीलाई कानूनी कार्यवाही भन्दा पनि मार्गदर्शन मार्फत सुधार गर्नुपर्ने बताउनुभयो। प्रदर्शनको दबावपछि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुभएको थियो। अब खेल खबर, स्पेनिस क्लब रियल मड्रिडका स्टार भिनिसियस जुनियरको भविष्य अनिलमा परेको छ। क्लबले नयाँ सम्झौताका लागि हालको प्रस्ताव नै अन्तिम भएको र यसभन्दा बढ़ी आर्थिक प्रस्ताव नबढ़ाउने स्पष्ट पारेको छ। यदि भिनिसियसले यो प्रस्ताव स्वीकार नगरे उनलाई क्लब छाड्न अनुमति दिइने जनाएको छ। अन्तर्राष्ट्रिय संचार माध्यम ईएसपीएनका अनुसार भिनिसियसको सम्झौता सकिन अब 1 वर्ष मात्र बाँकी छ। उनी विश्वकपपछि विदा सकेर पर्सीदेखि टोलीको प्री सिजन प्रशिक्षणमा फर्किनेछन्। त्यसपछि उनले रियल मड्रिडमै या नयाँ क्लब रोज्ने भन्ने निर्णय लिन सक्ने बताइएको छ। गएको सिजन प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा भिनिसियस पूर्ण रूपमा सन्तुष्ट नरहेको चर्चा छ। यही कारण पनि उनको भविष्यबारे विभिन्न अड्कलबाजीहरू भइरहेका छन्। यता इंग्लिश क्लब आर्सनलले सम्भावित ट्रान्सफरको आर्थिक पक्षबारे अध्ययन गरिरहेको भए पनि अहिलेसम्म आर्सनल र भिनिसियस बीच कुनै औपचारिक छलफल नभएको बताएको छ। सन् 2018 रियल मड्रिडमा आबद्ध भएका भिनिसियस टोलीका प्रमुख खेलाड़ी मध्येका एक हुन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो निषेधाज्ञाका आएमै। पाकिस्तानको हिमालमा बेपत्ता नेपालीको उद्धारमा कूटनीतिक पहल गर्न सरकारलाई पर्वतारोहण संचालक संघको अपील। स्रोत र जनशक्ति परिचालनको अनुमति लिन सरकारले पहल नगरेको भनाई। ग्यास आपूर्ति सहज बनाउन निगमको निर्देशन, आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध। प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिने भारतीय प्रधानमन्त्री मोदीको भनाई, युवा अवस्थामा हुने गल्तीलाई कानूनी कार्यवाही भन्दा मार्गदर्शन मार्फत सुधार गर्नुपर्नेमा जोड। र रियल मड्रिडमा भिनिसियसको भविष्य अन्यल, रकम नबढ़ाएको प्रस्ताव नस्वीकारे क्लब छाड्नुपर्ने।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
0: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
0: विशेषताहरू ₹2 करोड़सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
0: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: साली नदीको सिर,
1: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
1: शहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81, वेबसाइट झुले.com.np।
7: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
8: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
9: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
10: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ मित्र खबरमा तपाईँलाई स्वागत छ। नेपाल ऑयल निगमले टेकुमा रहेको आफ्नो कार्यालयबाट ग्यास बिक्री वितरण शुरू गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनपछि निगमले आज काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज र पारदर्शी बनाउन विशेष व्यवस्था लागू गरेको हो। निगमका अनुसार आजदेखि शुरू भएको यो सेवा बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म उपलब्ध हुनेछ। टेकुमा रहेको निगमको कार्यालयबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सगुन ग्यास तथा श्रीराम ग्यासका सिलिण्डर बिक्री वितरण गर्ने व्यवस्था मिलाएको निगमले जनाएको छ। ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र हटलाइन नम्बर 01-59-71-902 सम्पर्क गर्न निगमले उपभोक्तालाई आग्रह गरेको छ। साथै एलपी ग्यासको आयात र वितरण नियमित भइरहेकाले आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक मौजदात नगर्न निगमले अनुरोध गरेको छ। काठमाडौँ महानगरपालिका क्षेत्रभित्र दर्ता भएका झण्डै 2000 सहकारी मध्ये गएको आर्थिक वर्षमा 667 मात्र नवीकरण भएका छन्। महानगरको सहकारी विभागका अनुसार बाँकी धेरै सहकारी संस्थागत नियमन र सम्पर्क बाहिर वा निष्क्रिय रहेको देखिएको छ। महानगरले सहकारीको नियमनसँगै 1712 जना ऋणीलाई ऋण भुक्तानीका लागि सहजीकरण गरेको जनाएको छ। बचतकर्ता र सहकारी बीचको विवाद समाधानका लागि 58 सहकारीमा मेलमिलाप समेत गराएको विभागले जनाएको छ। महानगरका अनुसार 10,000 भन्दा बढ़ी बचतकर्ताले झण्डै 8.20 अर्ब रूपियाँ बचत फिर्ताको माग गर्दै उजुरी दिएका छन्। बचतकर्ताको रकम जोखिममा परेपछि 187 सहकारीलाई कार्यवाहीका लागि सिफारिश गरेको महानगरले जनाएको छ। बागमती सफाई महाअभियानको 690 हप्तामा अभियन्ताहरूले गुहेश्वरी फाँटमा रहेको बागमती नदी किनार क्षेत्र सरसफाई गरेका छन्। राष्ट्रका लागि हप्ताको 2 घण्टा स्वयंसेवा भन्ने नारासहित भइरहेको सफाई अभियानबाट आज झण्डै आधा टन नकुहिने फोहोर संकलन गरेर व्यवस्थापन गरेको अभियान कर्मी किशोर सिंह शाहीले जानकारी दिनुभयो। कार्यक्रममा बागमती नदी किनारमा विभिन्न जातका 50 बिरूवा रोप्नुका साथै गएको वर्ष रोपेका बिरूवाको गोडमेल समेत गरिएको छ। भक्तपुरको चाँगु नारायण नगरपालिका वडा नम्बर 2 दुवाकोटमा दुवाकोट तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनमा आएको छ। पालिका स्तरमै सहज, सुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याएको मेयर जीवन खत्रीले जानकारी दिनुभयो। बागमती प्रदेशका उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री सुरेश श्रेष्ठले हिजो केन्द्रको उद्घाटन गर्नुभएको हो। र विदेशमा आकर्षक रोजगारी दिलाइदिने भन्दै ठै गरेको आरोपमा प्रहरीले दुईजनालाई काठमाडौँबाट पक्राउ गरेको छ। बाह्रको जितपुर सिमरा 16 घर भई अहिले काठमाडौँको तारकेश्वर बस्दै आएका 33 वर्षका सागर उप्रेत्री र रूपन्देहीका 45 वर्षका कृष्ण कुमार उपाध्यायलाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उप्रेतीलाई टोखाबाट र उपाध्यायलाई काठमाडौँ महानगरपालिका 12 पक्राउ गरेको हो। वैदेशिक रोजगारीको प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट रकम वसुलेको आरोपमा दुवैजनालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग तहसल पठाएको प्रहरीले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो, निषेधाज्ञा कायमै। टेकुमा रहेको आयल निगमको कार्यालयबाट ग्यास बिक्री शुरू, विभिन्न ब्रान्डका सिलिण्डर उपलब्ध। र काठमाडौँ महानगरमा दर्ता भएका झण्डै 2000 सहकारी मध्ये 650 मात्रै नवीकरण। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्र्याङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: Extreme energy drink.
1: बिस्तारै बिस्तारै बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0664-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइन अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: sip on ya.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौ।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
6: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856462057 र 9840067787।
7: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् बुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज सिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98560281186 फोन 0665202993 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: California.
1: Extreme energy drink.
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्सोक लमसुङ सम्पर्क 98461 26 344 98461 26 344

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकथल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856474486।
5: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
6: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
7: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856446662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
9: सूचना, बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिमा आबद्ध सम्पूर्ण पानी महसुल बक्यौत रहेको ग्राहक उपभोक्ताहरूमा जरिवाना तथा हर्जना छूट सम्बन्धी महत्वपूर्ण सूचना। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिको मिति 2083 श्रावण 4 गते बसेको 24 मासिक बैठकको निर्णय बमोजिम यस समितिलाई महसुल बुझाउन बाँकी रहेको ग्राहकहरूलाई यही भाद्र मसान्तसम्म सम्पूर्ण बक्यौत रकम भुक्तानी गरे त्यसमा लाग्ने जरिवाना तथा हर्जना छूट दिने निर्णय भएको हुनाले समयमा नै आफ्नो बक्यौत रकम चुक्त गरी असल ग्राहकको परिचय दिनुहुन अनुरोध गर्दछौ। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समिति, बेसी सहर 8, लमजुङ।
10: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
11: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
10: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
12: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
13: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौ, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनाऊ।
14: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, इलाका कार्यालय, फुजोङ।

0: Siphonia. Extreme energy drink.
1: प्राकृतिक सौन्दर्य मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित छैटौं हामखोला झरना महोत्सव 2083 मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित छैटौं हामखोला झरना महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड़ सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ। उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न,
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न, स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन, परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न,
0: सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
1: आउनुहोस्, प्रकृतिसँग रमाऊ, संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी लागि सम्पर्क 0665909999, 98477969229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो यता कता पाइन्छ होला
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
4: एएस किचन हाउस बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856744486
1: सबैजना यस्तो मजाले हाँसेका छन् यो रबिनालाई चाहिँ के भयो
5: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
1: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
2: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ

0: ने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
6: सम्पर्क मोबाइल नम्बर 9857133775।
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
8: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
7: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
8: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
9: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जु।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मासिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मासिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
10: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: सामाजिक सञ्जाल जी छ्यानले जाँचीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिग वेबसाइट ना यूआरएल चेक लना आक्षेपक घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिम नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: Mania.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्.
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.
2: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा.
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ.
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ.
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ.
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ.
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856 46 244.
5: हेलो मर्सेङ्गे FM 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिशहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 को कर चुक्ता, आर्थिक वर्ष 83-84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। उदयपुर इकाई र दोर्दी इकाई 2083 श्रावण 15 गते, भोटवाडार इकाई 2083 श्रावण 16 गते, राइनास इकाई 2083 श्रावण 17 गते, सुन्दरबजार इकाई 2083 श्रावण 21 गते, खुदी इकाई 2083 श्रावण 22 गते, दुई पिपली इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98565248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 98412-38555, विदुर तिवारी 98565252, विवेक तिवारी 98464-34609।
3: जय श्री राम, जय श्री राम।
4: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
3: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
4: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
3: हो नि बाबु, त्यही भएर त हाम्रै देशी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
4: हो नि भाउजू।
5: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
6: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
5: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
6: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
5: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
6: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषण नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065854।
8: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
9: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
8: अब जापान ट्राई होइन स्योर गरौं।
9: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
8: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
9: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
8: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दरबजार 6, मिलन चोक।
9: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
10: ए, माइलाले ट्रेक्टरै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
11: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
12: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टिलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
10: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर 7, लमजुङ।
0: आल्मुनियमका लागि बेसिसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
13: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
0: नोट फल सिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
14: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला चिउरा कलर, अरू भन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: फ्यान्सी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: केयर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924 9850560780।
8: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
9: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
8: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
9: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
8: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
9: यस्तो विवाह स्वत बदर हुन्छ।
8: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
9: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
8: बाल विवाहका गम्भीर असरहरू,
9: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
8: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
9: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
8: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
9: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
8: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
9: के हाम्रो पहिचान यही नै हो त?
8: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
9: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
8: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
10: अनि तयो कागज केमा थियो वा?
11: झिल्काई के पर्सनल नम्बर ब्लक लैबी पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर भए अफिसरी आएर ब्लक लै र खलखाई।
10: अनि बैंगरी
11: बैंगरी चढ चाहिँ तली लगपर्दी
10: सम लगपर्दी न आफै न मोबाइल नम्बर फेर दिया बढेर ब्लक तयार विषय आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
11: सतर्क तना ठगी तब्द क्या जोगी न
12: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
13: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
3: हाम्रो शाखा बेसीसहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारीको लागि सम्पर्क 0665909999 9847279229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विशेषहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: me a extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
3: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
5: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षकको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 5903070 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटेको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सरसुँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिबन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोपाइटर दीपक पौडेल, बेसीचार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: चौधरी एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी रि विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण रि विषया ब्याङ्दे निल पर्दिमो न्यो तने सतर्क तना ठगरेक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665202209।

0: extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक छ बजेको छ.
1: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी.
2: मर्सिंग एफएम 95 मेगाहर्ट्ज.
3: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ. नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट.
4: पाकिस्तानमा गएको हिम पहिरोमा विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा सहित 6 जना नेपालीको ज्यान गयो. प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धांजलि व्यक्त. साहस र योगदानको प्रेरणादायी इतिहास जीवित रहिरहने.
3: तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो. निषेधाज्ञा कायमै तनाव र वैमनस्यताको समयमा गीत संगीत समाज जोड्ने प्रभावकारी माध्यम.
5: मातृभाषामा सद्भाव र शान्तिको अर्थपुगेका गीतहरूलाई प्रस्तुत गर्न सकिन्छ लाइभमा. यसरी चाहिँ गीत संगीतबाट पनि राष्ट्रिय एकता र यो सामाजिक दूरी बढेको बेलामा त्यसलाई छुट्याउने घटाउने काम गर्छ भन्ने मलाई लाग्छ.
4: कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन. बाध्य भएर छुट्टै भेला गर्नु परेको भनाई.
3: स्पेनमा एकैपटक झण्डै 60,000 आप्रवासी प्रवेश गरेपछि उत्पन्न तनाव शान्त हुँदै युरोपका सदस्य देशहरूबीच विवाद सृजना.
4: र रियल मड्रिडमा भिनिसियसको भविष्य अन्यल. रकम नबढ़ाएको प्रस्ताव नस्वीकारे क्लब छाड्नुपर्ने.
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त. श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो.
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि. नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ. क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ. सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ.
6: ओहो, यस्तो सुविधा रहेछ. ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ.
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट.
9: फोन 0556-94-333-493-555.
3: नेपाल दर्पणमा अब खबरको सिलसिला. पाकिस्तानको 8,047 मिटर अग्लो ब्रोड पीक आरोहणका क्रममा हिम पहिरोमा परेर विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा सहित 6 जना नेपालीको ज्यान गएको छ. बिहिबार बेलुका 6 जना नेपाली सहित 10 सदस्यीय टोली पाकिस्तान

0: ज्यान गुमाउनु भएको उल्लेख गरेको छ। विश्व पर्वतारोहण क्षेत्रले आफ्ना महान आरोही मध्ये एकलाई गुमाएको उल्लेख गर्दै कम्पनीले उहाँको साहस, विनम्रता र मानव क्षमताको सीमालाई चुनौती दिने अटल विश्वासले विश्वभर लाखौं मानिसलाई प्रेरित गरेको जनाएको छ। संसारका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिना 6 दिनमै आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका निर्मलले अतिरिक्त अक्सिजन बिना संसारका 3 सर्वोच्च हिमाल 75 दिन 21 घण्टा र 45 मिनटमा आरोहण गर्ने विश्व कीर्तिमान पनि बनाउनु भएको छ। अरू थुप्रै कीर्तिमान बनाउनु भएका निर्मल आधुनिक पर्वतारोहण इतिहासमा सबैभन्दा साहसी र कीर्तिमानी आरोहीको रूपमा चिनिनुहुन्छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको बोर्ड पीकको हिम पहिरोमा ज्यान गुमाएका निर्मल पूजा सहितका नेपाली आरोहीको निधनमा श्रद्धांजलि व्यक्त गर्नुभएको छ। फेसबुक मार्फत प्रधानमन्त्री शाहले पर्वतारोहीहरूको निधनले आरोहीको भौतिक यात्रा मात्र रोकिएको टिप्पणी गर्दै साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहने उल्लेख गर्नुभएको छ। यस्तै सम्पूर्ण दिवंगत आरोहीप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै उहाँले शोक सन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुक प्रति समवेदना व्यक्त गर्नुभएको छ।
1: सुनसरीको देवानगंज र कप्तानगंज घटनापछि तनावग्रस्त बनेका मधेस र पूर्वी तराईका जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको छ। उग्र रूपमा भइरहेका प्रदर्शनहरू रोकिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो। तनाव कम भएसँगै जिल्ला प्रशासन कार्यालयहरूले पनि कर्फ्यू खुकुलो पार्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले 10 पालिकामा लगाएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालका अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यू हटाएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न 5 भन्दा बढ़ी व्यक्ति एकै ठाउँमा भेला हुन, सभा, जुलुस, प्रदर्शन, बैठक तथा धरना गर्न निषेध गरिएको छ। यस्तै धनुषाको जनकपुर क्षेत्र र सिराहाको लहानमा पनि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ। सिराहाको गोलबजारमा भने कर्फ्यू यथावत छ। गोलबजारको अवस्थाबारे छलफलपछि थप निर्णय गर्ने प्रशासनले जनाएको छ। आपतकालीन स्थितिमा शान्ति सुरक्षा कायम गर्न जारी गरिने सबैभन्दा कड़ा आदेश कर्फ्यू हो। यसमा तोकिएको क्षेत्र र समयभित्र कोही पनि मानिस घर बाहिर निस्किन, सड़कमा हिँड्न वा गाड़ी चलाउन पाइँदैन। कर्फ्यू उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले आवश्यक अनुसार सिधै गोली हान्ने सम्मको कड़ा कानूनी अधिकार पाएका हुन्छन्। निषेधाज्ञा कर्फ्यू भन्दा अलिक खुकुलो र नियन्त्रित व्यवस्था हो। यसमा आवश्यकता काम वा तोकिएको समयमा हिडडुल गर्न छूट हुन्छ, तर धेरै मानिस भेला हुन, जुलुस निकाल्न वा विरोध प्रदर्शन गर्न पूर्ण रोक लगाइएको हुन्छ। निषेधाज्ञा उल्लंघन गर्नेलाई पक्राउ गरी जरिवाना वा केही दिन हिरासतमा राख्ने जस्ता कार्यवाही गर्ने अधिकार भए पनि गोली हान्ने अधिकार हुँदैन। सुनसरीको कप्तानगंजमा भएको आइतबार राति गएको घटनापछि पूर्वी तराईका विभिन्न जिल्लामा आन्दोलन र तनाव बढ़ेपछि प्रशासनले कर्फ्यू तथा निषेधाज्ञा लागू गरेको थियो। प्रशासनहरूले अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको जनाउँदै शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्ने निषेधाज्ञाको पालना गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्। आपसी सद्भाव बढ़ाउन गीत संगीतको भूमिका बारेको चर्चा अहिले केही बेरमा रंग दर्पणमा सुन्न सकिन्छ।
0: नेपाली कांग्रेसको संस्थापन इतरपक्षले राष्ट्रिय भेलाका लागि आयोजक समिति गठन गरेको छ। इतरपक्षको चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी इतरपक्षले भेलाका लागि आयोजक समिति गठन गरेको जानकारी दिएको हो। राष्ट्रिय भेलाका लागि गठन गरेको 551 सदस्यीय आयोजक समितिको संयोजकमा नेता शशांक कोइराला तोकिने भएको छ। इतरपक्षको राष्ट्रिय भेला यही साउन 29 गतेदेखि 31 गतेसम्म काठमाडौँमा हुनेछ। पार्टीभित्र सम्पूर्ण एकताका लागि प्रयास, धैर्यता र पहल गर्दा गर्दै पनि पदी जिम्मेवारीमा रहेका नेताहरूले सार्थक भूमिका नखेलेको इतरपक्षको आरोप छ। संयोजक कोइरालाले निकाल्नु भएको विज्ञप्तीमा पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि एवं समर्थक र शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न यो राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको उल्लेख छ। भेलामा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी सदस्यहरूलाई सहभागी हुन आह्वान गरिएको छ। 14 महाधिवेशनमा 4,743 महाधिवेशन प्रतिनिधि थिए। विशेष महाधिवेशनको कानूनी पक्ष हल भए पनि राजनीतिक रूपमा नेताहरू बीच कुरा मिलेको छैन, त्यसैले पछिल्ला दिनमा समानान्तर गतिविधि बढ़दो छ। बीपी स्मृति दिवसमा संस्थापन र इतर पक्षले बेग्ला बेग्लै कार्यक्रम गरेका थिए। विदेशमा रहनुभएका पूर्व सभापति शेरबहादुर देउवा साउनभित्र नेपाल फर्कनुहुने चर्चा छ, तर उहाँ राष्ट्रिय भेलामा सहभागी हुने नहुने भने अहिलेसम्म निश्चित भइसकेको छैन।
1: नेपाल आयल निगमले ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति निकालेर बजारमा 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन दिएको हो। यस्तै निगमले उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्रै ग्यास

0: खरीद गर्न र अनावश्यक मौजदात नगर्न आग्रह गरेको छ। निगमले असार 31 गतेको निर्णय अनुसार 14.2 किलो ग्यास सिलिण्डरको बिक्री वितरण व्यवस्था मिलाइएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ। बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यानकर्षण भएको पनि उल्लेख गरेको छ। निगमले एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित रहेको र आउँदा दिनमा पनि निरन्तर रहने जनाउँदै आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न उपभोक्तासँग आग्रह गरेको छ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पाकिस्तानमा गएको हिम पहिरोमा विश्वकृतिमानी पर्वतारोही निर्मल पूजा सहित 6 जना नेपालीको ज्यान गयो। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धांजलि व्यक्त। तराई मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी, धनुषा र सिराहामा कर्फ्यू हटाइयो। निषेधाज्ञा कायमै कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन। बाध्य भएर छुट्टै भेला गर्नु परेको जिकिर। ग्यास आपूर्ति सहज बनाउन वितरकलाई निगमको निर्देशन लगायतका खबर प्रस्तुत गरे।
0: नेपाल दर्पणमा अब बाँकी खबर। कोदो बालीको संरक्षण र प्रवर्धनका लागि आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ। मन्त्री परिषदको निर्णय अनुसार हरेक वर्ष साउन 16 गते मनाइने यो दिवसका अवसरमा आज कृषि विभागले सिन्धुपाल्चोकको ठोकर्पामा विशेष कार्यक्रम आयोजना गरेको छ। सरकारले गएको वर्षदेखि साउन 16 गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको हो। यस वर्ष कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा संवर्धन नाराका साथ दिवस मनाइएको छ। स्वास्थ्यका लागि उपयोगी, थोरै मेहनतमा उत्पादन हुने र लामो समयसम्म सुरक्षित राख्न सकिने भएकाले कोदोलाई खाद्य सुरक्षा र कुपोषण न्यूनीकरणको प्रमुख आधार मानिन्छ। तर आर्थिक वर्ष 2082-83 झण्डै 61 करोड़ रूपियाँ बराबरको कोदो आयात भएको तथ्याङ्कले आन्तरिक उत्पादन बढ़ाउनु पर्ने चुनौती देखाएको छ। कृषि विज्ञहरूले सीमावर्ती क्षेत्रबाट हुने आयात रोक्दै स्थानीय बाँझो जमीनमा कोदो खेती अभियान चलाउन सरकारसँग आग्रह गरेका छन्। कोदोको रोटी र ढिँडो मात्रै नभई अरू विभिन्न परिकार, खीर, मम, बिस्कुट, कुकिज बनाएर खान सकिने र स्वास्थ्यका लागि पनि लाभदायक रहेको नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरेले बताउनुभयो।
1: मधेश प्रदेशमा रोपाई अन्तिम चरणमा पुगेको छ। मधेश प्रदेश कृषि विकास निर्देशनालयका अनुसार अहिलेसम्म मधेश प्रदेशका 3,50,118.8 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको हो, जुन कुल रोपाई योग्य क्षेत्रफलको 91.55% हो। मध्य प्रदेशका 8 जिल्लामध्ये सिरामा सबैभन्दा बढ़ी 100% धान रोपाई सम्पन्न भएको मध्य प्रदेश कृषि विकास निर्देशनालयका बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। 70%मा 90% धान रोपाई सम्पन्न भएको छ। यस्तै धनुषामा 85%, महोत्तरीमा 74.77%, सर्लाहीमा 94%, रौतहटमा 93%, बारामा 95% र पर्सामा 91% धान रोपाई सम्पन्न भएको छ। मध्य प्रदेशमा कुल 3,82,433 हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान छ। अनुकूल वर्षा र पर्याप्त सिंचाई सुविधाका कारण यस वर्ष रोपाई सन्तोषजनक रूपमा अघि बढ़ेको अधिकृत विश्वकर्माको भनाइ छ।
0: अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैचीको माग बढ़दै जाँदा काखड़भिटा नाकाबाट हुने अलैची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गएको आर्थिक वर्ष 2082-83 अलैची निर्यातबाट 12 अर्ब 63 करोड़ 69 लाख 70 हजार हजार रूपियाँ बराबरको कारोबार भएको छ। काकडभिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 यस नाकाबाट 7,67,40,37,000 रूपियाँ बराबरको अलैची निर्यात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात कारोबार 4,96,29,33,000 रूपियाँले वृद्धि भएको हो। प्रतिशतका आधारमा अलैची निर्यात झण्डै 64.65% बढ़ेको देखिन्छ। कारोबारसँग निर्यात परिमाणमा वृद्धि भएको छ। गएको आर्थिक वर्षमा काकडभिट्टा नाकाबाट 63,85,870 किलोग्राम अलैची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 भने 42,94,550 किलो मात्रै अलैची निर्यात भएको थियो। काकडभिट्टा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत माङखल राईका अनुसार नेपाली अलैचीको अन्तर्राष्ट्रिय बजारमा माग बढ़ेसँगै निर्यात कारोबार बढ़ेको हो। नेपालको पूर्वी पहाड़ी क्षेत्रका जिल्लाहरूमा बढ़ी उत्पादन हुने अलैची प्रमुख नगदे बाली मध्ये एक हो।
1: सरकारले सहकारी ठगी सम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढ़िरहेका जिल्ला अदालतहरूमा तत्काल सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्न माग गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छुट्टै इजलासको मागसहितको प्रतिवेदन तयार पारेको हो। आज भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रतिवेदन बुझाउनु भएको हो। मन्त्रालयले समर्पित इजलास गठन गर्नुको आवश्यकता र औषधिको विषयमा कार्यदल गठन गरेर तयार पारेको प्रतिवेदन प्रधान न्यायाधीशलाई बुझाएको मन्त्रीको निजी सचिवालयले जनाएको छ। सर्वोच्च अदालतले 2082 सालको माघ 11 गते जारी गरेको निर्देशनात्मक आदेशमा सहकारी कसुर सम्बन्धी मुद्दाको चाप बढ़ी भएका जिल्ला अदालतमा आवश्यकता अनुसार समर्पित इजलास स्थापना गर्न अध्ययन गरी निष्कर्षका आधारमा कार्यान्वयन गर्न आदेश दिएपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो। कार्यदलको प्रतिवेदनमा सहकारी कसुरले सामान्य ठगीको घटनाभन्दा फरक ठूलो संख्यामा नागरिकको जीवन सम्पत्ति र देशको वित्तीय प्रणालीसँग प्रत्यक्ष सम्बन्धित सामाजिक आर्थिक अपराधको रूपमा व्याख्या गरिएको छ।
0: उद्योग विभागले 25 करोड़ रूपियाँ भन्दा कम स्थिर पूँजी भएका उद्योगको विभिन्न सिफारिशका काम प्रदेश सरकार र प्रदेश माताहतका निकायबाटै हुने स्पष्ट पारेको छ। विभागले सार्वजनिक सूचना निकालेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पूँजी 25 करोड़ रूपियाँ भन्दा कम पूँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिनरी औजार कच्चा पदार्थ सम्बन्धी कार्य प्रदेश सरकार र माताहतका निकायबाट हुने जनाएको छ। त्यसैगरी रसायन आयात तथा कच्चा पदार्थ खपतको नम्स निर्धारण लगायतका अन्य छूट सुविधा सहुलियतका सिफारिशहरू सम्बन्धित प्रदेश सरकार र सो अन्तर्गतका निकायहरूबाटै हुने पनि स्पष्ट पारेको छ। विभागले उद्योग दर्ता र दर्तासँग सम्बन्धित अन्य थप 7 थरीका सेवा पनि अनलाइन मार्फत सेवा प्रवाह गर्ने भएको छ। विभागको सूचनामा यही साउन 18 गतेदेखि औद्योगिक व्यवस्थापन सूचना प्रणालीबाट थप 7 थरीका सेवा पनि अनलाइनबाटै सम्पादन हुने उल्लेख छ।
1: नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नम्बर 6 माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। दिउँसो सुनवल 6 विशासय बस्ने 33 वर्षका मोहम्मद फिराद मियाँको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ। घर नजिकै रहेको बन्दाखोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मियाँलाई स्थानीय मेडिकलमा लगेकोमा उपचारको क्रममा ज्यान गएको हो। यसैबीच सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका एकजनाको ज्यान गएको छ। बिहान 9:30 महेन्द्रनगरमा रहेको विश्वविद्यालय केन्द्रीय क्याम्पसको 3 तले भवनको छतबाट झरेका बेदकोट नगरपालिका 4 23 वर्षीय उत्तम कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ। नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
7: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
6: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन। दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
1: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
1: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। स्पेनको उत्तरी भूभाग सेउटा क्षेत्रमा झण्डै 60,000 आप्रवासी अनधिकृत रूपमा प्रवेश गरेपछि उत्पन्न तनाव विस्तारै शान्त हुँदै गएको छ, तर यस घटनाले युरोपेली संघ यूका सदस्य देशहरूबीच भने गम्भीर राजनीतिक विवाद सृजना गरिदिएको छ। स्पेनी अधिकारीहरूका अनुसार हिजो सीमा पार गरी छिरेका धेरैजसो आप्रवासीहरू मोरक्को नै फर्काइसकिएको छ। फर्काउने प्रयासका क्रममा ज्यान गुमाउनेको संख्या 67 पुगेको स्पेनका गृहमन्त्री फर्नान्डो ग्रान्डे मार्लास्काले पुष्टि गर्नुभएको छ। स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र कोही पनि आप्रवासी युरोपेली महाद्वीपसम्म नपुगेको दावी गर्नुभएको बीबीसीले जनाएको छ। यस घटनालाई लिएर इटालीले स्पेनसँगको सीमामा दिँदै आएको सेन्जेन क्षेत्रको भिसा बिनाको आवत जावत सुविधा अस्थायी रूपमा निलम्बन गरेको छ। इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीको यो कदमलाई फिनल्याण्ड, डेनमार्क र चेक गणतन्त्रले पनि समर्थन गरेका छन्। यता स्पेनका प्रधानमन्त्री सान्चेज युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लियनलाई पत्र लेख्दै केही युरोपेली देशहरूको यो प्रतिक्रियालाई पूर्वाग्रह र राजनैतिक स्वार्थबाट प्रेरित स्वार्थी र गैर कानूनी भन्दै कड़ा आपत्ति जनाउनु भएको छ। अमेरिकाले भने यस घटनालाई स्पेनको फितलो आप्रवासन नीतिको नतिजा भनेको छ। मानव तस्करहरूले अदालतको पछिल्लो फैसलाको गलत फाइदा उठाएर यस्तो गराएको दावी गर्दै स्पेनले मोरक्कोसँगको सीमा सुरक्षा थप कड़ा बनाएको छ।
2: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि भएको युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमाथि दुर्व्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिन चाहेको बताउनु भएको छ। ती प्रदर्शनले मोदी नेतृत्वको सरकारमाथि पछिल्ला वर्षकै ठूलो राजनीतिक दबाव सृजना गरेको थियो। परीक्षाको प्रश्नपत्र चुवाड सम्बन्धी विषयलाई लिएर अनलाइन समूह ककरोच जनता पार्टी सीजेपीले नयाँ दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन आयोजना गरेको थियो। ती प्रदर्शनहरू बेरोजगारी र सुशासन सम्बन्धी असन्तुष्टि जोड़िँदै सरकारका लागि चुनौती बनेका थिए। भारतीय संचार माध्यमका अनुसार प्रधानमन्त्रीप्रति अपमानजनक अभिव्यक्ति प्रयोग गरेको देखिने केही प्रदर्शनकारीहरूका भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूले मोदी समर्थकहरूको आलोचना तथा प्रहरीको उजुरीको सामना गरिरहेका छन्। मोदीले इन्स्टाग्राममा एउटा भिडियो सार्वजनिक गर्दै केही युवाले अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरेका भए पनि उनीहरूलाई माफ दिन चाहेको र युवा अवस्थामा हुने गल्ती कानूनी कार्यवाही भन्दा पनि मार्गदर्शन मार्फत सुधार गर्नुपर्ने बताउनु भएको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। स्पेनिस क्लब रियल मड्रिडका स्टार भिनिसियस जुनियरको भविष्य अन्यलमा परेको छ। क्लबले नयाँ सम्झौताका लागि हालेको प्रस्ताव नै अन्तिम भएको र यसभन्दा बढ़ी आर्थिक प्रस्ताव नबढ़ाउने स्पष्ट पारेको छ। यदि भिनिसियसले यो प्रस्ताव स्वीकार नगरे उनलाई क्लब छान्न अनुमति दिइने जनाइएको छ। अन्तर्राष्ट्रिय संचार माध्यम ईएसपीएनका अनुसार भिनिसियसको सम्झौता सकिन अब एक वर्ष मात्र बाँकी छ। उनी विश्वकपपछि विदा सकेर पर्सीदेखि टोलीको प्री सिजन प्रशिक्षणमा फर्किन्छ। त्यसपछि उनले रियल मड्रिडमै बस्ने वा नयाँ क्लब रोज्ने भन्ने निर्णय लिन सक्ने बताइएको छ। गएको सिजन प्रशिक्षक जावी अलोन्सोको नेतृत्वमा भिनिसियस पूर्ण रूपमा सन्तुष्ट नरहेको चर्चा छ। यही कारण पनि उनको भविष्यबारे विभिन्न अंक आंकडबाजी भइरहेको छ। यता इंग्लिश क्लब आर्सेनलले सम्भावित ट्रान्सफरको आर्थिक पक्षबारे अध्ययन गरिरहेको भए पनि अहिलेसम्म आर्सेनल र भिनिसियस बीच कुनै औपचारिक छलफल नभएको बताइएको छ। सन् 2018 रियल मड्रिडमा आबद्ध भएका भिनिसियस टोलीका प्रमुख खेलाड़ी मध्ये एक हुन्।
2: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
4: आजको रंग दर्पण सामाजिक सद्भाव कायम राख्न गीत संगीतको भूमिकामा केन्द्रित छ।

नेपाली समाजमा गीत संगीतले सधैँ समाजलाई जोड्ने र सान्त्वना दिने भूमिका खेलेको छ। राणाकालदेखि प्रजातान्त्रिक आन्दोलनसम्म, सशस्त्र द्वन्द्वदेखि 2072 को भूकम्पसम्म हरेक समयमा गीत संगीतले समाजलाई जोड्ने, सान्त्वना दिने र साझा पहिचान झल्काउने काम गरेको इतिहास छ। गएको भदौको नवयुवा आन्दोलनमा पनि गीतले परिवर्तनमा ठूलो भूमिका खेल्यो, तर कतिपय अवस्थामा यही गीत संगीतको दुरूपयोग र असन्तुलित प्रयोगले विवाद पनि निम्त्याउँछ। सुनसरीमा डीजे र लाउड स्पिकरको तीव्र आवाजका कारण केही सामाजिक विवाद सिर्जना भयो, त्यसकै कारण तनावपूर्ण अवस्था बन्यो। जुन संगीत वा आवाजले विवाद जन्माएको छ, त्यसैबाट उत्पन्न आवाजलाई सही र सकारात्मक लयका माध्यमबाट मच्छर पार्न पनि सकिन्छ।

यस्तै अवस्थामा समाजलाई जोड्ने र चोट पुगेको मनलाई सान्त्वना दिने जिम्मेवारी गीत संगीतले पनि उत्तिकै बोकेको छ। विक्रम सम्वत 2045-46 नेपाल भारत व्यापार तथा पारवाहन सन्धि नवीकरण नहुँदा देशले भोगेको नाकाबन्दीको बेला चीनबाट मटीतेल र नुन आयात गर्नुपर्ने कठिन परिस्थितिमा नागरिकको मनोबल उच्च राख्न सांगीतिक अभियान नै चलाइएको थियो। अम्बर गुरूङको नेतृत्वमा पूर्वतर्फ र भक्तराज आचार्य लगायतका स्रष्टाहरूको नेतृत्वमा पश्चिमतर्फ टोली खटाई देशैभरि देशभक्तिका गीत गुन्जाइएको त्यो ऐतिहासिक अभियानले नागरिकमा उत्साह र राष्ट्रिय एकताको संचार गराएको थियो।

सुनसरीको घटनापछि संचार माध्यम र सामाजिक सञ्जालमा साम्प्रदायिक भड्काउने सामग्री फैलिन थालेपछि धेरैले सामाजिक सञ्जालको अतिरञ्जनाबाट पर्ने असरप्रति सचेत हुन आग्रह गरिरहेका छन्। यस्तो परिस्थितिमा सकारात्मक र जोड्ने सन्देश दिने सांस्कृतिक सामग्री विशिष्ट गीत संगीत झन बढ़ी अर्थपूर्ण बन्न पुगेको छ। पूर्व राजादेखि नेता कलाकार सुरक्षाकर्मी सबैबाट सामाजिक सद्भाव कायम राख्ने आवाज पनि उठिरहेको छ। समाजमा दूरी र वैमनस्यता बढ़ेको बेला मातृभाषाका गीतहरू शान्ति र सहअस्तित्वका धुनहरू तथा सामाजिक सद्भाव बोकेका सृजनाहरू प्रत्यक्ष प्रस्तुत गरिनुपर्छ किनकि शब्द सुर र तालका माध्यमबाट मानिसको भावनालाई सकारात्मक दिशातर्फ मोड्न सकिन्छ।

अहिलेको सूचना युगमा सद्भावको सन्देश छिटो र व्यापक फैलाउने काममा सामाजिक सञ्जालको भूमिका निर्णायक बनेको छ। पहिले रेडियो र टेलिभिजनमा मात्र सीमित रहने सन्देशमूलक गीत अहिले फेसबुक, युट्यूब र टिकटक मार्फत मिनटभित्रै लाखौं दर्शकसम्म पुग्न सक्छ। यही कारणले नेपाल प्रहरीले पनि आफ्ना सद्भाव सम्बन्धी सन्देशलाई गीत संगीतका सामग्री मार्फत प्रस्तुत गरिरहेको छ।

0: संसारको इतिहास निहाल्दा हरेक युग क्रान्ति र परिवर्तनमा संगीतले ठूलो भूमिका निर्वाह गरेको पाइन्छ। चाहे त्यो जनआन्दोलन होस् वा शान्ति स्थापनाको प्रयास, संगीत सधैँ अगाडि उभिएको देखिन्छ। मन शान्त बनाउने, रिस र आवेग कम गर्ने तथा मस्तिष्कलाई सन्तुलित राख्ने संगीतको यही अद्भुत क्षमताले नै अन्तत सामाजिक सद्भाव कायम गराउन मद्दत गर्छ। संगीत साधना प्रतिष्ठान नेपाल इटहरीका संस्थापक राजु केसी:
1: संगीतसँग एउटा शक्ति छ नि, एउटा भावना, राष्ट्रियता, राष्ट्रिय एकतालाई चाहिँ बोक्न सक्छ भनेर प्रत्येक राष्ट्रले राष्ट्रगान बनाएको जसरी हाम्रो नेपालमा पनि छ। संगीतले सांस्कृतिक एकतालाई चाहिँ जोड्छ। विविध भाषा समुदायको मानिस सँगै बसेर गीत संगीत सुन्दा आपसी दूरी कम हुन्छ र शब्दाव पनि त बढ्छ नि। त्यसका निमित्त शब्दाव बढाउने गीत संगीतको प्रस्तुति गर्ने, मातृभाषामा सद्भाव र शान्तिको अर्थ बोकेका गीतहरूलाई प्रस्तुत गर्न सकिन्छ लाइभमा। यसरी चाहिँ गीत संगीतबाट पनि राष्ट्रिय एकता र यो सामाजिक दूरी बढेको बेलामा त्यसलाई छुटाउने घटाउने काम गर्छ भन्ने मलाई लाग्छ।
2: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्तिम आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
0: पाकिस्तानमा गएको हिम पहिरोमा विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा सहित 6 नेपालीको ज्यान गयो। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धांजलि व्यक्त। साहस र योगदानको प्रेरणादायी इतिहास जीवित रहिरहने।
2: तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी, धनुषा र सिराहामा कर्फ्यू हटाइयो। निषेधाज्ञा कायमै तनाव र वैमनस्यताको समयमा गीत संगीत समाज जोड्ने प्रभाव।
0: कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन। बाध्य भएर छुट्टै भेला गर्नु परेको भनाई।
2: स्पेनमा एकैपटक झण्डै 60,000 आप्रवासी प्रवेश गरेपछि उत्पन्न तनाव शान्त हुँदै युरोपका सदस्य देशहरूबीच विवाद सृजना।
0: र रियल मड्रिडमा भिनिसियसको भविष्य अन्यल, रकम नबढ़ाएको प्रस्ताव नस्वीकारे क्लब छोड्नुपर्ने।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 98415414848।
8: जय श्री राम, जय श्री राम।
9: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
8: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
9: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
8: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
9: हो नि भाउजू।
10: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
11: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
10: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
11: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने,
10: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
11: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: नमस्कार, म बसन्ता रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org मा साँझ 6:35 बजेको मर्स्याङदी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा एक वर्षमा लागू पदार्थ दुर्व्यसन सम्बन्धी 8 मुद्दा दर्ता, सोही मुद्दामा पछिल्लो 6 वर्षमा 75 जनालाई कार्यवाही। गत आर्थिक वर्षमा लमजुङमा प्रदेश सरकारबाट विनियोजित बजेटको 34% रकम फिर्ता। एक वर्षको अवधिमा लमजुङका संघीय कार्यालयमा मात्र 41 करोड़ बढ़ी राजस्व संकलन, कर सेवाबाट सबैभन्दा बढ़ी राजस्व। र चलचित्र पेन्सन पट्टाको प्रचार प्रसारका लागि बीसी शर्मा पत्रकार भेटघाट, भदौ 26 गतेदेखि प्रदर्शन हुँदैछ।

0: अब समाचार विस्तारमा जिल्ला प्रहरी कार्यालय लमजुङमा गत आर्थिक वर्षमा मात्रै लागू पदार्थ दुर्व्यसन सम्बन्धी 8 मुद्दा दर्ता भएको पाइएको छ। प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागू पदार्थ प्रयोग तथा कारोबारमा संलग्नलाई नियन्त्रणमा लिई मुद्दा चलाएको हो। प्रहरी तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म 8 मुद्दा दर्ता भएकोमा सो मुद्दामा संलग्न 11 जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले अघिल्लो आर्थिक वर्षमा जिल्लामा 5 लागू औषध सम्बन्धी मुद्दामा 7 जनालाई नियन्त्रण दिएको थियो। प्रहरी तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षमा लागू औषध सम्बन्धी 12 मुद्दा दर्ता भएकोमा सो मुद्दामा संलग्न 18 जनालाई नियन्त्रणमा लिएको थियो। संख्यात्मक रूपमा विगतको तुलनामा जिल्लामा लागू औषध प्रयोग तथा कारोबार कम भएको प्रहरीको दावी छ। पछिल्ला वर्षहरूमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले गरेको सूचनामूलक कार्यक्रम र कार्यवाहीका कारण पछिल्ला वर्षहरूमा दुर्व्यसनी कम भएको प्रहरीको दावी छ। जिल्ला प्रहरी कार्यालय लमसुङको तथ्याङ्क अनुसार पछिल्लो 6 वर्षमा जिल्लामा लागू पदार्थ दुर्व्यसन सम्बन्धी 56 मुद्दामा 75 जना पक्राउ परेका छन्। प्रहरीले 2080-81 जिल्लामा 5 लागू औषध सम्बन्धी मुद्दामा 7 जनालाई नियन्त्रणमा लिएको थियो। त्यस्तै 79-80 लागू पदार्थ दुर्व्यसन र कारोबार सम्बन्धी 11 मुद्दा दर्ता भएकोमा 15 जना कार्यवाहीको दायरामा परेका थिए। 2078-79 मुद्दामा 7 जना पक्राउ परेका थिए भने आर्थिक वर्ष 77-78 9 मुद्दामा 7 जना पक्राउ परेको प्रहरीको तथ्याङ्क छ। जिल्लामा पक्राउ परेका लागू पदार्थ दुर्व्यसनी मध्ये प्राय किशोर अवस्थाका युवाहरू बढ़ी मात्रामा रहेको प्रहरीले जनाएको छ। कुलतमा रहेका साथी संगत मनोसामाजिक समस्या र पारिवारिक वातावरणले युवाहरूलाई लागू पदार्थ सेवनमा उद्दत बनाएको प्रहरी अनुसन्धानले देखाएको छ। जिल्लाको शहरी क्षेत्र मात्रै नभई ग्रामीण क्षेत्रमा समेत लागू औषध दुर्व्यसनको जोखिम बढ़दै गएको छ। दुर्व्यसन न्यूनीकरणका विषयमा प्रहरी र प्रशासन मात्र जिम्मेवार नभई आम नागरिक समाज र विशेष गरी अभिभावक समेत सचेत हुनुपर्ने लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतको भनाइ छ। आर्थिक वर्ष 2082-83 गण्डकी प्रदेश सरकारबाट लमसुङमा विनियोजित बजेट मध्ये 34% रकम फिर्ता भएको छ। प्रदेश सरकार अन्तर्गत जिल्लाका विभिन्न सरकारी निकायमा विनियोजित बजेट मध्ये 34.65% रकम फिर्ता भएको हो। गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट जिल्लाका 2 स्थानीय तहसहित प्रदेश सरकार मातहतका कार्यहरूमा चालू र पुँजीगत गरी 2,05,41,81,223 रूपियाँ आएको थियो। सो मध्ये 1,24,22,57,787.86 रूपियाँ मात्रै खर्च भएको हो। कुल विनियोजित बजेट मध्ये 71,19,23,435.14 रूपियाँ खर्च हुन नसकी फिर्ता भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय लमसुङका अनुसार गत आर्थिक वर्षमा प्रदेश सरकारबाट जिल्लाका निकायमा चालूतर्फ 63,37,13,223 रूपियाँ बजेट आएको थियो भने पुँजीगततर्फ 1,42,04,68,000 रूपियाँ आएको थियो। चालूतर्फ मात्रै गत आर्थिक वर्षमा 41,27,28,811.31 रूपियाँ खर्च भएको छ भने पुँजीगततर्फ 92,95,28,976.55 रूपियाँ खर्च भएको छ। कोलिनिकाको आर्थिक विवरण अनुसार गत आर्थिक वर्षमा प्रदेश सरकारबाट विनियोजित चालूतर्फको बजेट 65.12% खर्च भएको छ। पुँजीगततर्फ 65.43% खर्च भएको छ। यसैगरी गत आर्थिक वर्षमै जिल्लाका प्राय सबै कार्यालयहरूमा आर्थिक वर्षको अन्तिम महिनामा अधिक खर्च गरिएको पाइएको छ। गत असार महिनामा मात्रै चालूतर्फ 8,05,41,25,591.34 रूपियाँ खर्च भएको छ भने पुँजीगततर्फ 1 महिनाको अवधिमा 32,23,14,718.34 रूपियाँ खर्च भएको पाइएको छ। जिल्लामा गत आर्थिक वर्षमा रकमको आधारमा सबैभन्दा धेरै रकम पूर्वाधार विकास कार्यालयमा आएकोमा पूर्वाधार विकास कार्यालयको खर्च पनि धेरै देखिएको छ। पूर्वाधार विकास कार्यालयले मात्रै गत आर्थिक वर्षमा 68,44,17,512.69 रूपियाँ रकम खर्च गरेको कार्यालयको तथ्याङ्क छ। माछे कुरूङ फिल्म्स पालीको प्रस्तुति नेपाली चलचित्र पेन्सन पट्टा आगामी भदौ 26 गतेदेखि लमजुङ सहित देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्रको प्रचार प्रसार तथा जानकारी दिने उद्देश्यले लमजुङको बेसी शर्मा पत्रकार भेटघाट कार्यक्रम भएको छ। कार्यक्रममा चलचित्रका कथा तथा चलचित्रका कथा लेखक तथा निर्देशक महर्षि गुरूङले चलचित्रबारे जानकारी दिनुभयो। उहाँले भूतपूर्व सैनिक परिवारको यथार्थ जीवन, संघर्ष र पारिवारिक सम्बन्धलाई चलचित्रमा प्रस्तुत गरिएको बताउनुभयो। कार्यक्रममा प्रडक्शन म्यानेजर डीबी गुरूङ, कलाकार मनिका गुरूङ, गुरूङ चलचित्रका नायक विष्णु गुरूङ तथा जिल्लाका संचारकर्मीहरूको उपस्थिति रहेको थियो। पत्रकार भेटघाटमा निर्देशक महर्षि गुरूङले भदौ 26 गतेदेखि विशेषल स्थित अन्नपूर्ण चलचित्र मन्दिर सहित देशभर चलचित्र प्रदर्शन हुने जानकारी दिँदै चलचित्र हेरेर साथ दिन र दर्शकलाई आफ्नो प्रतिक्रिया दिन पनि आग्रह गर्नुभयो। उहाँका अनुसार करिब 2 करोड़को लागतमा चलचित्र पेन्सन पट्टा निर्माण भएको हो। चलचित्रमा चर्चित कलाकार दयाहेङ राई, गौमाया गुरूङ, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ। पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण पत्रकार आश गुरूङले गर्नुभएको थियो। तपाई अहिले सुन्दै हुनुहुन्छ वर्षाङ २ समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
2: बाल विवाह, आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 को कर चुक्ता, आर्थिक वर्ष 83-84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। उदयपुर इकाई र दोर्दी इकाई 2083 श्रावण 15 गते, भोटवाडा इकाई 2083 श्रावण 16 गते, राईनास इकाई 2083 श्रावण 17 गते, सुन्दरबजार इकाई 2083 श्रावण 21 गते, खुदी इकाई 2083 श्रावण 22 गते, दुई पिपली इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98560-45248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 98412-38555, विदुर तिवारी 98560-45252, विवेक तिवारी 98466-34609।

0: भूयाँ राजस्व बुझाएको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले 22,33,026.98 रूपियाँ राजस्व बुझाएको छ। जिल्ला गुलाकारले लमसुङले 8,26,327 रूपियाँ संघ सरकारलाई बुझाएको छ भने डुमरी विशेषर सामी सड़क योजनाले 6,97,848 रूपियाँ राजस्व बुझाएको छ। लमसुङमा रहेको नेपाली सेनाको चण्डी प्रसाद गणले 2,31,020 रूपियाँ, जिल्ला निर्वाचन कार्यालय लमसुङले 1,00,000 रूपियाँ, मालपोत कार्यालयले 50,000, जिल्ला समन्वय समिति लमसुङबाट 29,700 रूपियाँ, कार्यक्रम कार्मिन इकाई लमसुङबाट 8,466 रूपियाँ राजस्व संघ सरकारमा गएको छ। जिल्लाका तीनवटा स्थानीय तहबाट पनि संघ सरकारमा राजस्व गएको छ। सोमध्ये मध्य नेपाल नगरपालिकाबाट संघ सरकारलाई 9,94,837 रूपियाँ, दुधपोखरी गाउँपालिकाबाट 7,03,313 रूपियाँ 64 पैसा र मर्स्याङदी गाउँपालिकाबाट 5,50,565 रूपियाँ 54 पैसा संघ सरकारमा राजस्व बुझाएको कोलेनिका लमसुङले जनाएको छ। हरेक वर्ष अगस्तको पहिलो हप्तामा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि शुरू भएको छ। यस वर्ष जीवनको दिगो शुरूआतका लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ़ बनाऊ नाराका साथ स्तनपान सप्ताह मनाइँदैछ। अभियानले स्तनपान प्रवर्धनका लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय कार्यस्थल तथा सरकारी नीति मार्फत सहयोग गर्नुपर्ने जोड़ दिएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ, राष्ट्र संघीय बालकोष युनिसेफ, विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संस्थाको सहयोगमा आजदेखि एक हप्तासम्म विभिन्न कार्यक्रम गरी मनाइँदैछ। स्तनपान शिशुको स्वास्थ्य संरक्षण गर्ने सबैभन्दा सरल र प्रभावकारी उपाय मध्ये एक हो। यसले शिशुलाई आवश्यक पोषण प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने, गम्भीर रोगबाट जोगाउने तथा मस्तिष्कको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न अध्ययनहरूले पुष्टि गरेको छ। स्तनपानले आमाको स्वास्थ्यमा पनि महत्वपूर्ण लाभ पुर्याउने डब्ल्यूएचओले जनाएको छ। नियमित स्तनपानले स्तन तथा डिम्बाशयको क्यान्सर र टाइप 2 मधुमेह जस्ता नसर्ने रोगको जोखिम घटाउन सहयोग पुग्ने उल्लेख गरिएको छ। सन् 2012 करिब 37% रहेको जन्मदेखि 6 महिनासम्मको पूर्ण स्तनपानको दर अहिले सुधार भई 47% भन्दा माथि पुगेको छ। यसै गरी नेपालमा 2 वर्षसम्म स्तनपान गराउने आमाहरूको संख्या 50% पुगेको छ। 2 वर्षसम्म स्तनपान गराइने आमाको संख्या पछिल्लो 5 वर्षमा 38% बढ़ेर 50% पुगेको हो। यी उपलब्धिले आमा र परिवारलाई लक्षित नीति तथा कार्यक्रममा गरिएको लगानी प्रभावकारी भएको देखाएको डब्ल्यूएचओ र युनिसेफले जनाएका छन्। विश्व प्रसिद्ध पर्वतारोही निर्मल पूर्जा निम्साईको निधन भएको छ। पाकिस्तानको ब्रडपिक हिमालको हिम पहिरोमा परेर उहाँको निधन भएको पूर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपर्टले जनाएको छ। बिहिबार बेलुका निर्मलसहित 6 जना नेपाली सहित 10 सदस्यीय टोली पाकिस्तानको 8,047 मीटर अग्लो ब्रोडपिक आरोहणका क्रममा हिम पहिरोमा परेको थियो। 10 जना मध्ये 4 जनाको शव हिजो नै फेला परेको थियो। इलाइट एक्सपर्टले आज सामाजिक सञ्जालमा शोक वक्तव्य जारी गर्दै गहिरो दुःख र अपार पीड़ाका साथ ब्रोडपिकमा गएको हिम पहिरोपछि निर्मल निम्साई पूर्जाको दुःखद रूपमा ध्यान गएको पुष्टि गर्दछौं भनेको छ। साथै दुर्घटनामा अभियानका अरू सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ। विश्व पर्वतारोहण क्षेत्रको महान आरोहीहरूमध्ये एकलाई गुमाएको उल्लेख गर्दै कम्पनीले उहाँको साहस, विनम्रता र मानव क्षमताको सीमालाई चुनौती दिने अटल विश्वासले विश्वभर लाखौं मानिसलाई प्रेरित गरेको जनाएको छ। नेपाल आयल निगमले ग्यास उद्योगीहरूलाई आपूर्तिको सहज बनाउन निर्देशन दिएको छ। निगमले शनिबार विज्ञप्ति जारी गरेर ग्यास उद्योगीहरूलाई बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध गरेको हो। 14.2 केजीको ग्यास सिलिण्डरको बिक्री वितरणको शुरूआत पश्चात बजारमा ग्यास अभाव भन्ने उपभोक्ता वर्गबाट गुनासो आइरहेकाले सम्पूर्ण ग्यास उद्योगीहरूले बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध छ विज्ञप्तिमा भनिएको छ। आयल निगमले विक्रेताहरूलाई घरायसी प्रयोजनका उपभोक्ताहरूलाई प्राथमिकतामा राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको रेकर्ड राखेर व्यवस्थित रूपमा ग्यासको बिक्री वितरण गर्न पनि अनुरोध गरेको छ। आयल निगमले ग्यास नपाएको अवस्थामा हटलाइन नम्बर 01-597-1902 कार्यालय समयभित्र सम्पर्क गर्न पनि भनेको छ।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद

0: बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मनीलाल विश्वकर्मा।
1: लमजुङमा एक वर्षको अवधिमा लागू पदार्थ दुर्व्यसन सम्बन्धी 8 मुद्दा दर्ता, सोही मुद्दामा पछिल्लो 6 वर्षमा 75 जनालाई कार्यवाही। आर्थिक वर्ष 2082-83 लमजुङमा प्रदेश सरकारबाट विनियोजित बजेटको 34% रकम फिर्ता। गत आर्थिक वर्षमा लमजुङका संघीय कार्यालयमा मात्र 41 करोड़ बढ़ी राजस्व संकलन। कर सेवाबाट सबैभन्दा बढ़ी राजस्व संकलन। र चलचित्र पेन्सन पट्टाको प्रचार प्रसारका लागि बेसी शहरमा पत्रकार भेटघाट, भदौ 26 गतेदेखि प्रदर्शन हुँदै। साँझ 6:35 बजेको मर्स्याङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट बीएफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि लो अब दुलाले दुलाले सिन्दुर हाल्ने
2: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: अंगुठीलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9857133375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: सामाजिक सञ्जाल जी छ्यानले जाँची मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्खलैदी भिसा ब्याङ्गरी यही मरी तुरन्त खबर लना
5: सतर्क तन ठगे तब त क्या जोगिना
6: सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
8: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
9: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
8: यसलाई शोक नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
9: ए हो र?
8: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
9: बाप्रे, यति धेरै जोखिम?
8: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
10: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हरावरा।
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
5: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
5: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856426244।
6: हेलो, म सङ्गीत FM 95 मेगाहर्ज

0: घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942। हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
7: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 कर चुक्ता, आर्थिक वर्ष 83-84 मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। उदयपुर इकाई र दोर्दी इकाई 2083 श्रावण 15 गते, भोटवाडा इकाई 2083 श्रावण 16 गते, राइनास इकाई 2083 श्रावण 17 गते, सुन्दरबजार इकाई 2083 श्रावण 21 गते, खुदी इकाई 2083 श्रावण 22 गते, दुईपिपली इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9856045248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 9842385555, विदुर तिवारी 9856045252, विवेक तिवारी 9846634609।

0: Bunny, extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019, 0665-2370 वा 590-370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएनबाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। ब्रोड पीकमा पहिरोमा निर्मल पूर्जा सहित छ नेपाली आरोहीको दुखद निधन। सामाजिक सद्भाव बिथोल्ने प्रयास आरोपमा पर्साबाट चारजना पक्राउ। बारा र धनुषामा सद्भाव र्याली, सामाजिक एकता कायम राख्न आग्रह।
1: जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य छ। आज हामीले चाहिँ सर्वपक्षीय सर्वदलीय सद्भाव र्याली पनि हामीले चाहिँ सञ्चालन गर्यौं।
0: शिक्षा र स्वास्थ्य क्षेत्रमा उजुरीको चाङ। राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमै 372 गुनासा। एलपी ग्यासको सहज आपूर्तिका लागि वितरकलाई निगमको निर्देशन।
2: ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन, ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ।
0: सहकारी ठगी मुद्दाका लागि समर्पित इजलास गठन गर्न आवश्यक रहेको मन्त्रीको भनाई। अन्तर्राष्ट्रिय बजार बढ्दा अलैची निर्यातमा 64% वृद्धि। नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुलले फेरियो गुल्मीको यात्रा।
3: पुलले गर्दाखेरि यो बाटोसित जोडिएपछि हामी नजिक भइयो। अब पानी परे पनि बाटो बिग्रिए पनि यहाँ हाइवेमा आएपछि हामी तम्गास जानलाई, पाल्पा जान, बुटोल जान, जहाँ जान नि सक्थ्यो।
0: र नेपालले सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनशीप 2026 खेल्न नपाउने। एसियाली खेलकुदमा नलैजाने भएपछि ई स्पोर्ट्सका खेलाड़ीद्वारा विरोध। सम्बन्धित निकायको जवाफ माग।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: पछिल्लो समय एलपी ग्यास अभावको गुनासो बढ़ेपछि आयल निगमले आपूर्ति सहज बनाउन आवश्यक कदम चालेको जनाएको छ। निगमले अभाव नरहेको दावी गरे पनि बजारमा सहज उपलब्धता सुनिश्चित गर्नु मुख्य चुनौती बनेको छ। अत्यावश्यक वस्तुको वितरणमा पारदर्शिता, समान पहुँच र प्रभावकारी अनुगमन आवश्यक छ। उपभोक्ताले पनि आवश्यकता अनुसार मात्रै खरिद गरी कृत्रिम अभाव रोक्न सहयोग गर्नुपर्छ। ग्यास जस्तो दैनिक जीवनसँग जोड़िएको वस्तुको निर्वाध आपूर्ति राज्यको प्राथमिक जिम्मेवारी हो। अब खबर सन्तोषी रावलबाट।
5: पाकिस्तानको ब्रोड पीक हिमालमा आएको हिम पहिरोमा परि विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा निम्स दाई सहित 6 नेपाली आरोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा निर्मल पूर्जाका साथै पूर्व बहादुर गुरूङ, निमा शेर्पा, किलिपेम्बा शेर्पा, ग्यालु शेर्पा र नेवाङ तिन्दु शेर्पा रहेका छन्। 10 सदस्यीय आरोही टोली मध्ये 6 नेपाली र 4 विदेशी नागरिक थिए। अस्ति बिहिबारदेखि सम्पर्कविहीन भएका उहाँहरूको मृत्यु भएको पुष्टि आज भएको हो। पूर्जा संस्था रहेको आरोहण कम्पनी इलाइट एक्सपर्टले आज एक फेसबुक पोस्ट मार्फत यस हृदय विचारक खबरको आधिकारिक पुष्टि गरेको हो। यस घटनाले नेपाली पर्वतारोहण क्षेत्रलाई ठूलो क्षति पुगेको छ। साहसिक आरोहणका लागि विश्वभर परिचित निर्मल पूर्जाको निधनले नेपाल मात्र होइन अन्तर्राष्ट्रिय पर्वत रोहण समुदायलाई पनि स्तब्ध बनाएको छ। उहाँहरूको मृत्युप्रति प्रधानमन्त्री बालिन शाहले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आरोहीप्रति श्रद्धांजलि अर्पण गर्नुभएको छ। सामाजिक सद्भाव खलबलाउने गतिविधिमा संलग्न रहेको आरोपमा पर्साबाट 4 पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरूलाई वीरगंज महानगरपालिका 11 रानीघाटबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूले नगर क्षेत्रमा टायर बालेर सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सबै पक्षलाई साम्प्रदायिक सद्भाव बिग्रिने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गर्दै कानून विपरीतका कार्यमा संलग्न भए कड़ा कार्यवाही गरिने चेतावनी दिएको छ। यसैबीच जिल्ला प्रहरी कार्यालयले बालबालिका सम्बन्धी ऐन 2075 अनुसार बालबालिकालाई हड़ताल, बन्द, धरना र जुलुस जस्ता गतिविधिमा सहभागी गराउन नपाइने कानूनी व्यवस्थापूर्ण रूपमा पालना गर्न पनि सबैमा अनुरोध गरेको छ। यसैबीच हिन्दू, मुस्लिम तथा अन्य धर्मका समुदायका अगुवाहरूको सहभागितामा आज बारा र धनुषामा सद्भाव र्याली निकालिएको छ। बाराका प्रमुख जिल्ला अधिकारी धर्मी इन्द्र कुमार मिश्रले मधेसका अन्य जिल्लाको प्रभाव बारामा पर्न नदिन प्रशासनले व्यक्तिगत तथा संस्थागत रूपमा निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले आजको सद्भाव र्यालीले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको पनि उल्लेख गर्नुभयो।
1: जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य छ। आज हामीले चाहिँ सर्वपक्षीय सर्वदलीय सद्भाव र्याली पनि हामीले चाहिँ सञ्चालन गर्यौं। हिजो मात्रै हामी सर्वपक्षीय सर्वदलीय बैठक राख्दाखेरि सबै एउटा चाहिँ के सुझाव आयो भन्दा यो सद्भाव र्याली गर्न उपयुक्त हुन्छ, हाम्रो जिल्लामा यद्यपि त्यस्तो खालको कुनै घटनाहरू नदेखिए पनि एउटा सन्देश दिन आवश्यक छ भन्ने खालको, यो जिल्लाको लागि मात्रै होइन अन्य जिल्लाहरूको लागि पनि एउटा सन्देश हुन्छ र राम्रो सन्देश जान्छ भन्ने सुझावको आधारमा चाहिँ आज हामीले सद्भाव र्याली गरेका थियौँ। शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको छ र सबै पक्षको सबै धर्मका सबै वर्गका व्यक्तिहरूको सहभागिता थियो र राम्रैसँग त्यो सम्पन्न भएको चाहिँ मैले अवगत गराएँ।
5: सिराहाको गोलबजार नगरपालिकाको बजार क्षेत्रमा जारी कर्फ्यू आज दुई घण्टाका लागि खुकुलो गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिराहाका अनुसार सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्री खरिद तथा व्यवस्थापनमा सहज बनाउन दिउँसो तीन बजेदेखि पाँच बजेसम्म कर्फ्यू खुकुलो गरिएको हो। कर्फ्यू खुकुलो भएको समयमा पनि पाँचजना भन्दा बढ़ीको समूहमा भेला नहुन प्रशासनले आग्रह गरेको छ। सुरक्षा अवस्था सामान्य नभए पनि जारी निर्देशनको पूर्ण पालना गर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ। नेपाल आयल निगमले बजारमा एलपी ग्यासको आपूर्ति सहज बनाउन ग्यास वितरकलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति जारी गर्दै 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ। निगमका अनुसार 31 गतेको निर्णय अनुसार नियमित रूपमा दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको छ। उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा मौजात नगर्न पनि निगमले आग्रह गरेको छ। करेन्सी उपभोक्तालाई प्राथमिकता दिँदै खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा ग्यास बिक्री वितरण गर्न विक्रेतालाई निर्देशन दिएको छ। काठमाडौँ उपत्यकामा ग्यासको बढ़दो मागलाई ध्यानमा राख्दै निगमले आजदेखि टेकु स्थित कार्यालयबाट समेत ग्यास बिक्री वितरण शुरू गरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले सीआईएनसँग बताउनुभयो।
2: यो अभाव भत्ताए पनि यो अभाव चाहिँ होइन, ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन, ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ। समस्याको लागि जससँग एउटा मात्रै सिलिन्डर निम्नवर्गीय अथवा विद्यार्थी वर्गलाई जसको एउटा सिलिन्डर छ उहाँहरूको सिलिन्डर सकिँदाखेरि बजारमा जाँदाखेरि चाहिँ तत्काल ग्यास नपाइने जुन अवस्था देखियो त्यसलाई समाधान गर्नको लागि चाहिँ काठमाडौँ उपत्यकामा चाहिँ जुन भनौँ न तीन चारवटा ब्रान्डको ग्यास चाहिँ तत्कालै नपाइने जुन समस्या देखिएको छ त्यसको लागि चाहिँ निगमको टेकु स्थित कार्यालयमा सम्बन्धित उद्योगले नै काउन्टर राखेर त्यहाँबाट बिक्री वितरण गर्ने र हामीले पनि निर्देशन के गरेका छौँ भने सम्बन्धित उद्योग र विक्रेताहरूलाई सकेसम्म एकदमै बिदाको दिन होस्, जुनसुकै दिन होस्, बजारमा चाहिँ जुन नियमित आपूर्ति छ त्यो आपूर्ति गर्नलाई निर्देशन दिएका छौँ।
5: निगमले बजारमा खाना पकाउने एलपी ग्यास नपाएको खण्डमा तत्काल निगमको हटलाइन नम्बरमा सम्पर्क गर्न उपभोक्ताहरूलाई आग्रह गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी ठगी सम्बन्धी मुद्दा छिटो टुंगो लगाउन समर्पित इजलास गठन गर्न आवश्यक रहेको बताउनु भएको छ। मन्त्री रावलले प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई मन्त्रालयले तयार पारेको प्रतिवेदन बुझाउँदै सहकारी कसुर हेर्न छिट्टै इजलास गठनको आवश्यकता र औचित्यबारे जानकारी गराउनु भएको हो। मन्त्रालयका अनुसार सहकारी ठगी सम्बन्धी मुद्दाको चाप बढ़िरहेका जिल्ला अदालतमा तत्काल सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। राष्ट्रिय सतर्कता केन्द्रमा आर्थिक वर्ष 2082-83 शिक्षा र स्वास्थ्य क्षेत्र संघ सम्बन्धित 372 उजुरी दर्ता भएका छन्। केन्द्रका अनुसार शिक्षा क्षेत्रका 192 र स्वास्थ्य क्षेत्रका 180 उजुरी परेका हुन्। तीमध्ये शिक्षा क्षेत्रका 103 र स्वास्थ्य क्षेत्रका 147 उजुरी फर्चुट भइसकेको छन् भने बाँकी उजुरीमाथि प्रक्रिया जारी छ। स्वास्थ्य क्षेत्रमा उपकरण खरिदमा पारदर्शिता नअपनाइएको कर्मचारीहरूलाई पद अनुसार जिम्मेवारी नदिएको विशेषज्ञ चिकित्सक समयमै अस्पताल नपुग्ने तथा नियुक्ति प्रक्रियामा अनियमितता भएका विषयमा बढ़ी उजुरी परेका छन्। त्यसै गरी शिक्षा क्षेत्रमा बढ़ुवा प्रक्रिया शिक्षक सरूवा अन्तरप्रदेश सरूवामा चलखेल अध्ययन विदापछि नफर्कने प्राध्यापक तथा परीक्षा व्यवस्थापनमा लापरवाही जस्ता विषयमा उजुरी दर्ता भएका छन्। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैचीको माग बढ़दै जाँदा काँकरभिट्टा नाकाबाट हुने अलैची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्ष 2082-83 अलैची निर्यातबाट 12,62,69,70,00,000 रूपियाँ बराबरको कारोबार भएको छ। काँकरभिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 यस नाकाबाट 7 अर्ब 67,40,37,000 रूपियाँ बराबरको अलैची निर्यात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात कारोबार 4,96,29,33,000 रूपियाँले वृद्धि भएको हो। प्रतिशतका आधारमा अलैची निर्यात करिब 64.65% बढ़ेको देखिन्छ। कारोबारसँगै निर्यात परिणाममा वृद्धि भएको मेची भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी माङ्कल राईले बताउनुभयो।
1: यो वर्ष चाहिँ मेची भन्सार कार्यालयबाट करिब 12,62,69,00,000 अलैची चाहिँ भारत लगायत तेस्रो मुलुकमा चाहिँ निर्यात भएको छ। तुलनात्मक हिसाबले चाहिँ लास्ट इयर भन्दा यो आवामा चाहिँ अलैचीको निर्यात चाहिँ बढेको हो र यो आवामा चाहिँ हजुरको अलैचीको मूल्य पनि वृद्धि भएको देखिन्छ। यो हिसाबले हेर्दाखेरि नेपालमा अलैचीको चाहिँ सम्भावना उत्तिकै राम्रो देखिन्छ। यसको चाहिँ कृषि क्षेत्रमा यसलाई विस्तार गर्दै लाने हो भने नेपालका कृषक अलैची कृषकहरूको चाहिँ जीवनस्तर अझै उक्सिने त्यसै गरेर निर्यात मार्फत देशको अर्थतन्त्र पनि मजबुत हुने देखिन्छ।
5: गत आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट 63,85,870 किलोग्राम अलैची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 भने 42,94,550 किलोग्राम मात्रै अलैची निर्यात भएको थियो। साझा खबरमा अब खेल खबर। दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनशीप 2026 नेपाल सहभागी नहुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले आज सार्वजनिक गरेको प्रतियोगिताको समूह विभाजन ड्रमा नेपाललाई समावेश छैन। आगामी नोभेम्बर 4-17 बंगलादेशमा आयोजना हुने तय भएको यस प्रतियोगिताबाट नेपाल बाहिरिनुको मुख्य कारण विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा अखिल नेपाल फुटबल संघ इन्फामाथि गरिएको निलम्बन हो। फिफाले गत जून 25 इन्फालाई निलम्बन गरेको थियो। फिफाको निलम्बन कायम रहेका कारण नेपाल कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन अयोग्य भएको हो। छनौट भए पनि सरकारले आसन्न एसियाली खेलकुदमा नलैजाने भनेपछि यी स्पोर्ट्सका खेलाड़ीले विरोध गरेका छन्। गत जूनमा भियतनाममा भएको छनौटमा नेपाली टीमले 7 वरियता हासिल गरेर 20 एसियाली खेलकुदमा स्थान बनाएको थियो।
0: गुल्मीको भड्कुवामा नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा
6: सर भाषा अब हामीलाई बजार जान परे पनि 10 बजे रेडी हुन पर्थ्यो अनि काम नभए पनि हतार हतार जानु पर्थ्यो अनि अलि पुल भएपछि ढुक्क पारी गएपछि गाडी पाइन्छ भन्ने छ।
0: पुल बनेपछि विद्यार्थीदेखि व्यवसायीसम्मलाई सहज रिपोर्ट सँगै लस्के गीतले जोगाइरहेको मौलिक संस्कृति शनिवार विशेष लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
8: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
9: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
7: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
8: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
10: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। गुल्मुको रूरू क्षेत्र गाउँपालिका एक र तीन जोड्ने नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा आएको छ। 525.1 मिटर लम्बाईको यो पुल बनेपछि खोला वारपार गर्ने मात्र होइन वर्षौंदेखिको कठिन यात्रालाई छोट्याउने माध्यम बनेको छ। पुल सञ्चालनमा आएपछि विद्यार्थीको पढ़ाई, स्थानीयको आवत जावत, बजार पहुँच र भविष्यको पर्यटन सम्भावना समेत नयाँ ढंगले खुल्न थालेको छ।
12: गुल्मीको रूरू क्षेत्र गाउँपालिका वडा नम्बर 3 भड्कुवाकी सावित्र थापाको दैनिकी हिजो आज सहज भएको छ। झोलुङ्गे पुल सञ्चालनमा आएपछि उहाँलाई सजिलो भएको हो। निर्माण अघि सामान्य कामका लागि पनि घण्टौ हिँड्नु पर्ने बाध्यता थियो। अहिले केही मिनटमै वारपार गर्न सकिने भएकोले दैनिक जीवन सहज भएको उहाँ बताउनुहुन्छ।
6: सहज भाषा अब हामीलाई बजार जान परे पनि 10 बजे रेडी हुन पर्थ्यो अनि काम नभ्या पनि हतार हतार जान पर्थ्यो अनि पुल भएपछि ढुक्क पारी गएपछि गाडी पाइन्छ भन्ने गएर काम नभए पनि 4 बजेसम्म बसिराख्नु पर्थ्यो गाडी कुरेर अनि अहिले त गाडी जा जति भेट जहाँ भेट्यो आउनु पाइयो ठिकै भयो।
12: रूरू क्षेत्र गाउँपालिका वडा नम्बर 1 र 3 जोड्ने नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा आएको हो। यसले स्थानीय सँगै विद्यार्थीका लागि समेत पढ़ाई सहज बनाएको छ। भड्कुवाका विद्यार्थी अध्ययन गर्ने रिडी माध्यमिक विद्यालयले सवारी सुविधा सञ्चालन गरे पनि गाउँसम्म सड़कको सहज पहुँच थिएन। पुल पछि उनीहरू फलाटेबाट सिधै गाडी चढेर विद्यालय जान थालेका छन्। यसले पढ़ाई छुट्ने समस्या पनि हटेको अभिभावक चम्फा थापा बताउनुहुन्छ।
13: अहिले भने यो पुलको यो जोडीदेखिबाट विद्यार्थीलाई गाडी पारी लिन आउँछ है। अहिले यो यहाँ बाटो बन्द पनि भयो के रे, अब यहाँ पहिरो गएर नि बिगारी धेरै जस्तो यो बाटो अब यति बाटो बिग्री पनि नहिँड्ने गर्दाखेरि अहिले धेरै जसो पारी गाडीमा चढ्ने उहाँबाट जाने गर्नुहुन्छ।
12: पुलले करिब 1.5 घण्टाको पैदल यात्रा अब 10 मिनटमै सीमित गराइदिएको छ। पालिका केन्द्र तमघास, पाल्पा र बुटवल जस्ता स्थानसम्म पुग्न सहज भएपछि स्थानीयको आर्थिक तथा सामाजिक गतिविधिमा पनि सकारात्मक परिवर्तन आउन थालेको स्थानीय मीना भट्टराई र कमला भट्टराईको अनुभव छ।
3: हामी अब हाइवेबाट धेरै विकटमा थियौं, अहिले नभए जस्तो लाग्यो कि यहाँ पुल त रहेछ, हाइवेमा छिटो आइने गयो, नभए यो भड्कुवा वरिपरि खोलाले काटेको टापु जस्तो गाउँ थियो। यो पुलले गर्दाखेरि यो बाटोसित जोडिएपछि हामी नजिक भयो, अब पानी परे पनि बाटो बिग्रिए पनि यहाँ हाइवेमा आएपछि हामी तमघास जानलाई, पाल्पा जान, बुटोल जान, जहाँ जान नि सक्थ्यो।
14: एकदम सुविधा भयो हामीलाई, अब दिनभरि रेडी गए पनि दिनभरि गाडी कुरेर रेडी बस्न पर्ने, त्यो बाटो छुट भयो, यहाँ माथि आएर गाडीमा आएर छोटो बाटो छिटो सस्तो एकदम सुविधा।
12: स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय बुटवल मार्फत भीम शिखर हीरा कन्स्ट्रक्सन प्रणालीले 2082 असार 19 गते पुल निर्माणको सम्झौता गरेको थियो। यसको कुल लागत 8,85,34,000 रूपियाँ रहेको छ। हालसम्म पुलको करिब 91% काम सम्पन्न भइसकेकोले सञ्चालनमा ल्याइएको छ। रूरू क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु गेवाली,
15: यो पुलले भड्का र हाइवेलाई जोड्ने, मुख्य त हामीले यो भड्का जुन एउटा अलि टापु जस्तो छ, एउटा छुट्टै डाँडो छ, यसलाई चाहिँ हामीले हाइवेसँग जोड्ने गरिकन यहाँको जनजीवनलाई सहज बनाउनको निम्ति हामीले यो झोलुङ्गे पुलको परिकल्पना गरेका हौ।
12: भड्कुवाको यो झोलुङ्गे पुल केवल 2 किनारा जोड्ने संरचना मात्र नभएर यसले अवसर, विकास र भविष्य प्रतिको आशा समेत जोडेको स्थानीयको बुझाइ छ। पुलबाट रिडी बजार, काली गण्डकी क्षेत्र र वरपरका मनोरम दृश्य समेत अवलोकन गर्न सकिने भएकोले यसलाई पर्यटनसँग जोडेर स्थानीय आमदानीको स्रोत बनाउन सकिने सम्भावना पनि देखिएको छ। हुमाकान्त पोखरेल, CIN, रेडियो धुर्कोट, गुल्मी।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सड़कमा गीत गाएर जीविका चलाउँदै दृष्टिविहीन कलाकार,
16: सबैजना अब आफ्नै तरिकाले आफ्नो जीविकोपार्जन गर्नको निमित्तै
0: गीतसँगै संघर्ष, दृष्टिविहीन कलाकारको जीविकाको कथा, लस्के गीतले जोगाइरहेको मौलिक संस्कृति, अनिवार्य विशेष लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
17: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स,
19: बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
20: क्लासिक टेकको वाईफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार विशेष। प्रतिभा सबैसँग हुन्छ तर अवसर सबैले पाउँदैनन्। विशेष गरी दृष्टिविहीन प्रतिभा भए पनि मंच, आर्थिक स्रोत र प्रोत्साहनको अभावले ओझेलमा परेका छन्। उनीहरूका लागि रहर मात्र होइन जीविकोपार्जनको आधार पनि हो। तर औपचारिक सांगीतिक क्षेत्रमा स्थान बनाउन नसकेपछि धेरै दृष्टिविहीन अन्तत सड़कलाई नै आफ्नो मंच बनाउन बाध्य भएका कैयौं उदाहरण पाउन सकिन्छ। नवराज जयगढ़ीको घर धनगढ़ी 18 फूलबारीमा छ, तर हिजो आज आफ्ना केही साथीहरू सहित डडेलधुराका बजार, गल्ली र सड़कमा गीत गाउँदै गरेको अवस्थामा भेटिनुहुन्छ।
22: धनगढ़ी उपमहानगरपालिका 18 फुलबारीका 40 वर्षीय दृष्टिविहीन नवराज जयगढ़ी बजारका चोक, बस पार्क र मानिसको भीड़भाड़ हुने स्थानमा गीत गाएर आफ्नो परिवारको जीविका चलाउँदै आउनु भएको 10 वर्ष भन्दा धेरै भयो।
16: मैले 23 वर्षको उमेरमा आँखा गुमाए होली कलरले गर्दा। सड़क सांगीतिक कार्यक्रममा 10 वर्ष नै भयो भन्नुपर्छ।
22: संगीत प्रति बाल्यकालदेखि नै लगाव थियो, तर 23 वर्षको उमेरमा होली खेल्ने क्रममा दृष्टि गुमाएपछि नवराजको जीवनले नयाँ मोड़ लियो। नियमित स्टेज अर्थात मञ्चमा गीत गाउने अवसर नपाएपछि र परिवारको जिम्मेवारी बोधका कारण पनि उहाँ सड़कमै गीत गाउन

0: सड़कमै गीत गाउँदै प्राप्त हुने रकमले परिवारको आवश्यकता पूरा गर्नुपर्छ। मासिक 8-10 हजार रुपियाँ जति आमदानी हुने अपेक्षाले शुरू गरेको यात्रामा अवसर र चुनौती दुवै छन्।
1: बालबच्चा परिवार छ, उनीहरूको अब यसो घरको चुलो जल्छ कि भनेर।
0: 3 सन्तान सहित 5 जनाको परिवारको जिम्मेवारी एकातर्फ छ भने 7 जनाको टोलीसँग विभिन्न जिल्लामा पुग्नुपर्ने बाध्यता पनि। टोलीमा 5 जना दृष्टिविहीन कलाकार छन् भने 2 जना सहयोगीका रूपमा रहन्छन्।
1: 7 जनाको टिम चाहिँ छ र अब सबैजना अब आफ्नै यही तरिकाले आफ्नो जीविकोपार्जन गर्नुको निमित्तै हिँडिरहेको अवस्था छ।
0: जहाँ मानिसको बाक्लो चहल पहल हुन्छ त्यही यो टोलीको अस्थायी मञ्च बन्छ। करिब 10 वर्ष अघि नवराजले एउटा देउडा गीत रेकर्ड गराउनु भएको थियो, तर आर्थिक अभाव र शारीरिक अवस्थाका कारण त्यसपछि थप गीत रेकर्ड गराउने चाहना पूरा नभएको उहाँको भनाइ छ।

0: प्राय आधुनिक शैलीका गीत गाउने नवराजलाई सड़कमा प्रस्तुति दिँदा सबैले समान व्यवहार भने गर्दैनन्। कतिपय स्थानमा अपमान र हेपाई पनि सहनु परेको उहाँ सुनाउनुहुन्छ।
1: कसैले भन्छन् उहाँ आफ्नो कला गलाहरू बेचेर खान पाइयो, ठिक छ, राम्रो छ, तपाईँहरूको गर्नुहोस्। कसैले उहाँको साङ्ग्रो सोचको कारणले चाहिँ अवेलना चाहिँ भोग्नु परेको हुन्छ।
0: आँखाको ज्योति गुमे पनि संगीत प्रतिको भोक र शोक भने मरेको छैन। दैनिक संघर्ष, आर्थिक अभाव र सामाजिक विभेदका बीच पनि उहाँले गीतलाई नै आफ्नो सहारा बनाउँछन्।

सड़क नै नवराज जयगढ़ीको अस्थायी मञ्च बनेको छ र त्यही मञ्चबाट सृजना सपना र बाध्यताहरू पूरा भइरहेका छन्। हालसम्म उहाँको टोली कैलाली कञ्चनपुर डडेलधुरा डोटी लगायतका जिल्लामा पुगिसकेको छ।

0: सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता बाहेक अवस्था क्षमता र सिप अनुसार अरू रोजगारीका अवसर मिले सजिलो हुने अपेक्षा नवराजको त हुनै अरू दृष्टिविहीनको पनि यस्तै चाहना छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
1: लस्केकी सुदूरपश्चिम र कर्णाली क्षेत्रमा लोकप्रिय लोकगीतको एक शैली हो। विशेष गरी देउडा संस्कृतिसँग यसको घनिष्ठ सम्बन्ध छ। लस्के शब्दले समूहमा लस्कर अर्थात पंक्ति मिलाएर गाइने र रमाइलो शैलीमा प्रस्तुत गरिने गीतलाई जनाउँछ। प्रेम, प्रकृति, सामाजिक जीवन, संस्कार, हाँसो ठट्टा र समसामयिक विषयवस्तु समेटिने लस्के गीतले सुदूरपश्चिमको लोक संस्कृति, भाषा र जीवनशैलीलाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेलेको छ। तर हिजो आज लस्के गीत लोप हुँदै गइरहेको स्थानीयले बताएका छन्। योग्यता र मापदण्ड नपुगेका उम्मेद्वारलाई आयुर्वेद परिषदको अध्यक्षको अन्तर्वार्तामा छनौट गरेको भन्दै विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालले आपत्ति जनाएको छ। विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालले आयुर्वेद चिकित्सा परिषद नेपालको अध्यक्ष पदका लागि अन्तर्वार्तामा छनौट गरिएका उम्मेद्वारहरूको सूचीप्रति ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गठन गरेको समितिले सार्वजनिक गरेको अन्तर्वार्ता सम्बन्धी सूचनामा तोकिएको मापदण्ड र कार्यविधि विपरीत उम्मेद्वार समावेश गरिएको भन्दै समाजले आपत्ति जनाएको हो। भारतको पिथौरागढ जिल्ला स्थित धारचुला तहसील अन्तर्गत रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएपछि महाकाली नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय धारचुलाले हिजो मंगलबार एक सूचना जारी गर्दै एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशनको बाँध साउन 13 गते बुधबार बिहान 6 बजेदेखि साउन 14 गते बेलुकी 6 बजेसम्म सिफ्ट सप्लाई गर्ने कार्यका लागि खोलिने जनाएको हो। दार्चुलाका सहायक प्रमुख जिल्लाधिकारी मोहन सिंह धामीले एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशनले नेपाली प्रशासनलाई बाँध खोल्ने बारे पत्राचार गरेको बताउनु भएको छ। ब्रोडपिक हिम पहिरोमा निर्मल पूर्जा सहित 6 नेपाली आरोहीको दुखद निधन भएको छ। सामाजिक सद्भाव बिथोल्ने प्रयास आरोपमा पर्साबाट 4 जना पक्राउ गरिएको छ। बारा र धनुषामा आज सद्भाव र्याली निकालिएको छ। सामाजिक एकता कायम राख्न सबै पक्षले आग्रह गरेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा उजुरीको चाङ देखिएको छ। राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमा 372 गुनासा दर्ता भएका छन्। अहिले बजारमा एलपी ग्यासको अभाव रहेको हल्ला चलिरहेको नेपाल आयल निगमको भनाई छ। ग्यासको सहज आपूर्तिका लागि वितरकलाई निगमले निर्देशन दिएको छ। सहकारी ठगी मुद्दाका लागि समर्पित इजलास गठन गर्न आवश्यक रहेको सहकारी मन्त्रीको भनाई रहेको छ। अन्तर्राष्ट्रिय बजारमा अलैचीको निर्यात बढ़दा 64% वृद्धि भएको छ। नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा आएको छ। यसले गुल्मीको जनजीवन मा सकारात्मक प्रभाव पर्ने भएको छ। र नेपालले सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनशीप 2026 खेल्न नपाउने भएको छ। एसियाली खेलकुदमा नलैजाने भएपछि यी स्पोर्ट्सका खेलाड़ीद्वारा विरोध गरिएको छ। सम्बन्धित निकायको जवाफ माग गरिएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मि हेर्न दुलैले लगाएको सिनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
8: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी पहिरो डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
8: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
7: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका ज्येष्ठ नागरिक गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।

0: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ, त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
0: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 मेगाहर्ट्ज।

0: Sonia.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन क्यों भविष्य में चिंता क्यों पारे मोइन्दी
5: आकी वा आंगी गई इंश्योरेंस कियम
3: ओहो थदै मरी गा चील मुमै
5: नि भयो समस्या खै बिस्या प्यानिक आंगी प्लान तम
3: लौ छैली मु बिस्यामी नै बिनि छ्याब बन्दिल परे
5: रिलायबल लाइफ इन्स्योरेन्स चिन्ता आंगी समाधान
3: छ्याब मी छ्याब रोजाई
6: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार
7: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
6: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
7: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
6: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 06640213240124 मोबाइल 9841454448

0: Mania
1: Extreme Energy Drink.
2: बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
3: कहाँ हुनु दाइ हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबे टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लम्जुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लम्जुङ
3: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लम्जुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74-065
3: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
5: हेलो मर्सेङ्गे FM 95 मेगाहर्ज

0: प्राकृतिक सौन्दर्य, मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम।
1: मर्तेङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला झरना महोत्सव 2083। मर्तेङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला झरना महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ।
0: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्य सँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड़ सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
1: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न
0: सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
1: आउनुहोस् प्रकृतिसँग रमाऊ, संस्कृतिलाई सम्मान गरौ र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।
2: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
3: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरे न्यामा आया नि आया।
5: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है?
5: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, मैला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9450386780।
8: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082/83 को कर चुक्ता, आर्थिक वर्ष 83/84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। उदयपुर इकाई र दोर्दी इकाई 2083/15 गते, भोटवाडा इकाई 2083/16 गते, राइनास इकाई 2083/17 गते, सुन्दरबजार इकाई 2083/21 गते, खुदी इकाई 2083/22 गते, दुई पिपली इकाई 2083/27 गते, भोलेटार इकाई 2083/28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9856045248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 9842538555, विदुर तिवारी 9856045252, विवेक तिवारी 9846634609।
9: लोटी पर्दी रो बैंगे विवरण पी भिया मुई खाता खै हाम्रो
10: खै खै बहु कोही लोटर भर दिलु
11: आंगी समी जो लोटी पर्दी छाप्ताई गुरी
10: भर्दी आ भर्दी लोटर खाली पर्दी बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खै मै विश्वास आनन् फोनै खाले पनि आफै विवरण खै मै आपिल खबै बने वित्तीय संस्थै के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
12: सतर्क सन ठगी सक्या पर्दैन।
13: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश।
14: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
15: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर बम बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिष्ट नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-520-209।

0: लाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचान्दी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
6: सम्पर्क मोबाइल नम्बर 9857313375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
7: मद्यपान र धूम्रपान सेवन नगरौं,
8: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: खै जन्म दर्ता दिनुहोस् त।
11: जन्म दर्ता गरेको छैन नि म्याडम।
10: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
11: हो र, मलाई त थाहा नै थिएन म्याडम।
10: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
11: पहिला कसैले भनेनन्?
12: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: यो मोबाइलले पनि तनावै दियो भने?
3: होइन, के तनाव दियो ए खुशी?
13: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
14: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
15: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
16: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: नान्सी, गर्भनोने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा थकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: केयर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850086780।
8: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
9: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
8: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
9: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
8: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
9: यस्तो विवाह स्वत बदर हुन्छ।
8: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
9: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
8: बाल विवाहका गम्भीर असरहरू,
9: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
8: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
9: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
8: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
9: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
8: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
9: के हाम्रो पहिचान यही नै हो त?
8: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
9: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
8: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
10: बाल विवाह नगरौं, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गरौं।
8: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
11: अनि तयो कागज केमा थियो वा?
12: अँ झिल्काई, केही पर्सनल नम्बर ब्लक लैबी, पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसरी आएर ब्लक लै र खलखाई।
11: अनि बैंगरी
12: बैंगरी चढ चाहिँ तली लगपर्दी
11: समलपति न आफै न मोबाइल नम्बर फेरि अब दिएर ब्लक तयार भिस आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
12: सतर्क तना ठगी तब्द क्या जोगी न
13: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश।
14: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
15: हेलो
16: हेलो बहिनी, सन्चै छौ?
15: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
16: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
15: हस्, अनि हुलाकमा पो जानु?
16: हो नि, हुलाकमा जाऊ न।
15: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
16: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
15: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
16: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
15: ए, सहरमा मात्र होला नि?
16: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
15: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: जोगतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बिसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसिसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021223, 4021224, मोबाइल 9841454448।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुसी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: समीचो 14 के में बोदे लोटी पर दी रो बैंगे ने विवरण पी भी है मुई खाता लिखे हमरो
1: खाई खाई बहु कोई लोटरी भर दिलवा
2: आंगी समीजो लोटरी पर दिउ छामताई गुदी
1: भर दे आ भर दे लोटर खले पर दिम बा सैनी मैसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खै बिसा खै मै विश्वास आलन फोने खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्थाई के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
3: सतर्क सन ठगिर दे क्या पर्दैना
2: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
5: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
7: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
5: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीका लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
6: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201905530 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
4: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
7: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका आठ, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845132636 र 9840008261।

0: सिलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-2103,
6: सम्पर्क मोबाइल नम्बर 9560-13375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: you. Extreme energy drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
5: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
4: थप जानकारी लागि सम्पर्क 066-590-999-9847-279-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
6: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नु भयो
7: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
6: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
7: ल भइहाल्छ नि नानी
8: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
9: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
8: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर 7 भीमसेन थान चोक फोन 066-520-120 मोबाइल 9846-77-745
4: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसिसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: चौधरी एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी रि विषया न्यो कल पर्जिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण रि विषया ब्याङ्के निल पर्जिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665202009।

0: Telefonia.
1: Extreme energy drink.
2: Extreme energy drink. Time take. Aile take. 10 baje ko cha.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: आदरणीय श्रोता अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौं। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

गाली अछे अरे नौरा अङ्क मैले त पढेको मात्र र रेप केही पनि छैन असाध्य गरेको यी दुईटा अक्षर कन्ठैमा राख्न मेरो त ठोको छो सम्पत्ति माथि सम्पत्ति भन् सर्वस्व यति।

ब्रह्म शिवाए अरु कोही छैन, खाली खुत ब्रह्म हो, सारा ठाउँ देख्दछौ, जहले जे गरे पनि बैखातामा लेख्दछौ, ज्ञानीहरूमा तिमी एक छौ, अज्ञानीमा अनेक छौ, पाल्ने भोग्ने भोगाउने हर्ने भर्ने प्रभु नै।

त दुर्गुणलाई छाडिदियो भने तबै देवी खुसी हुन्छन्, मंसाहार त्याइदियो भने कर्मलाई शुद्ध नै पारी सधैँ मनै गर निर्मल, कसैलाई दुःख नदिनु यही पूजा सधैँ गर, दया कृपा क्षमा करुणा शान्ति सरल शीलता, यही भौतको कर्तव्य सर्वभूते हितेरता, यही रीति देवीको महान पूजा गरी देऊ हृदय।